0: हिसाबले चाहिँ त्यसले इम्प्याक्ट गरिरहेका हुन्छ। त्यही भएर वान इन्डिभिजुअल इज टु मेनी, यो कुरालाई हामीलाई साध्यै बुझ्ने जरुरत छ जस्तो लाग्छ। यसलाई मननै गर्न जरुरत छ कि यदि हामीमा त्यो कमिटमेन्ट छ चेन्ज गर्ने हो भने लेट्स स्टार्ट इट फ्रम टुडे, भयो आजदेखि हामी सुरु गरौँ न। 51 सालमा भएको नीति नियम अहिलेसम्म पनि कुनै चाहिँ अपडेट भएको रहन्छ। वाट ह्याड वी बिन डुइङ फर लास्ट 30 इयर्स, 30 वर्ष हामी के गरेका थियौँ? महत्वपूर्ण कुरो भनेको रिफरल मेकानिजम साध्यै जो एक त अवेरनेस चाहियो, स्कुलको बच्चाहरू कति भिक्टिम हुन्छन् भन्ने किसिमको कुराहरू सम्भवत उहाँलाई थाहा छ जस्तो लाग्छ होइन। अर्को चाहिँ भइसकेपछि रेस्पोन्स मेकानिजम असाध्यै पुअर छ, कुन ठाउँमा पठाउने? लोकल लेभलमा, वडा लेभलदेखि नै त्यो हेल्थ फेसिलिटिजहरूमा त्यो क्यापेसिटी छ कि छैन, त्यो हिसाबको ट्रेन ह्युमन रिसोर्स छ कि छैन, त्यो एउटा समस्या छ। कुन हस्पिटल पठाउने, कहाँ छ हस्पिटलमा छ कि छैन, होइन एकदमै गाह्रो छ। रिहेबिलिटेसन सेन्टर्सहरू केही छन् तर त्यो ट्रेन ह्युमन रिसोर्स त्यहाँ छ कि छैन, होइन उपचार गर्न सक्ने किसिमको क्यापेसिटी छ कि छैन, काउन्सिलर्सहरू छन् कि छैन, होइन साइकियाट्रिस्ट क्लिनिकल साइकोलोजिस्टहरूको एभाइलेबिलिटी छ कि छैन। यी चिजहरू असाध्यै जरुरत पर्छ यो कार्यक्रममा कमिटमेन्ट जनाऊ है। कमिटमेन्ट नभइकन चेन्ज आउँछ जस्तो लाग्दैन, तर कमिटमेन्ट भयो भने वी क्यान डु एन्ड वी क्यान वर्क टुगेदर।
1: पुनर्स्थापना केन्द्र सञ्चालक मध्येबाट रिकभरिङ नेपालका अध्यक्ष विष्णु फुयल शर्माजी हुनुहुन्छ। के कुरामा कानूनमा संशोधन गरियो भने 3 गुणा 4 गुणाको दरले बढ़िरहेका छ, त्यसलाई नियन्त्रणमा राख्न सकिन्छ, पुनस्थापनामा पनि सहयोग पुग्छ।
2: माननीयज्यूहरूलाई मैले के भने, तीनटा काम, एउटा पोलिसी तुरन्तै बनाउन सकिन्छ, रेडी छ, टिप्पणी उठाएर कानूनमा गएको थियो, कानूनबाट गएर क्याबिनेटमा लिएर जाने पास गर्ने भनेको थियो, भएन। त्यसपछि अर्को मन्त्री आउनुभयो, अब अहिले पनि हामी पुस गरिरहेछौ, उत्पादन, बेचबिखन, ओसार पसार, यो सबैलाई अहिलेको भन्दा कडा कानून बनाऊ। तर लागोस् प्रयोगकर्ता त जानी नजानी साथीभाइको लैलैमा कहिले जानेर कहिले नजानेर फस्यो, उनीहरू अपराधी होइन। म तपाईँहरूको अगाडि उभिरहेको छु त म अपराधी हो त, म लागोस् प्रयोगकर्ता हो म अपराधी हो त, म समाजमा मेरो कन्ट्रिब्युसन गरेको छैन, मैले मेरो घर हेरेको छैन, जानी नजानी म बिग्रिएँ, तर होस आयो म फर्केँ फेरि, आई क्यान कन्ट्रिब्युट माई फ्यामिली, होइन मेरो ब्याक टु माई फ्यामिली भन्दाखेरि, अहिलेको कानुन चाहिँ ओसार पसार बिक्री वितरण यो सबै भण्डारणलाई अहिलेको भन्दा पनि कडा कानुन बनाऊ, सेवनलाई अलिकति भिन्दै आँखाले चस्माले हेरौँ, जसले गर्दा हामीले क्विक इन्टरभेन्सन गरेर क्लिनिकल साइकोलोजिस्ट यहीँ हुनुहुन्छ उनीहरूलाई त्यहाँ दलदरबार निकाल्न सकिन्छ। नेपाल सरकारले गरेको तथ्याङ्कमा 28,000 छ भन्दा काम सुरु गरे, म त्यतिखेर गृह मन्त्रालयबाटै, गृह मन्त्रालयकै कर्मचारी, लागोस् शाखाकै कर्मचारी, म पहिला लागोसमा शाखामै काम गर्थे, त्यतिखेर भएन शाखाले सानो काम गर्यो भनेर म एनजिओ सेक्टरमा छिरे राजीनामा दिएर, र आज आइरहँदा मेरो क्षेत्रमा मैले रिभोल्युसनै ल्याएँ, ट्रिटमेन्ट रिहेबिलिटेसनमा धेरै ठूलो काम भयो, धेरै व्यक्तिलाई सुधार्न सक्यो, नयाँ जेनेरेसन यसरी वार्ता आइदियो कि हाम्रो कन्ट्रोल भन्दा बेहोर्न भइदियो, हाम्रो हातहरू अझै पनि सदैव हामी काम गर्न तयार छौ।
1: राष्ट्रिय युवा परिषदका उपसचिव विश्वास रोकाजी हुनुहुन्छ। यो सरकारको मात्रै दायित्व होइन, सामाजिक रूपमा अथवा व्यक्तिगत रूपमा पनि हाम्रो त्यो खालको भूमिका हुन सक्छ। युवा परिषदको अनुभव सुनाउँदाखेरि जनचेतनाको विषय हामी अघि सुन्यौं, 6 कक्षा 7 कक्षादेखि नै त्यो सेवनको शुरूआत जानी नजानी भइरहेका छ भने परिषदले केही त्यस्तो गरिराखेको अभ्यास छ भने अथवा थप यो विषयमा मान्यज्यूहरूले कानूनमा अथवा संसदमा अथवा बोल्न सक्ने अथवा जहाँ जहाँ उहाँको पहुँच छ त्यो कुरामा राखिदिनु भयो भने भविष्यमा जनचेतना जगाउने विषयमा अथवा अरू विषयमा पनि सरकारी निकायले काम गर्न सक्छ भन्ने लागेको के छ? छोटकरीमा राख्नु म अनुरोध गर्दछु।
3: कानून निर्माण गर्छौं तर त्यो कानून निर्माणको चाहिँ के छ भन्दाखेरि जनचेतना जनस्तरमा चाहिँ त्यो ओरिएन्टेशन अथवा जनचेतना एकदमै अभाव छ। लागू औषध नियन्त्रण ऐन 2033 पनि सायद सबैले पढ्दैन होला जस्तो लाग्छ। त्यसकारणले हामीले चाहिँ कुनै पनि कानून निर्माण गरिसकेपछि त्यो कानूनलाई लक्षित वर्ग हो त्यसलाई चाहिँ हामीले चाहिँ ओरिएन्टेशन गर्न एकदम आवश्यक छ। जस्तै विद्यालय कलेजहरूमा त्यो कानून बारेमा अनि लागू पदार्थ दुर्व्यसन बारेमा एकदम चाहिँ ओरिएन्ट गर्नु, अथवा बिहान कुनै समयमा गरौं हप्तामा गरौं, त्यस्तो गर्यो भने त्यसले चाहिँ केही न केही हाम्रो चाहिँ सकारात्मक प्रभाव पारेर त्यसले चाहिँ न्यूनीकरण गर्न सक्छ। हामीले यो नियन्त्रण कानून रूपमा मात्रै नियन्त्रण गर्यो भने यो सम्भव छैन।
1: अब हामी मान्यज्यूहरूतर्फ लागौं, जुन खालको एउटा धैर्यता राखेर यहाँ बसिराख्नु भएको छ र यो सुनिसकेपछि मनमा लागेको कुरा पनि हुन सक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानूनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित के छ त्यो मानिसहरूबाट अब हामी सुन्न शुरू गर्छौं।
4: म सुशीला ढकाल आचार्य, झापा जिल्लाबाट 3 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय संसद। कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं, तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौं।
1: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ, त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो? अब हजुरले
4: तपाईँहरूले जुन चलाउनु भएको छ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु। त्यसमा तपाईँहरूका लागि सहयोग गर, तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु। यति कुरा भन्दै म धेरै कुरा भन्दिनँ। यो महत्वपूर्ण छ, यो आवश्यकता छ। पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो, निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्ने दुईटा कुरा यही टुङ्ग्याउँ छु। धन्यवाद।
1: धन्यवाद। नजिकै मानिसजी हुनुहुन्छ, उहाँको पनि।
5: मेरो नाम मनमाया विश्वकर्मा, म झापा क्षेत्र नम्बर 2 को प्रतिनिधित्व गर्छु। मेरो पार्टी चाहिँ नेपाली कंग्रेस हो। धेरै महत्वपूर्ण विषय छ, थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि, र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा चाहिँ रहेछ, र त्यसमा सरकारको दूरदर्शिता पनि रहेन रहेछ, त्यो पनि मैले थाहा पाएँ अहिले। अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु, र मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ
1: यो कुरा
5: म सशक्त रूपमा उठाउनेछु, र यो मलाई एकदमै गढेको विषय पनि हो। तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समयमा एकदम व्यापक उठाउँछु, र म यसलाई मेन मुद्दा बनाउँछु, मेरो प्रतिबद्धता हो।
1: माननीय बलावती शर्माजी,
6: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ, कानून त चाहियो नै, कानून बनाउनु पर्छ, र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नै भएको हुनाले र यो सबै भोगेको हुनाले मैले काका के गर्नुपर्छ, तर कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेनछ। त्यसमा स्कूल लेभलदेखि करिकुलम जो बनाइराख्ने भन्नुभएको छ, यो पञ्चवर्षीय गुरुयोजना त्यसमा के छ हामीले पनि हेरौं, त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो, र 50 वर्षको पुरानो कानूनलाई तुरन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो, पुनस्थापना गर्ने कुरा पनि एकदमै जरूरी रहेछ, र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यसो यो गर्नु हुँदैन हामीले भन्न त पर्यो, यो लागु औषध खाँदा यस्तो कानून छ, यस्तो हुन्छ, यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ। कडा कानूनले मात्र यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन। हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा, बोल्ने कुरा, त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा, अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ। हस्त, धन्यवाद।
7: कार्यक्रम आयोजक सम्पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु। म हरिना देवी कामी, डडेलधुरा प्रतिनिधि सभा सदस्य। यो धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौं। त्यसकारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने शून्य समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु, र यो कार्यक्रम राख्नु भएकोमा धेरै धेरै धन्यवाद दिन छु।
8: मेरो नाउँ डाक्टर चन्द्रमोहन यादव। जो यहाँ जो ल छ त्यसको बारेमा आइदिनु नो द्याट यस्तो पुरानो, आई मिन 50 इयर्स ह्याभ पास्ड एन्ड नथिङ ह्याज ह्यापन न्यू, आई मिन सो द्याट्स अ भेरी सकिङ थिङ फर मी।
1: यसलाई सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ।
8: यो 2 महिनामा दुईचोटि अब बलावतीजीले धेरै त्यहाँ हाम्रो मान्यज्यू धेरै बोलिराख्नुहुन्छ, उहाँहरूले कति विचार गर्नुभएको छ। म दुईचोटि यो ड्रग अब्युजको बारेमा आई हेभ रेज्ड अलरेडी क्वेसन्स ट्वाइस,
1: दुईपटक कुरा उठाइसक्नु भयो
8: दुईचोटि। या यसको बारेमा फिल कस कसले गर्छ होला, एउटा डाक्टरले, एउटा परिवारले, र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ न, नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन, बुझेर पढेर होइन कति कुरा यु क्यान फिल।
9: नमस्कार, म सरस्वती लामा धादिङबाट, म चाहिँ राप्रपाबाट चाहिँ प्रतिनिधित्व गर्छु। गाजर खेती, अहिले गाजर खेती गर्नुपर्छ भनेर व्यापक भइरहेछ कि है, गाजर खेती चाहिँ उद्योगसँग जोडिएको त छ, देशको अर्थतन्त्रसँग जोडिएको पनि छ, तर त्यसो भन्दैमा हामीले गाजर खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि, त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो, के अरे आमदानी पनि हुन्छ, देशको लागि एकदमै राम्रो हो होइन, उद्योग धन्दा पनि चल्छ, त्यसको हरेक चीज हरेक जरादेखि लिएर बीजदेखि लिएर सबै चीजको अब धागो सागो सबै हुने सबै हुन्छ होइन, हामीले बिर्सिनु हुँदैन कि त्यो लागू पदार्थ हो। त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ, सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिनु चाहिँ ठिकै छ होइन, त्यो त्यतातिर चाहिँ सोचौं। तपाईँहरूले चाहिँ कानूनको तर्फबाट मात्र हेर्नुहुन्छ, उहाँले अनुसन्धानको तर्फबाट मात्र हेर्नु होला होइन, कसैले के को तर्फबाट मात्र हेर्नु होला, तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौं भने हामीले गाउँघरमा आफ्नो समाजमा के चलिरहेछ होइन, त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यहाँ सदनमा उठाउँछौ। पूर्ण रूपले हामी चाहिँ यो लागू पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छ कि लागू पदार्थको त्यो सेवन गर्नु चाहिँ निर्मूलै होस् त्यही प्रतिबद्धता जाहेर गर्छ। हामी तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौ। धन्यवाद,
1: धेरै धन्यवाद। अब यो सँगै हामी
9: अनि म एउटा कुरा भन्छु होइन, अहिले नियम कानून बनाएर मात्रै हुँदैन कि, त्यसलाई चाहिँ सशक्त रूपले हामीले कार्यान्वयन पनि गर्न सक्नुपर्छ। कानून बनाएर थन्काएर बस्यो भने त्यसको फेरि केही औचित्य छैन।
10: यो छलफलमा लागू औषध नियन्त्रण ऐन 2033 संशोधनका लागि सांसद र सरकारवालाको प्रतिबद्धता तथा विचार सुझावपछि यो ऐन संशोधनमा भएको ढिलाई र ऐन कार्यान्वयनका लागि चालिनुपर्ने कदमका बारेमा टिप्पणी राख्ने बेला भएको छ। प्रस्तुत गर्दै हुनुहुन्छ वरिष्ठ अधिवक्ता तथा फौजदारी कानून बारेका जानकार लव कुमार मैनाली।
11: नियन्त्रण गर्ने हिसाबले चाहिँ यो कानूनको निर्माण गरे जस्तो देखिन्छ। बेसिकली सबभन्दा ठूलो अधिकार चाहिँ औषध नियन्त्रण अधिकारीलाई दियो। फेरि सँगसँगै के पनि गर्यो भन्दाखेरि या प्यारलल्ली एउटा औषध नियन्त्रण अधिकारीले इन्भेस्टिगेसन गर्ने, अरू रेगुलर जुन प्रोसेस छ जिल्ला प्रहरी कार्यालयले आफ्नो जुरिस्डिक्सन अन्तर्गत कार्यवाही गर्ने, औषध नियन्त्रण अधिकारीलाई चाहिँ स्पेशल अधिकार दियो पक्राउ गर्ने, खानतलासी गर्ने। यो पछिल्लो संशोधनले के गर्यो भन्दाखेरि 3-2 भनेर यहाँ चाहिँ थपिदियो। यहाँ अनुसन्धान अधिकारी भन्नाले लागू औषध नियन्त्रण अनुसन्धानको सिलसिलामा लागू औषध नियन्त्रण कानून कार्यान्वयन निकायको प्रमुखले तोकेको प्रहरी शाखा निरीक्षक वा खरदारद्वार जसको शाखा यो कर्मचारी सङ्घ कानून कार्यान्वयन इकाईको प्रमुख भनेर यहाँ थपिदियो। नेपालको कुनै पनि कानूनले कानून कार्यान्वयन इकाई भने के हो भन्ने कुरा चिन्दैन। व्यवहारमा चाहिँ कानून कार्यवाही इकाई भनेर त्यो लागू औषध ब्युरो खडा गर्यो, तर त्यो कुन ऐन अन्तर्गत कसरी के भन्ने कुरा कहीँ पनि डिफाइन गरेका छैन। लागू औषधको परिभाषा भनेर भन्दाखेरि लागू औषध भन्नाले गाँजा, औषधि प्रयोगी गाँजा, अफिम तयारी अफिम, औषधि प्रयोगी अफिम, कोकाको झारपात, यति मात्रै हामीले परिभाषित गर्यौं। साथमा आएर के भन्यो भने श्रीपाँचको सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोद्रव्य पदार्थ साइकोट्रोपिक संस्थान तिनका लवण तथा अन्य पदार्थ सम्बन्धन पर्छ भनेर एउटा प्रोभाइजो राखिदियो। त्योभन्दा बाहेक त हामीले त्यो साइकोट्रोपिक संस्थान यो त्यो हामीले त्यो फेरि चिनिसकेकै थिएनौ। अनि हामीले के भन्यो भने ठिक छ यो कुरा चाहिँ पछि जिकै राख्नुपर्छ, हामी राजपत्रमा प्रकाशित गर्ने भने अब दुर्भाग्य हेर्नुहोस् है त 51 सालमा आएर अनि बल्ल हामीले राजपत्र 33 सालमा यहाँ आयो। 51 सालमा आएर हामीले के गर्यौँ भने नार्कोटिक्स अन्तर्गत हामीले यहाँ 20 चिजलाई हामीले समावेश गर्यौं र साइकोट्रोपिक सब्स्टान्स भनेर 9 चिजलाई हामीले यहाँ समावेश 51 सालमा। यो दफा 3 उपधावा 7 छ नि जुन अहिले नेपाल सरकारले प्रकाशित गरेको सूचना, त्यसको औचित्य छैन। अहिले सबैभन्दा महत्वपूर्ण त यो टोटली रिराइट गर्नुपर्छ। त्यो बेलामा हतारमा आएर त्यसको कन्स्ट्रक्सन पनि मिलेको छैन। संसारमा जुन अरू अरू मुलुकमा जुन डेभलप कन्ट्रीहरूमा जुन फर्मेटमा जुन किसिमको चाहिँ एपहरू बनिया छ ड्रग्सको, त्यो कुनै पनि त्यसले मिट गर्नै सक्दैन अहिले। त्यसकारण यसलाई के गर्नु पर्यो भन्दा अब यसलाई रिराइट गर्नु पर्यो। कन्स्ट्रक्सनदेखि लिएर यसको दफा उपदफा सबै नै चाहिँ के भन्दाखेरि त्यसलाई रिराइट गर्नुपर्ने अवस्था छ। यदि रिराइट नगर्ने हो भने अब के गर्नु पर्यो सबैभन्दा महत्वपूर्ण, जसरी हिजो हामीले कन्ट्रोल जस्तो अल्प मात्रामा भेट्यो भने लागू औषध छोडिदिने भन्यो नि, अल्प मात्रामा होस् कि धेरै होस् लागू औषध त छोड्ने मिलेन नि त होइन। त्यो त छोड्ने भने उसले छोड्ने होइन नि, त्यो त अलालले छोड्ने, प्रमाणको छोड्ने नछोड्ने कति सजाय गर्ने भन्छ त अलालको क्षेत्राधिकारको विषय हो नि, प्रहरीको क्षेत्राधिकारको या लागू औषध नियन्त्रण कानून इकाईको क्षेत्राधिकारको विषय होइन नि। सबैभन्दा पहिले त के भने ड्वेल जुन छ नि इन्भेस्टिगेसन गर्ने त्यो हटाइदिनु पर्यो टोटल्ली। यो चाहिँ के भन्दाखेरि प्रहरीलाई नै यो अनुसन्धान गर्ने त्यो चाहिँ अधिकार दिनुपर्छ। सजाय सम्बन्धी व्यवस्था छ नि, जस्तो सर्वोच्चले पनि फैसला हामीहरू 60 ग्रामको अल्प मात्राको अफिम फेला परेको हुनाले ठूलो गरी यो कारोबार भन्न नमिल्ने भनेर सेवनमा पनि सजाय गरेका छ। ऊ बेला कस्तो थियो भने 100-200 ग्राम भनेको कुरा ठूलो थिएन, तर अब मिलिग्राममा जारिया छ। अब अहिले जुन हामी सजाय गर्छौँ नि, सजायको कन्टेक्स्ट चाहिँ अब 25 ग्रामसम्म 100 ग्रामसम्म भन्ने जुन छ नि व्यवस्था, यसलाई फेरि पुनर्मूल्याङ्कन गर्नुपर्छ। अहिलेको कन्टेक्स्टमा 14(1) झ यहाँ हामीले मैले यहाँहरूलाई क्लियर गरिदिनुपर्छ। यसले के गर्छ भन्दाखेरि लागु औषधको लागि चाहिँ 25 ग्रामसम्म 5 वर्ष, 25 ग्रामभन्दा 100 ग्रामसम्म 10 वर्ष, यसै गरेर उसले 20 वर्षसम्म गर्यो। अब साइकोट्रोपिक सब्स्टेन्सको ग्राम त्यहाँ चाहिँ मात्र तोड्यो, साइकोट्रोपिक सब्स्टेन्स फर इक्जाम्पल कुनै डाइजिपाम फेला पर्यो, दुईटा डाइजिपाम फेला पर्यो भने पनि कुनै न्यायाधीश सङ्घीय न्यायाधीश भयो भने 10 वर्षसम्म कैद गर्न सक्ने भयो, 3 वर्षदेखि 10 वर्षसम्म भनिएको छ। यसमा चाहिँ यसलाई पनि त मात्रा या यसको कतिमा कति सजाय हुने भन्ने त एउटा जसरी माथि तोकिया छ 25 ग्रामसम्म 50 ग्रामसम्म 25 ग्रामसम्म होइन कि, अब त 5 ग्रामसम्म 10-15 ग्रामसम्म भन्ने कानुनी व्यवस्था यसरी ल्याउनु पर्ने हुन्छ।
12: लागू औषध नियन्त्रण ऐन 2033 को कार्यान्वयनको अवस्था, ऐन संशोधनको आवश्यकता र नागरिक सहभागिताका बारेमा विभिन्न सामग्री सुनाउँदै गर्दा कार्यक्रम हेलो सांसदको समय सकिने लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौ।
10: saajakhabar@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आइभीआर नम्बर 01-5268-646 मा जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
12: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौला, तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।
10: नमस्कार।
13: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
14: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: प्राकृतिक जलवायु प्रक्रिया हो। यो सामान्यतया 2-7 वर्षको अन्तरालमा देखा पर्छ र करिब 9-12 महिनासम्म रहन सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
2: सामान्यतया के हुन्छ भने ब्राजिल पेरूदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ। तर यो 5-7 वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलि बढ़ाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ। 5-7 वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टिबाट हाम्रोतिर पानी बोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर चाहिँ सर्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरूतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने त्यहाँ चाहिँ डुबान हुने घटनाहरू बढ्छ। त्यही भएर यो सामान्य प्रक्रिया भन्दा उल्टो जुन पश्चिम प्रशान्तको जुन क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौं।
1: संगठनले सम्भावित क्षति कम गर्न देशहरूलाई पूर्व तयारी, प्रभावकारी मौसम पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणालीलाई थप सुदृढ बनाउन आग्रह गरेको छ।
3: नेपाल राष्ट्र बैंकका गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले चालू आर्थिक वर्ष 2082-83 मौद्रिक नीति मार्फत ल्याएका नियामकीय सुधारका अधिकांश कार्यक्रम कार्यान्वयनमै आएनन्। गवर्नर पौडेलले देशव्यापी भ्रमण गरेर ल्याएका यस्ता कार्यक्रमहरू घोषणामै सीमित बन्न पुगे। चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउनु अघि गवर्नर पौडेलले गण्डकी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका सर्वसाधारणसँग भेटघाट गरेर व्यावहारिक मौद्रिक नीति ल्याउने बताउनु भएको थियो। सकेर काठमाडौँ आएपछि उहाँले मौद्रिक नीति मार्फत राजमार्ग र लोकमार्ग केन्द्रित उद्योग व्यवसाय प्रवर्धनको घोषणा समेत गर्नुभयो। आर्थिक वर्ष 2082-83 मौद्रिक नीतिको बुदा नम्बर 79 हुलाकी राजमार्ग तथा मध्य पहाड़ी लोकमार्ग आसपासका क्षेत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छता स्तरीकरण र लोगो लिएका होटल तथा रेस्टुरेन्ट र राजमार्ग तथा लोकमार्गको मुख्य बजार आसपासका उद्योग व्यवसायलाई प्रवर्धन गर्ने पनि घोषणा गरिएको थियो। मौद्रिक नीतिमै उक्त क्षेत्रमा उद्योग व्यवसायलाई प्रवाह हुने कर्जामा सहुलियत तथा प्रवर्धनको कार्यक्रम घोषणा गरियो, जस अनुसार ती 3 करोड़सम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला उद्यममा प्रवाह भएको कर्जामा समावेश गरी तोकिएको क्षेत्रमा प्रवाह हुने कर्जामा गणना गर्ने व्यवस्था मिलाइएको थियो, तर त्यो कार्यान्वयनमा आएन। यसैबीच परिस्थिति वर्ष कर्जा नतिर्ने अवस्थामा पुगेका उद्योगका लागि छुट्टै उद्धार प्याकेज ल्याई निजी क्षेत्रले माग गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव पेश गर्दै उद्धार प्याकेज ल्याउन माग समेत गरेको हो। जाना जानी ऋण नतिर्ने र परिस्थिति वर्ष नतिर्नेलाई स्पष्ट वर्गीकरण गर्नुपर्ने पनि महासंघको भनाई। तोकिएको क्षेत्रमा प्रवाह हुने कर्जामा गणना गर्ने व्यवस्था मिलाइएको थियो, तर त्यो कार्यान्वयनमा आएन। यसैबीच परिस्थिति वर्ष कर्जा नतिर्ने अवस्थामा पुगेका उद्योगका लागि छुट्टै

0: स्थापना उत्पादनशील क्षेत्रमा पूँजी परिचालन र निजी क्षेत्रको लगानी पुनर्जीवनबाट मौद्रिक नीतिको सफलता मापन गर्नुपर्ने महासंघको भनाई रहेको छ।
1: बाजुराको बढ़ीमालिका नगरपालिका वड़ा नम्बर 1 र 7 छाउपड़ी गोठमुक्त वड़ा घोषणा गरिएको छ। नगरपालिकाका उपप्रमुख नन्द थापाले हिजो एक कार्यक्रमका बीच ती दुवै वड़ालाई औपचारिक रूपमा छाउपड़ी गोठमुक्त घोषणा गर्नुभएको हो। नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका अनुसार छाउपड़ी गोठमुक्त घोषणा गर्न आवश्यक न्यूनतम मापदण्ड पूरा गरेपछि यी वड़ालाई गोठमुक्त घोषणा गरिएको हो। महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत वड़ामा रहेका छाउपड़ी गोठको अनुगमन जनचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। त्यसपछि महिलालाई महिनावारीका बेला घरमै सुरक्षित रूपमा बस्ने वातावरण सुनिश्चित गर्दै छाउपड़ी गोठ हटाइएकाले गोठ मुक्त घोषणा गरिएको वडा नम्बर 7 वडा अध्यक्ष वडा सचिव सरिता ठकुल्लाले बताउनुभयो। नगरपालिकाले छाउपड़ी जस्तो हानिकारक सामाजिक प्रथा अन्त्य गर्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै अन्य वडामा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पानी कम परे छरुवा धान लगाउन सकिने,
2: 12-13 घण्टासम्म के गर्ने त्यसलाई पानीमा भिजाउने र निकालेर 48-72 घण्टासम्म भन्छौ हामी 2-4 mm सम्मको टुसाएको चाहिँ है त्यो आइसकेपछि सिधै चाहिँ हामी खेतमा ड्रम सिडरको प्रयोगले छर्न सक्छौ।
1: मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
4: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: 5 बिहान उठेर भरे 10 राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
6: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
8: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
9: कार्यक्रम साझा आवाज,
6: लैंगिक समानता महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
10: महिला किसानका संघर्ष सपना र सफलताका कथा।
11: प्रोप्राइटर मधुमाया जीजी पढे होइन प्रोप्राइटर भनेछु, हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
6: हरेक 15 शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देशैभर
7: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
8: पसिनाको सम्मान समानताको अभियान,
9: कार्यक्रम साझा आवाज।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कांग्रेस विवाद विभाजन उन्मुख शीर्षकमा खबर प्रकाशित छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वप्रति असहमत कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नयाँ राजनीतिक दल निर्माण गर्न सकिने गरी सम्भावित कदम चालेका छन्। पार्टीभित्र संस्थापन पक्ष एकताप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै यो समूहले भिन्नै

0: कार्यालय मार्फत पार्टी गतिविधि अगाडि बढ़ाउने समेत निर्णयमा पुगेको छ। त्यस्तै निर्वाचन आयोगमा प्रमुख आयुक्त र दुई आयुक्त सिफारिश शीर्षकको खबर छ भने बजेट पेश भएको तीन सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी, सत्तारूढ एमाले संशोधन दर्ता गर्ने शीर्षकमा खबर छ। सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको तीन सातापछि प्रदेश सभामा बजेटमाथि छलफल शुरू गर्ने भएको छ। त्यसका लागि 23 असार बिहान 11 बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ। बजेटसँगै अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक बैठकमा टेबल गर्ने कार्यसूची रहेको आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीको सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनु भएको छ। त्यस्तै सरकारका 100 दिन संसदलाई उपेक्षा शीर्षकमा कमल भट्टले खबर लेख्नु भएको छ भने माइती घरमा दुई सातादेखि दृष्टिबिनको धरना शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा हाजिर भएको नभई नियुक्ति मितिबाट ज्येष्ठता कायम हुने सर्वोच्चको फैसला शीर्षकको खबर प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा स्वास्थ्य बीमा लिनु न निल्नु न उकल्नु शीर्षकमा खबर छ भने सुविधाभन्दा शास्ति बढ़ी शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै राहदानी विवादले अन्तर्राष्ट्रिय छविमै आज शीर्षकको खबर प्रकाशित छ। त्यस्तै मन्त्रीलाई धमाधम सचिव सरका सल्लाहकार शीर्षकमा भुवन शर्माले खबर लेख्नु भएको छ। मन्त्री परिषदले मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 पास गरेसँगै मन्त्रीहरूले आफ्नो सचिवालयमा धमाधम सचिव सरका सल्लाहकारहरू नियुक्त गर्न थालेका छन्। कार्यविधिले मन्त्रीको सचिवालयमा 3 देखि 5 जनासम्म सचिव सरका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा दिएको छ। त्यस्तै भित्रपृष्ठमा इन्टरनेट अवरोधले दुवै सदन अवरूद्ध शीर्षकमा ईश्वरी सुविधाले खबर लेख्नु भएको छ।
1: आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाहरूको प्रायजसो सबै पत्रिकाहरूमा सरकारको 100 दिनको कामको प्रसंग उल्लेख गरिएको छ। गोर्खापत्रको पहिलो पृष्ठमा सुशासन र शासकीय सुधारको प्रस्थान बिन्दु शीर्षकमा खबर छापिएको छ। यो खबर अशोक अधिकारीले काठमाण्डुबाट लेख्नुभएको हो। शासकीय सुधार, भ्रष्टाचार न्यूनीकरण एवं सम्पत्ति शुद्धिकरणका मुद्दामा अनुसन्धान र राज्य प्रणालीलाई जवाफदेही बनाउने संकल्प कार्यान्वयनतर्फ प्रस्थान गर्दै सरकारको 100 दिन पूरा भएको खबरमा उल्लेख छ। सरकारले शासकीय सुधारको 100 बुँदे कार्यसूची एवं सुशासनको मार्गचित्र कार्यान्वयनमा ल्याएर संरचनागत सुधार गरी समग्र रूपान्तरणको दृढ़ अठोटका साथ सरकारले 100 दिन पूरा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि सुशासनका लक्ष्य प्राप्तिका लागि दूरगामी अवधारणा सहित कार्यक्रम घोषणासँगै कार्यान्वयन अघि बढ़ाएको छ। गोर्खापत्रकै भित्री पृष्ठमा पोषणमा वर्षेनी लगानी तर कुपोषण कायमै शीर्षकमा अर्को खबर छापिएको छ। यो खबर दैलेखको हो। संघीय प्रदेश र स्थानीय सरकारले पोषण सुधारका लागि करोड़ौं लगानी गरेको भए पनि मातृ तथा बाल कुपोषण अझै चुनौतीको रूपमा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ। गर्भवती महिलादेखि 5 वर्ष मुनिका बालबालिकाको पोषण सुधारका लागि वर्षेनी मोटो रकम खर्च हुने गरेको छ। दैलेखका 5 स्थानीय तहमा गरिएको शीघ्र कुपोषण परीक्षणमा 27% गर्भवती, सुत्केरी तथा पूर्ण स्तनपान गराइरहेका महिला कुपोषित भेटिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी निष्क्रिय रकम राज्य कोषमा शीर्षकमा अर्को खबर छापिएको छ। लामो समयदेखि विभिन्न कोष तथा खातामा निष्क्रिय अवस्थामा रहेका राज्यका स्रोतलाई राज्य कोषमा ल्याउने प्रक्रिया सरकारले अघि बढ़ाएको छ। कार्यसूचीको 78 नम्बर बुदा राज्यका निष्क्रिय स्रोतको प्रभावकारी उपयोग गर्न 10 वर्ष वा सोभन्दा बढ़ी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताको विवरण संकलन गरी हकवालाले दावी नगरेको रकम कानूनी प्रक्रिया पूरा गरी राज्य कोषमा ल्याउने तथा अन्य स्रोतको पहिचान गरी व्यवस्थापन गर्ने कार्य 90 दिनभित्र सम्पन्न गर्ने उल्लेख रहेको छ। 2082 फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको 10 वर्षभन्दा बढ़ी अवधिको निष्क्रिय पूँजी रकम 20 अर्ब 20 वर्षभन्दा बढ़ी अवधिको रू 7 करोड़ रहेको राष्ट्रिय बैंकले जनाएको छ। त्यसै गरी भित्री पृष्ठमा औद्योगिक उत्पादन गैर भन्सार अवरोध, सरकार गुहार्दै उद्योगिक शीर्षकमा राज कटेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ। नेपालमा उत्पादन भएर भारत निर्यात हुँदै आएका औद्योगिक वस्तुमा अघोषित भन्सार अवरोध भएपछि विराटनगरका उद्योगीले सरकारसँग सहजीकरण माग गरेको खबरमा उल्लेख रहेको छ। ईपीएसको भिसा शुल्क बढ़्यो शीर्षकमा अर्को खबर रहेको छ भने अनलाइन सेवापछि कर्मचारी कटौती प्रस्ताव शीर्षकमा समेत खबर छापिएको छ। राजमार्गमा होटलमा चरम लापरवाही शीर्षकमा अर्को खबर छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले राजमार्गका होटलमा चरम लापरवाही भएको फेला पारेको खबरमा उल्लेख रहेको छ। कान्तिपुरको पहिलो पृष्ठमा एक्सप्रेस वेमा बिना ब्रेकमा वालेन्द्र शीर्षक मार्गको खबर छ। 47 लाख फेसबुक फलोअर्स, करोड़ौं भ्यूज र अनगिन्ती पोस्ट बीच प्रधानमन्त्री वालेन्द्र शाह अझै रहस्यमय रहेको खबरमा उल्लेख छ। उहाँ आफ्ना कुरा सामाजिक सञ्जालमा लेख्नुहुन्छ तर आफूलाई व्याख्या गर्न रूचाउनु हुँदैन। अनिल गिरी, गौरव पोखरेल र जय सिंह महराले काठमाण्डुबाट लेख्नु भएको खबरमा वैशाखमा प्रधानमन्त्री वालेन्द्र शाह चिर परिचित पोशाकमा संसद भवनमा आइपुग्नु भएको, कालो कोट काले चस्मा अनि नेपाली ब्राण्ड गोल्ड स्टारको सेतो जुत्ता उहाँले लगाउनु भएको भनेर खबरमा उल्लेख छ। यहाँ पनि सय बुदा एक तिहाई मात्र पूरा शीर्षकमा खबर छ। परराष्ट्र नीति उही शैली फरक शीर्षकमा अर्को खबर छापिएको छ। अनिल गिरीले काठमाण्डुबाट लेख्नु भएको, सरकार केही फरक देखिएको परराष्ट्र नीतिले भन्दा पनि कूटनीतिक संचालन शैलीले हो। विदेशी कूटनीतिसँग व्यक्तिगत भेटघाट नगर्ने प्रधानमन्त्री शाहको निर्णयले लामो समयदेखि चलिआएको अभ्यासलाई चुनौती त दिएको छ नै कूटनीतिक वृत्तमा पनि चासो सिर्जना गरेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी 100 दिन नपुग्दै विपक्षीका प्रश्नै प्रश्न शीर्षकमा भित्री पृष्ठमा अर्को खबर छ। सरकार गठनको 100 दिनलाई हनीमून अवधि मानेर शंकाको लाभ दिने परम्परा छ। वालेन्द्र शाह नेतृत्वको सरकार भने गठन भएको 100 दिन नपुग्दै विपक्षी दलहरू आलोचनामा उत्रिए। उनीहरूको मोर्चाबन्दी गर्दै सदन नै पटक पटक अवरोध गर्दै आएका खबरमा उल्लेख छ। संसदीय लोकतन्त्रमा सरकार गठनको 100 दिनलाई हनीमून अवधि मान्ने गरिन्छ भनेर खबरमा उल्लेख रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदले विश्वका नेताहरूलाई सुडानमा भइरहेको अत्याचार रोक्न सहयोग गर्न आग्रह गरेको छ। एल ओभिदबाट आएका संकेतहरूको आधारमा स्पष्ट रूपमा सुडानमा अर्को मानव अधिकार विरूद्धको प्रकोप भइरहेको समेत पुष्टि भएको बताइएको हो। सुडानी सशस्त्र बल र ऱ्यापिड सपोर्ट फोर्सले शहर वरपरका क्षेत्रमा नियन्त्रणका लागि लड़ाई गर्दा नागरिकमा 18 महिनादेखि घेराबन्दीको अवस्थाको शिकार बन्नु परेको समेत उल्लेख गरिएको छ। युरोपेली आयोगले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने भएको छ। चीनसँगको युएको आगामी व्यापार वार्ताले नतिजा दिनुपर्ने उल्लेख गर्दै प्रमुखले यस्तो बताउनु भएको छ। युरोपेली समूहले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने समेत बताएको हो। र नेटोका युरोपेली सदस्य राष्ट्रहरू र क्यानाडाले अर्को साता टर्कीमा हुने गठबन्धनको शिखर सम्मेलनमा युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग दिने प्रतिबद्धता जनाएका छन्। सम्मेलनको अन्तिममा घोषणा पत्रमा समावेश हुने यो प्रतिबद्धतामा प्रत्येक वर्ष युए ऋणबाट 30 अर्ब युरो र विभिन्न देशहरूले पहिले नै प्रतिबद्धता गरेको रकम समावेश गरिनेछ। यो मुख्य रूपमा प्रतीकात्मक कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई देखाउनका लागि सहयोगी राष्ट्रहरूले युक्रेन विरूद्ध रूसको लड़ाईको खर्च पूर्ण रूपमा आफैले सम्हाल्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरे।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 चरणमा साबिक विजेता अर्जेन्टिनाले अतिरिक्त समयको 111 मिनटमा गोल गर्दै केप भेर्दे विरूद्ध 3-2 अग्रता बनाएको छ। मियामी स्टेडियममा जारी रोमाञ्चक खेलमा क्रिस्टियन रोमेरोले अतिरिक्त समयको 111 मिनटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई पुनः अघि बढ़ाएको हो। यसअघि अतिरिक्त समयको 103 मिनटमा सिडनी काभ्रालले गोल गर्दै केप भेर्देलाई 2-2 बराबरीमा ल्याएका थिए। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा 4-2 पराजित गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ। डालास स्टेडियममा भएको खेल निर्धारित 90 मिनट र अतिरिक्त 20 मिनट पछि पनि 1-1 गोलको बराबरीमा सकिएको थियो। पेनाल्टी सुट आउटमा भने इजिप्टले उत्कृष्ट प्रदर्शन गरेको हो। यसैबीच आज बिहान 7:15 अन्तिम 32 अन्तर्गत कोलम्बिया र घाना बीच प्रतिस्पर्धा हुन्छ। दुवै टोली अन्तिम 16 स्थान बनाउन जित निकाल्ने लक्ष्यमा छन्। यस्तै अन्तिम 16 खेलहरूमा आज राति 11:15 क्यानाडा र मोरक्को आमने सामने हुँदैछन् भने राति 2:45 पाराग्वे र फ्रान्स बीच प्रतिस्पर्धा हुनेछ। सबै टोली क्वार्टर फाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।
0: छरुवा धानले उत्पादन लागत घटाउने कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक का निदान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरमा अब छरुवा धानको कुरा यो वर्ष धान रोपाई निकै सुस्त छ पर्याप्त पानी नपर्दा धान रोपाई प्रभावित भएको छ तर कोशीमा पानी परे पनि बिउ तयार नहुँदा धान रोपाई प्रभावित भएको छ यस्तो अवस्थामा किसानले के गर्ने कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँग हामीले कुराकानी गरेका छौं
5: सुक्खा पनि सहन सक्ने र डुबान पनि सहन सक्ने त्यस्तो किसिमको जातहरू सिफारिश गरेका थियौं त्यो कुराहरू चाहिँ यदि फलो गर्यौं भने केही नोक्सानहरू राखिसक्नु भएको छ किसान दाजुभाइहरूले तर अझै पनि हामीले अर्को पनि केही प्रविधिहरू दिएका थियौं जस्तो कि छरुवा धानका प्रावधानहरू छन् सुक्खा छरुवा धान अब त त्यो सम्भावना अलिकति छैन तर यदि पानी पर्ने क्रम रोक्यो भने यो हिले छरुवा धान भन्छौ हामी त्यो हिले छरुवा धान प्रयोग गर्न सक्छौं त्यसको लागि बेर्न राखिरहेको राख्नु पर्दैन होइन ब्याड बनाउनु खेत तयारी गर्ने र त्यसपछि के हुन्छ कि हाम्रो जुन सिड छ सिडलाई चाहिँ त्यही एक दिनसम्म 12-13 घण्टासम्म के गर्ने त्यसलाई पानीमा भिजाउने र निकालेर 48-72 घण्टासम्म भन्छौ हामी 2-4 mmसम्मको टुसाएको चाहिँ है त्यो आइसकेपछि सिधै चाहिँ हामी खेतमा ड्रम सिडरको प्रयोगले छर्न सक्छौ
1: 2-4 mm भनेको अब
5: जस्तो कि त्यसको मिनिङ के हुन्छ कि खासमा प्र्याक्टिकल हामीले फिल्डमा गर्दै गर्दाखेरि अब हिलो छ त्यो हिलोमा पर्दाखेरि उसले टच गर्छ क्या समात्छ क्या त्यसमा चाहिँ
1: त्यो
5: प्रिन्सिपल हो त्यो छँदैछ यसका साथ
1: उत्पादनमा चाहिँ कस्तो फरक पार्छ
5: हिल पनि फरक पार्दैन बढी बरु हाम्रा अध्ययनहरूले यो डीएसआर भन्छौँ हामी त्यसमा जुन परम्परागत तरिकाले हामी रोप्छौ त्यसमा उत्पादनमा केही कमी नभइकन बरु अलिकति बढी नै उत्पादन पाएका छौं हामी तर त्यति गरेर चाहिँ लागत चाहिँ हामी करिब करिब 35% भन्दा बढी घटाउन सक्छौ
1: भनेपछि अब अहिले कोशी प्रदेशमा कतिपय स्थानमा बिउ सानै छ र पानी परेर धान रोप्नको लागि एकदमै उपयुक्त बनेको छ वातावरण भनेदेखि हामीले छरुवा बिउ धान चाहिँ हानेर उत्पादन गर्न सक्छौ
5: मौसमले साथ दियो भने जस्तो कि अब पानी पर्ने क्रम पक्कै पनि रोकिन्छ सधैँभरि यो रहनेवाला छैन ठूलो पानी अब जब पानी रोकिन्छ र बेर्न तयारी छैन भने त खेत त्यतिकै छोड्ने कुरा भएन त्यतिखेर हामीसँग के हुन्छ कि अब छरुवा धानहरूतिर हामी सिफ्ट हुन सक्छौ र यदि जहाँ चाहिँ यो यान्त्रिकरणका सुविधा भनौँ राइस ट्रान्सप्लान्टर उपलब्ध छ कतिपय कस्टमाइरिङ सेन्टरहरूमा छ त्यो भयो भने त्यसको लागि सिड हामी 15-16 दिनमा तयारी गर्न सक्छौ त्यो भने हामी चाहिँ अब तराईतिर पुग्नुभयो भने भदौसम्म रोपाई चाहिँ पाउनुहुन्छ क्या भदौसम्म पाइन्छ रोपाईहरू त्यो भएर अझै पनि सम्भावनाहरू छ यदि बेर्न राख्नु भएको छैन भने मेसिनका प्रयोग गरेर हुन सक्छ अथवा हिले छरुवा धानहरू हुन सक्छ र छैन भने अहिले पनि बेर्न राखेर हामीले 20-25 दिनको बेर्न त धान लाउन सक्छौ
1: त्यति बेला फेरि पानी पर्दैन भने अर्को चिन्ता
5: त्यो समस्या च्यालेन्जर सबभन्दा गाह्रो कुरा भनेकै सिंचित क्षेत्रमा त ठिक छ जहाँ सिंचाईको सुविधा छ त्यहाँ चाहिँ केही छैन तर हाम्रा धान खेती धेरै जसो चाहिँ आकाशले पानीको भरमा चाहिँ छ क्या त्यो अवस्थामा चाहिँ के छ पक्कै पनि हामीले सुरुमै भनेका छौँ यसपालि धानलाई चाहिँ निकै नै समस्या हुनेवाला छ भनेर हामीले चाहिँ सुरुमै फोरकास्ट गरेका छौँ त्यो भएर तर त्यति भन्दै गर्दाखेरि जे सम्भावनाहरू छ हामीसँग उपलब्ध प्रविधिहरू छ त्यो चाहिँ पहिचान गरेर प्रयोग गर्यौँ भने हुन सक्ने सम्भावित जोखिम चाहिँ कम चाहिँ गर्न सक्छ
0: कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
1: वैशाख यता विपदमा परेर 127 जनाको मृत्यु, 773 घाइते। बर्खामा विपदको जोखिम बढ़ी, सतर्कता अपनाउन विपद प्राधिकरणको आग्रह। विश्वमा नै एल निनो बलियो बन्दै।
0: बाजुराका दुईवटा वडा छाउपडी गोठ मुक्त घोषणा। दैलेखमा कुपोषण बढ़्दो, बजेट पेश गरेको तीन सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी। सत्तारूढले नै संशोधनको प्रस्ताव दर्ता गर्ने।
1: नियामकीय सुधारका कार्यक्रम घोषणामै सीमित। मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र। निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै।
0: सुडानमा जारी हिंसा रोक्न संयुक्त राष्ट्र संघ मानव अधिकारद्वारा ध्यानाकर्षण। युरोपेली संघले चीनसँगको व्यापार सन्तुलन गर्ने। नेटो सदस्य राष्ट्रले युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग गर्दै।
1: र फिफा विश्वकपमा अर्जेन्टिनाले तेस्रो पटक लियो अग्रता। आज कोलम्बिया र घाना भिड्दै, पेनाल्टीमा अस्ट्रेलिया हराउँदै इजिप्ट अन्तिम 16मा।
0: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले फितकुली.com राजेश मानन्दर राजमानले लेख्नु बनाउनु भएको कार्टुन लिएका छौं। यो पछिल्लो समय वाम एकताको विषय निकै चर्चाको विषय बनेको छ। पुनः कम्युनिष्ट दलहरू एक हुने प्रसंगलाई उद्धृत गर्दै कार्टुन बनाइएको छ। दुईजना व्यक्तिको बीच छलफल भएको र एकजना दंग पर्दै हुनुहुन्छ र अर्काले अझ थप दंग पर्दै भनिरहेको विषयलाई उल्लेख गरिएको छ। माथि यस्तो लेखिएको छ, वाम एकता मिलीजुली खाम एकता अचम्म हुनु पर्दैन।
1: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्तर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज चौथो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौं।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinखबर.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालको कृषि महिलाको श्रममा टिकेको छ, तर खेतमा सबैभन्दा धेरै पसिना बगाउने महिला अझै किसानका रूपमा चिनिँदैनन्। श्रीमान रोजगारीका लागि विदेश गएपछि घर, खेत, पशुपालन र परिवारको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर निर्णय गर्ने अधिकार, बजारसम्म पहुँच र कामको सम्मान भने अझै

0: विचलनहरू देखिएका छन् त्यसको विषयमा र स्वतन्त्र नागरिकको समूहले खबरदारी गर्दैछ। आज स्वतन्त्र नागरिक समूहका संयोजक ऋषि धमला वरिष्ठ पत्रकार हामीसँग हुनुहुन्छ। धमलाजी नमस्कार, स्वागत छ, अहिले सुन्दै हुनुहुन्छ। तपाईँहरू आज स्वतन्त्र नागरिक समूहको एउटा प्रतिनिधित्व गरेर नेतृत्व गरेर सड़कमा जाने तयारीमा हुनुहुन्छ। माइतीकर मण्डलामा चाहिँ केही कार्यक्रमहरू राख्नु भएको परिस्थिति छ। सरकारलाई यहाँको खबरदारी के हो, तपाईँहरू के गर्दै हुनुहुन्छ?
1: अब स्वतन्त्र नागरिक अभियानले सरकार बनेको 100 दिनको अवसरमा अब नागरिकहरूको विचार के छ, यो नागरिकहरूले सरकारको काम कारवाहीलाई कसरी हेरेको छ, सरकारले 100 दिनको अवसरमा सुशासनलाई कति प्रगति गर्यो, जनतालाई सुशासनको प्रत्याभूति सरकारले दिन सके कि सकेन, भ्रष्टाचार अन्त्य नेपाली जनताको चाहना हो र भ्रष्टाचारका काण्डहरूमा यो सरकार कति सफल भयो, फाइलहरू खोल्न र दोषीलाई कारवाही गर्ने जुन प्रक्रिया अगाडि बढाउन सरकारले सके कि सकेन, अथवा विकास निर्माणमा सरकारले के गर्यो, खास गरी भनियो भने विगतमा जनताको एउटा चाहना ठुलो थियो र जनमत पनि राष्ट्रिय सत्तावादीलाई जनताले के दियो भन्दाखेरि, किन दियो भन्दाखेरि विकास निर्माण एकदम तीव्र गतिमा होस्, समृद्धि र विकासको यात्रा अगाडि बढ़ोस् र युवाहरूले स्वदेशमै रोजगारी पाओस्, विदेश जान नपरोस् र लगानीकर्ताहरू अब उत्साहित भएर नेपालमा चाहिँ लगानी गर्न तयार होस्, विदेशी स्वदेश सबै, त्यो किसिमको एउटा जनमत चाहिँ यो सरकारलाई जनताले किन दियो भन्दाखेरि विगतमा पुरानो दलले काम गर्न सकेन, न विकास गर्न सक्यो, न सुशासन दिन सक्यो, न तपाईँको भ्रष्टाचारीलाई कारवाही गर्न सक्यो, अब नयाँ सरकार राष्ट्रिय सत्ता पार्टीको दुईटै मतको सरकारले चाहिँ जनताको चाहना अनुसार काम गर्नुपर्छ भन्ने व्यापक रूपमा नागरिकको अहिले पनि चाहना छ, संकल्प पनि छ, सोच पनि छ, चिन्तन पनि छ, तर नागरिकहरूको चाहना अनुसार सरकारले काम गर्न सके कि सकेन, सरकारले कहाँ चाहिँ कमी कमजोरी गर्यो भनेर खबरदारी गर्नको लागि स्वतन्त्र नागरिक अभियानले आज माइतीघर मन्देलामा सरकारको काम कारवाहीको बारेमा, सरकारले चालेका कदमहरूको बारेमा, बालेन्साको नेतृत्वको सरकारको 100 बुढा जो वाचा पत्र अनुसार काम भए कि भएन, वाचा पत्रमा सरकार कहाँ छुट्यो, सुशासनको लागि सरकारले कति राम्रो काम गर्न सक्थ्यो, कति गर्यो वा कति गर्न चाहे पनि गर्न सकेन भन्ने बारेमा आज हामी एउटा बहस गर्नेछौ। हामी तटस्थ निष्पक्ष छौ खेमजी, हामी आग्रह पूर्वाग्र नराखिकन सरकारको 100 दिनको आज मूल्याङ्कन गर्छौं।
0: होइन, अब सरकार सही बाटोमा छ कि छैन, ऋषि धमलाजी तपाईँ पत्रकार पनि हो, होइन, वरिष्ठ पत्रकार हो, त्यसको राजनीति पनि राम्रोसँग बुझ्नु भएको छ, हिजोका राजनीतिज्ञहरूसँग राम्रो साथ संगत गर्नु भएको छ, जनताले जुन किसिमले विश्वास गरे, जुन किसिमले भरोसा गरे, अहिले धेरै आलोचनाहरू पनि सरकारले बेहोर्नु पर्यो, पासपोर्ट ठेक्का प्रकरण होस् कि वा बीवाईडी गाड़ीका काण्डहरू हुन् कि होइन, त्यसपछि गृहमन्त्रीको प्रतिवेदनका विषयहरू हुन् कि सीमाका विषयहरू हुन् कि, बग्रेल्ती कुराहरू आइरहेका छन्, यसलाई सुशासन मान्ने कि अब सरकार चाहिँ कता कता सिप्लिरहेको भन्ने मान्ने?
1: होइन, सरकारले अब कमी कमजोरी गर्ने छुट छैन है, वर्तमान सरकारलाई, राष्ट्रिय सत्ता पार्टीको नेतृत्व सरकारलाई, बालेन्साको नेतृत्व सरकारलाई कुनै पनि हातमा कमी कमजोरी गर्ने छुट छैन, यो सरकारले गल्ती गर्नै पाउँदैन, गल्ती गर्नै मिल्दैन, यो सरकारले भ्रष्टाचारको छ नि, कुनै पनि काण्डहरूमा यो सरकार उछिनु हुँदैन, यो सरकारले त भ्रष्टाचारलाई कारवाही गर्ने हो, सुशासन दिने हो, त्यसैले गर्दाखेरि जनताको चाहना अनुसार यो सरकार अगाडि बढ्नुपर्छ, जनताकै एजेन्डालाई सरकारले सर्वस्वीकारे चाहिँ एउटा गरेर जनताको भावना अनुसार विकास पद्धतिमा अगाडि बढ्नुपर्छ। तपाईँले भन्नुभयो यो सरकार बनिसकेपछि केही काण्डहरू बाहिर आएको छ, तर त्यो प्रमाणित भएको छैन। आजको दिनमा नारी अभियानले सरकारले भ्रष्टाचार गर्यो भनेर भन्ने पक्षमा आफूलाई पुर्याएको छैन, तर सरकार काहीँ चुक्दैछ कि, सरकारले काहीँ कमी कमजोरी घट्दैछ कि, अथवा यो सरकारले चाहिँ जनताको चाहना अनुसार किन काम गर्न सकेन, सरकार कतै अल्मलिएको छ कि, रुमलिएको छ कि भन्ने हाम्रो खबरदारी हो। तर यो सरकारप्रति हाम्रो आस्था, विश्वास, भरोसा स्वतन्त्र नागरिकको किन छ भन्दाखेरि यो सरकारले भ्रष्टाचार गर्ने छुट छैन, भ्रष्टाचार गर्दैन, बालेन्साले प्रधानमन्त्रीले भ्रष्टाचार गर्नुहुन्न भन्ने कुरामा मलाई विश्वास छ, किनभने भ्रष्टाचारीलाई यो सरकारले कारवाही गर्नै पर्छ र भ्रष्टाचारका काण्डहरूको फाइल सरकारले खोल्न सकेन। मेरो प्रश्न कहाँनिर भन्दाखेरि 100 दिनमा सरकारले धेरै भ्रष्टाचारको फाइलहरू खोल्नु पर्थ्यो, ती फाइलहरू खोल्नको लागि सरकारले किन खुट्टा कमाइराखेको छ? मेरो आग्रह हो, प्रधानमन्त्री यति शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ, एक्सन ओरिएन्टेड प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई अपार जनमत छ, समर्थन छ, यत्रो अपार जनमत प्राप्त सरकारले पनि किन भ्रष्टाचारको काण्डहरूको फाइल खोलेर भन्ने मेरो प्रश्न हो। सुशासनको
0: फाइलहरू खुलिरहेका छन् होइन, कतिपयलाई सम्पत्ति शुद्धिकरण लागिरहेको छ, भीआईपी भीआईपी भनेर चाहिँ दर्जा दिएका व्यक्तिहरू पनि खोरमा छन्, विभिन्न घरानाका व्यक्तिहरू पनि खोरमा छन् होइन, यहाँले देखिरहनु भएको छ नि त।
1: होइन ठुलो ठुलो काण्डहरूको फाइल कहाँ खोलेको छ, जस्तो हाम्रो देशमा 25-30 काण्ड छ, ती काण्डको फाइल नक्कल भुटान शरणार्थीको काण्डको फाइल खुल्यो, गिरबन्तु स्त्रीको फाइलहरू खुल्यो, वाइटबरीको फाइलहरू खुल्यो, आलिगम भस्तर काण्डको फाइलहरू खुल्यो, धेरै काण्डहरू छ हाम्रो देशमा, ओमी काण्डको फाइलहरू खुल्यो, यति प्रकरणको भाषाको काण्डको फाइल खुल्यो, खुलेको छैन। त्यसैले गर्दाखेरि सरकारले भ्रष्टाचारको काण्डहरूको कुरा गर्दा पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको भ्रष्टाचारको काण्डहरूको छ नि, पहिलो रिपोर्टिङ गर्ने मान्छे म हो नि त, होइन
0: हो, त्यहाँ भइसकेको दौडिरहेको
1: मैले गएर देखाएको मान्छे पनि हो, त्यहाँ गएर अन्तर्राष्ट्रिय रिपोर्टिङ गरेको मान्छे पनि म हो नि। हाम्रो देशमा तमाम छ नि भ्रष्टाचारका काण्डहरूको सबै फाइल अब यो सरकारले खोल्नुपर्छ। यो सरकारले अब जनताको चाहना अनुसार, जनताको भावना अनुसार काम गर्नुपर्छ। यो सरकारले छ नि अब डेलिभरी दिनुपर्छ, जनतालाई डेलिभरी दिनुपर्छ, किन डेलिभरीमा यो सरकार अब काहीँ पनि चुक्न मिल्दैन, यो सरकारले गल्ती गर्नै मिल्दैन। किन भन्दाखेरि जनताको चाहना अनुसार बनेको सरकार हो नि त, जिन्दगी आन्दोलनपछि जिन्दगी विद्रोहपछि, जसरी आम निर्वाचन भयो त्यो आम निर्वाचनले राष्ट्रिय पार्टीलाई विजय मध्यो, भालिन्छ प्रधानमन्त्री बन्नु, युवाहरूको चाहना अनुसार प्रधानमन्त्री बन्नुभएको हो नि, होइन नेपाली जनताले मलाई मन पराएको हो नि, होइन नेपाली जनताको आस्था विश्वास त भरोसा त भालेन साथीतिर छ नि अझै पनि, तर त्यो विश्वासलाई कुनै पनि हालतमा हामीले चुप्र दिनु हुँदैन, त्यो विश्वासमा कुराहरू गर्नु हुँदैन।
0: एकदेखि कसरी हुनु भएको छ, होइन त्यो अभियानमा चाहिँ को को जोडिनु भएको छ, उहाँहरूको खबरदारी कतिको पुग्छ, सरकारले तपाईँहरूलाई चाहिँ होइन तपाईँहरूको खबरदारीले चाहिँ आत्मसात गर्छ कि गर्दैन, नागरिकहरूको खबरदारीले त सरकारले सुन्दैन नि त, अहिले त सरकार त आफ्नै होइन कानमा तेल हालेर सुत्या छ, सरकार आफ्नै लयमा अगाडि बढ़िरहेको छ, कसैका कुरा त सुन्दैन सरकारले भनिन्छ नि अहिले, होइन
1: होइन सरकारले सुन्छ, सुन्नुपर्छ, यो नागरिकको सरकार हो, जनताको सरकार हो, लोकतन्त्र विधिको शासनलाई कानून राज्यको प्रतापी सरकारले दिनुपर्छ। मैले भनेको छु असलीहरूलाई कारवाही गर्न पनि सरकारले प्रक्रिया पुर्याएर गर्नुपर्छ, किन भन्दाखेरि हाम्रो देशमा विधिको शासन छ भनेर यो सरकारले विश्व सामुलाई प्रत्याभूति दिनै पर्छ, किन भन्दाखेरि नेपालमा लोकतन्त्र विधिको शासन कानून राज्यको प्रत्याभूति छ भनेर सरकारले पनि जनतालाई छ नि यसको आवाज दिनु सक्नुपर्छ। त्यो भन्नुमा त सरकार बलियो हुन्छ, यो सरकारलाई बलियो बनाउने हो, यो सरकारलाई सफल बनाउने हो। सरकारले कमी कमजोरी गर्यो भने खबरदारी गर्यो, स्वतन्त्र नागरिक अभियानको एउटा निष्कर्ष के छ भन्दाखेरि सरकारले गल्ती गर्ने बित्तिकै हामी खबरदारी गर्छौँ, यहाँ गल्ती गर्यो सरकारले तुरन्त यसलाई सच्याउनुपर्छ। सरकारले फेरि जनताको चाहना अनुसार काम गर्ने हो, अब विकास निर्माणमा नयाँ मोडल अगाडि सार्नुपर्छ। मैले भनेको छु अहिलेको विकास ले जनता खुसी छैन, यो विकासको मोडलबाट नेपालमा तीव्र गति विकास हुँदैन खेमजी। अब देशको विकासको छ नि एजेन्डा भनेको के हुनुपर्छ तपाईँलाई थाहा छ, कृषि क्रान्ति गर्नु पर्यो, हामीले उत्पादनमा जोड दिनु पर्यो, हामीले टुरिज्म क्षेत्रको चाहिँ राष्ट्रिय चयन गर्न सक्नु पर्यो, विश्वका साथ धेरै पर्यटकहरूलाई नेपालमा भित्राउनु पर्यो, भारतबाट 1 करोड चाहिँ भारतीय पर्यटकहरू नेपालमा ल्याउन सक्नु पर्यो, चीनबाट हामीले 50 लाख पर्यटकहरू ल्याउन सक्नु पर्यो, विश्वका नागरिकहरूलाई नेपाल अब सुरक्षित छ, नेपालमा आउनुहोस्, भ्रमण गर्नुहोस् भनेर हामीले प्रत्यापन दिनुपर्छ। त्यसको लागि त अभियानै सुरु गर्नु पर्यो, ठुल्ठुला एयरपोर्टहरू बन्न पर्यो, प्लेनहरू खरिद गर्न पर्यो, किनभने देशको विकासको मोडलमा भन्नु चेन्ज गरेर राष्ट्रिय सहमति गर्नुपर्छ। मैले भनेको छु विकासको लागि सबै शक्ति एक ठाउँमा उभिनुपर्छ, सबै शक्तिलाई एक ठाउँमा उभ्याएर प्रधानमन्त्रीले अब यो देशको विकास छ नि तीव्र गति हुन्छ भने सन्देश विश्वलाई पनि दिन सक्नुपर्छ, लगानीकर्ताहरूलाई नेपालमा ल्याउनुपर्छ, विदेशी लगानीकर्ताहरू आउन तयार छन्। त्यसको लागि छ नि अर्थमन्त्री नयाँ योजना कार्यक्रम ल्याउनु पर्यो, मास्टर प्लानहरू ल्याउनु पर्यो, किनजी देश त्यसै भन्दैन, जनता अहिले विकासको पक्षमा छन्, जनता अहिले अब समृद्धि र विकास तीव्र गतिमा नेपालमा होस्, भारतमा कसरी विकास भइराखेको छ, चीनमा कसरी विकास भइराखेको छ, नेपालमा त्यो किसिमको विकास किन हुन सकेन। आज हामी गाउँघरमा गइराखेका छौँ, गाउँघरमा समस्या छ, जनताहरू पीडामा छन्, आज बस्तीहरू खाली छ, मलाई थाहा छ गाउँघरमा जानुहोस् न कस्तो समस्या छ, खेतबारीहरू अझै पनि बाँझैछ, त्यहाँ रोपाई हुन सकेको छैन, काम हुन
0: सकेको छैन, किसानहरू उत्पादन बजारीकरण नभएर रोइरहेका छन्। मल हेर्नुहोस् न आज आकार छ अहिलेको अवस्थामा, पेट्रोलियम पदार्थको मूल्य हिजो मात्रै अलिकति घट्यो, समायोजन भयो, ग्यास आधा पाइरहेको छ, जनताहरूमा त निराशा छ नि त यतिखेर।
1: होइन जनताहरू त्यति निराशा छैनन्, होइन अझै पनि जनतामा आशा छ, किन भन्दाखेरि महँगी नियन्त्रण गर्नुपर्छ, कालोबजारीहरूलाई कारवाही गर्नुपर्छ सरकारले, अर्को कुरा तपाईँले भन्नु किसानहरूलाई मल दिनुपर्छ, सिँचाइ गर्नुपर्छ, किसानहरूलाई चाहिँ नयाँ प्रविधि भित्राउनको लागि पनि सरकारले अब विशेष सेवा सुविधा दिनुपर्छ, किन भन्दाखेरि कृषि क्रान्तिको झग बलियो बनाउनुपर्छ, पर्यटन क्षेत्रको विकास गर्नुपर्छ, हामीले अब बिजुली उत्पादन गरेर भारतलाई त्यति राखेका छन् तर त्यति नै पुग्दैन. बङ्गलादेशमा त्यति राखेका छौँ त्यति नै पुग्दैन. नेपालमा छ नि ऊर्जा क्रान्ति पनि हुनु पर्यो क्या. ऊर्जाको विकासमा हामीले विशेषमा ध्यान दिनु पर्यो र युवाहरूलाई रोजगारी दिनु पर्यो क्या. स्वदेशमा धेरै छ नि चाँडा सम्भावना हुँदाहुँदै पनि विदेशमा रहेका युवाहरू नेपाल फर्केका छैन. किन के कारणले थाहा छ. हामीले अझै पनि लगानीको वातावरण बढाउन सकेका छैन. ठुल्ठुलो उद्योगहरूलाई सञ्चालन गर्न सकेका छैन. रोजगारीका सबै हामीले माध्यमहरू अझै पनि तयार पार्न सकेका छैनौँ. त्यसैले गर्दाखेरि वर्तमान सरकारले बालन शाहको नेतृत्व सरकारले अब देशको कायापल्ट गर्नुपर्छ क्या विकासमा पनि. र सरकारले अब निर्णय लिनुभन्दा पहिला व्यापक रूपमा सोच्ने व्यापक रूपमा
0: सम्पूर्ण नेपाली जनताहरूलाई नागरिकहरूलाई नेपाली बस सुनेर बसेका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ जान्दा.
1: होइन सल्लाह रूपमा खेलजी म चारवटा कुरा भन्न चाहन्छु. पहिलो कुरो नेपाली जनताको चाहना भनेको सुशासन हो. सुशासनमा यो सरकार अब अझै सबल र सक्षम बन्नुपर्छ है. अझै सुशासनमा विशेष मैले सरकारले ध्यान दिनुपर्छ. केही कामहरू सुशासनमा भएका छन् म त्यतिर जान चाहन्न. दोस्रो कुरा यो सरकारले चाहिँ अब व्यापक संविधान संशोधनको कुरा आएको छ. त्यसमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ है. संहिताको बारेमा अब पुनर्विचार गर्ने कि नगर्ने अथवा संहिता सँगै छ नि देशको विकासको छ नि एजेन्डामा अगाडि बढाउन सकिन्छ कि सकिँदैन अथवा संहिताले साँच्चीकै देशलाई साँच्चीकै विकास र समृद्धिमा साँच्चै कतिको मद्दत पुगिराखेको छ. अब प्रदेश सरकार आज कति काम गरिराखेको छ. प्रदेश सरकारले अधिकार पाएको छैन नि त. प्रदेश सरकार त कमजोर छ. किन प्रदेशका मुख्यमन्त्रीहरूले केही गर्नै सकेका छैनन्. न अधिकार छ. एउटा कानुन उनीहरूले पाएका छैनन्. सौदा गर्न सक्दैनन्. प्रहरी परिचालन गर्न सक्दैनन्. कर्मचारीलाई काम लगाउन सक्दैनन्. यस्तो प्रदेशको औचित्य छ. यस्तो प्रदेश सरकारको औचित्य छ. प्रश्न उठेको छ. प्रदेश सरकारले आज हाम्रो देशको जनताको चाहनाअनुसार काम गर्न सक्यो सकेको छैन. यो कुरा म प्रष्ट रूपमा भन्न चाहन्छु. त्यसैले गर्दाखेरि पहिलो कुरो सुशासन, दोस्रो कुरा अब संहितामा पनि व्यापक रूपमा सरकारले छलफल गरेर सबै शक्तिहरूको बीचमा सहकार्य गरेर संहिता चाहिन्छै चाहिँदैन भन्ने बारेमा अब विशेष रूपमा बहस गर्ने संहिताको मुरले चेन्ज गर्नुपर्छ. यस्तो किसिमको संहिता चाहिँ अधिकारविहीन संहिता के काम देशको लागि. त्यसैले गर्दाखेरि मन्त्री पाल्ने, मुख्यमन्त्री पाल्ने, नेता पाल्ने, सांसद पाल्ने र अर्बौँ रुपियाँ चाहिँ नेताहरूलाई तलब खुवाउनको लागि के चाहियो संहिता. त्यस बारेमा छलफल नगर्ने, संहिताको मुरल हामीले चेन्ज नगर्ने, विकास र समृद्धिको लागि संहितालाई हामीले प्रयोग गर्न सकेनौँ. जनतालाई अधिकार दिन सकेका छैनौँ. जनतालाई हामीले सेवा सुविधा संहिता मार्फत के प्रदेश सरकारले दिन सकेको छ त्यो सकेको छैन. दोस्रो कुरा त्यति ध्यान दिनुपर्छ. तेस्रो कुरा मैले भनेको छु अब विश्वलाई विश्वासमा लिनुपर्छ. भारतलाई, चीनलाई, नेपालले विकास गर्नको लागि कुटनीति जातिता चाहिन्छ र नेपाल भारत सम्बन्ध सुमधुर बनाउने प्रकार बनाउने चीनको पनि विश्वास जित्ने र अन्तर्राष्ट्रिय क्षेत्रको विश्वास जितेर नेपालले अब विकासको गतिमा छ नि विश्वलाई आश्वस्त पार्ने. अब नेपाल विकासमा अगाडि बढ्यो. नेपालमा कानुन राज्य छ, लोकतन्त्र छ, विधिको शासन छ. तपाईँहरू आउनु ढुक्क भर लगानी गर्नुहोस् भन्ने बाटोमा बनाउनुपर्छ. त्यतातिर सरकारले ध्यान दिनुपर्छ. र चौथो कुरा सेन्जी अब नागरिकहरू सचेत हुनुपर्छ. नागरिकहरू गम्भीर हुनुपर्छ. नागरिकहरूले सरकारलाई खबरदारी गर्नुपर्छ. नागरिकहरू चुपाएर बस्नु हुँदैन. त्यसैले स्वतन्त्र नागरिक अभियानको एउटा अभियान छ. हामी देशभरि नै जान्छौँ, 77 जिल्लामा जान्छौँ र अब गैर दलीय स्थानीय तहको हामी परिकल्पना गर्दैछौँ. हाम्रो देशमा 753 स्थानीय तह छ. त्यसमा अब गैर दलीय उम्मेद्वार आगामी स्थानीय तहको निर्वाचनमा राम्रा योग्य सक्षम मान्छेलाई भने दलभित्रको मान्छे होइन, एकदम दल बाहिरको मान्छे जसले स्थानीय सरकारलाई सबल बनाउन सक्छ, विकासको लागि अगाडि बढाउन सक्छ, जनताको चाहना अनुसार काम गर्न सक्छ, इन्जिनियर डाक्टर राम्रा काबिल युवाहरूलाई चाहिँ अब स्थानीय तहमा गैर दलीय उम्मेद्वार बनाएर चुनाव जिताएर स्थानीय तहलाई बलियो र सबल बनाउन सक्यो भने देशको विकासमा कायापल्ट हुन्छ. रोजगारी सिर्जना गर्ने हो, उद्योग धन्दा सञ्चालन गर्नको लागि वातावरण बनाउने हो. उद्योगपतिलाई छुनेर हुँदैन. उद्योगपतिले छ नि कर तिरेको छैन, ट्याक्स तिरेको छैन भने बोलाउने, ट्याक्स तिर्न लगाउने. तर उनीहरूलाई अब देशको उद्योग धन्दामा अगाडि बढ राज्यले सुरक्षा दिन्छ, सुरक्षाको प्रस्ताव दिन्छ भनेर कस्तोमा भन्न सकिन देशमा विकास हुन्छ. त्यसैले अहिले बालन शाहको नेतृत्व सरकारको विरोध गरेर समस्याको सन्धान हुँदैन. सहकारी गर्ने हो. अब प्रतिपक्षी दलहरूले पनि विरोधलाई विरोध गर्ने होइन, सहकारी गर्ने, यस्ता गर्ने र विकास र समृद्धिको लागि 5 वर्षसम्म यो सरकारलाई काम गर्न दिने र 5 वर्ष अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले काम गर्न पाएको छैन. बालन शाहले 5 वर्ष यो देशको विकास र समृद्धिमा काम गर्न पाउनु भयो भने देशमा प्रगति हुन्छ. त्यतातिर सबै एक हुनुपर्छ. सरकारले गल्ती गर्यो भने हामी खबरदारी गर्छौँ, सरकारलाई भन्छौँ त्योतिर गल्ती नगर्नुहोस्, जनताको चाहना अनुसार काम गर्न
0: वरिष्ठ पत्रकार एवं नागरिक स्वतन्त्र अभियानका संयोजक ऋषि धवलाले सोधा. छोटो विश्रामले छौ. विश्रामपछि नेपाली बसमा पछिल्लो समय निकै उचालिएको निर्मला पन्त हत्या प्रकरण आज 8 वर्ष पूरा हुँदैछ. साउन 10 गते जुन ढंगले निर्मला हराइन्, बेपत्ता भइन् र त्यसपछि बलात्कारपछि हत्या भएको व्यस्तै आयो. त्यसमा बम दिदी बहिनीहरूको घरबाट निर्मला निस्किएको भनेर आजसम्म पनि उहाँहरूको नाम जसरी त्यहाँ गरिएको छ, जसरी उहाँलाई सामाजिक हिसाबले प्रहार गर्न खोजिएको छ, प्रहार भइ नै रहेको छ, त्यसको वास्तविकता के हो, उहाँहरूको भूमिका चाहिँ के हो, बम दिदीबहिनीको भूमिका के हो, त्यो घरसम्म निर्मला सकुशल थिइन् र त्यसपछि कसरी निस्किन् र त्यस पछाडि चाहिँ यो घटनाक्रम कसरी मोडियो, आज दुई दिदीबहिनीहरूमाथि सामाजिक हिसाबले कस्तो अप्ठ्यारो एउटा परिस्थितिको सृजना अहिलेसम्म भोग्नु पर्यो लगायतका विषयमा चाहिँ एकैछिनपछि कुराकानी गर्नेछौं। छोटो विश्राम छ, विश्रामपछि उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

계속 보는 스파운 भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म संपूर्ण चैनल हेर्ने पैकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766666 मा सम्पर्क गर्नुहोस्।

0: विषयमा चारो बहस नेपाली बहस
1: यस नेपाली बहस का साथमा प्रीति तयारी चौचौ
2: ग्लोबल आईएनबी बैंक सबैका लागि बैंक
3: डिशोम हाइबरनेट
4: यतिखेर हाम्रो बैसमा निर्मला पन्त प्रकरण जुन अहिले पछिल्लो समय फेरि एकपटक चर्चामा आएको छ, उनको मृत्यु हत्या बलात्कारपछि हत्या भएको करिब करिब 8 वर्ष व्यतीत भइसकेको छ। 2075 साउन 10 गतेबाट हराएकी निर्मलाको अपराधी अहिलेसम्म पत्ता लाग्न सकिरहेको छैन। यसमा धेरै विषयहरू सामाजिक सञ्जालमा त्यसपछि संचार माध्यमहरूमा आएका पनि छन्। हामीले पनि यो विषयलाई चाहिँ अब किन निर्मलाले न्याय पाउनुपर्छ भन्ने ढंगले उठान पनि गरेका छौं। तपाईँ कल्पना गर्नुहोस्, एउटा घरबाट निर्मला हराइसके पछाडि त्यो घरमा बसेका दिदीबहिनीहरूमाथि जुन किसिमको आरोपहरू आज लागिरहेका छन्, बम दिदीबहिनीको नामले जसरी निर्मला पन्त हत्या प्रकरण उहाँहरूमाथि पनि अनुसन्धान हुनुपर्छ, छानबिन हुनुपर्छ भनेर पटक पटक आवाजहरू उठेका छन्। यद्यपि निर्मला पन्तको आमाले केही दिनसम्म त्यसमा आशंका गरे तापनि पछि उहाँले किटानी गर्नुभएको छैन। यो विषय वैयक्तिक हिसाबले त यो राफसाफ भइसकेको विषय छ, तर सञ्जालदेखि लिएर अन्य ठाउँहरूबाट अझ फेरि एकपटक यो विषय उठिरहेको छ। त्यसलाई के हो त आखिर, त्यसको वास्तविकता के हो, त्यहाँ आखिर के भएको थियो भन्ने विषयमा कुराकानी गर्नका निम्ति मैले आचल बमसँग म कुराकानी गर्दैछु। आचलजी, नेपाली बसमा यहाँलाई स्वागत छ, नमस्कार, गुड मर्निङ।
5: नमस्ते, गुड मर्निङ।
4: अब यो धेरै लामो समय भयो, मलाई धेरै यसलाई उचाल्नु पर्ने, धेरै यो विषयलाई चाहिँ होइन उचालिराख्नु पर्ने त होइन, तर म सामाजिक सञ्जालमा देख्छु, मैले केही समय अगाडि अन्तर्वार्ता लिएँ र त्यस पछाडि चाहिँ बम दिदीबहिनीको अनुसन्धान गर्नुपर्छ, उहाँहरूलाई चाहिँ माथि छानबिन भयो भने केही कुराहरू आउँछन् भनेर जसरी मैले सामाजिक सञ्जालमा एकपछि अर्को विषयहरू उछालिएको देखेँ, त्यसपछि एकपटक मैले तपाईँसँग बुझ्ने आवश्यक ठाने र त्यस पछाडि आज म तपाईँलाई एउटा प्रश्न गर्दैछु। निर्मला तपाईँको घरमा कति बजी आउनु भएको थियो, उहाँसँगको तपाईँको सम्बन्ध के थियो, एकपटक तपाईँ सम्झिन सक्नुहुन्छ त्यो बेला 8 वर्ष अगाडि?
5: त्यो निर्मला चाहिँ त्यही 11:15 बजीतिर आथे मेरो घरमा चाहिँ, अनि जाने टाइम त म ठिक छ भन्न सक्दिनँ किनकि त्यो टाइम मैले घडी हेरेको थिएन, तर मेरो विचारमा 2:30 भन्दा अगाडि अनि 2:15 भन्दा पछाडि या 20 या 25 नै होला जस्तो लाग्छ। मेरी
4: आउने जाने भइरहन्थ्यो होइन साथी,
5: पहिला नै आउँथ्यो, अरू साथी पनि आउँथ्यो, त्यस्तो केही पनि माहौल थिएन। मेरो अरू साथी पनि आउने बस्ने, म पनि उसको घरमा जाने, रिलेसन पनि राम्रै थियो, पारिवारिक सम्बन्ध त होइन तर मसँग चाहिँ राम्रो रिलेसन थियो उसको फ्यामिली।
4: सँगै पढ्ने हो एउटा क्लासमा?
5: हजुर, सँगै पढ्ने हो।
4: ए भनेपछि अब त्यहाँ आउने जाने भनेको मतलब आइरहने गइरहने हुन्थ्यो होइन जहिले पनि?
5: हजुर, पहिला नि आइरहन्थे गइरहन्थे, तर कहिले काहीँ यसो कसो कहिले काहीँ कसो मात्र आउँथ्यो होइन, तर त्यसरी नि मान्छेले अब यताउता खोइ अब के भयो अब म के भनौँ।
4: त्यहाँबाट निस्किँदाखेरि एक्लै निस्किनु हुने होइन ट्युसन पढ्न भनेर होइन?
5: घरदेखि निस्किँदा त ट्युसन पढ्न भनेर घर जान्छु भनेर गएको थिएँ, अब त्यसपछिको त मलाई त्यति जानकारी भएन।
4: ए भनेपछि अब तपाईँहरूको घरबाट निस्किसके पछाडि चाहिँ निर्मलासँगको सम्बन्ध कन्ट्याक्ट चाहिँ त्यतिखेर?
5: त्यसपछि होइन, त्यसपछि त्यसको मम्मी नै आउनु भएको थियो कि सिधै, निर्मलाको मम्मी आन्टी आउनु भएको थियो बेलुकातिर चाहिँ। त्यो टाइममा चाहिँ मेरो दिदी, म अनि छिमेकी आन्टी देवकी भट्ट अनि तिनको छोरी कृतिका भट्ट पनि हुनुहुन्थ्यो मसँग, निर्मलाको मम्मीले पनि भेट्नु भएको थियो कि आन्टीलाई चाहिँ, तर कुनै पनि निदान उनले उन देवकी आन्टी हुनुहुन्थ्यो यताउता केही कुरा गर्नु भएन।
4: भनेपछि त्यहाँबाट निस्किसके पछाडि चाहिँ कन्ट्याक्ट भएन होइन निर्मलासँग घरबाट गइसकेपछि
5: चाहिँ?
4: अनि त्यसपछि यो घटना चाहिँ हुन त अब यसका धेरै विषयहरू त बाहिर आइसकेका छन् होइन, त्यहाँबाट निस्किसके पछाडि चाहिँ अनि प्रहरीले सोधपुछ गर्यो होइन त्यति बेला तपाईँहरूलाई?
5: हजुर, 11 गते चाहिँ उसको सर मिल्यो होइन, अनि त्यसको अघिल्लो दिन बिहान नै पुलिस उज्यालो पनि भएको थिएन, सबै चेकिङ त अघिल्लो दिन नै गरिसकेको थिएँ, फेरि हामीलाई हिरासतमा राखे, हामी दुईटा दिदी बहिनी मात्र थियो कि त्यतिखेर घरमा कोही पनि थिएन, अनि पक्राउ पुजी पनि अब त्यस्तो मलाई रुल थाहा पनि थिएन, अब 14 वर्ष मात्र थियो नि त्यतिखेर चाहिँ मलाई, अब एकछिनमा एकछिनको लागि हो भने खाना पनि त्यस्तै छोडेर गएको थिएँ, अनि त्यसको 24 घन्टाको लागि दुइटैले राखेको थियो, त्यही पनि म 14 वर्ष त्यतिखेर
4: 24 घन्टा जति हिरासतमा,
5: हजुर 24 घन्टा पुरै हिरासतमा राखेँ, अनि पछि रिलेटिभ आएर छुटाउनु भयो, घरमा कोही पनि थिएन त्यतिखेर चाहिँ।
4: ए भनेपछि अब यो एउटा कुरा के हो भने नि, जस्तो त्यो घरबाट निर्मला निस्किसके पछाडि तपाईँहरू त त्यही घरमै हुनुहुन्थ्यो नि, घरमै बस्नुभयो होइन बाहिर
5: गर्नु? म त घरमै हो, त्यसपछि त मेरो घरमा 3 जना अरू आए, भाउजू दिदी फुपू आए, त्यसपछि मैले भने अगाडि नाम ती आन्टीको नाम भने नि तिमी पनि त्यही चाहिँ होइन, तिमीले अनुसन्धानमा बयान पनि दिनु भएको छ तर मिडियामा चाहिँ बोल्न सक्नुहुन्न, किनभने अब हाम्रो जस्तो हालत भएको छ तिमीहरू पनि डराउँछौ के, त्यसैले कोही पनि बोल्न चाहन्न यताउताको मान्छेहरू चाहिँ केही पनि।
4: ए भनेपछि त्यो दिन त्यही घरमा बसेको अर्को आफन्त पनि हुनुहुन्थ्यो?
5: चारजना आएछ त्यो दिनमा, फुच्ची लागेर पाँचजना आए, तर तीनजना चाहिँ भित्र आएन, उनीहरू चाहिँ बाहिरदेखि नै अम्बा खाए गए होइन। अनि निर्मलाको मम्मी आउँदाखेरि चाहिँ देवकी आन्टी अनि उनको छोरीहरू भित्र नै थिए, निर्मलाको मम्मीले पनि देख्नु भयो तर कहिले पनि उनले कहीँ पनि उल्लेख गर्नु भएन कि मैले त्यहाँ एउटा अरूलाई पनि देखेँ भनेर, आफै देख्नु भएको थियो उनले, सोध्न सक्नुहुन्छ।
4: ए भनेपछि दुई बहिनीहरू बाहेक अरू पनि मान्छे थियो त्यहाँ होइन?
5: हजुर थिए, दुईजना अरू थिए, फुच्ची र उनको मम्मी।
4: ए अब निर्मलाको आमाको भनाइ चाहिँ के रह्यो? एकपटक त उहाँ तपाईँहरूमाथि पनि शङ्का गर्नुभयो होइन उहाँले?
5: यस्तो भएको छ, सुरुमा चाहिँ अब डाइरेक्ट त्यस्तो भएको थिएन, अब सुरुमा उनले पनि सिधै आएर अब मेरो छोरी कहाँ गयो के गयो यसो हुन्छ नि त इमोसनली गएर छोडेन, सिधै उनले पनि मेरो छोरी के भन्नु तिम्मा होलिस् भनेर यसरी भनिदिए। अब त्यो बेला म त केही बोलेन, मेरो दिदीले पनि अब हजुरको छोरी पहिलो गयो कि कहाँ गए हामीलाई के थाहा, हाम्रो के जिम्मा यति मात्र भनेको मात्र हो, अब त्यही कुरालाई तिमीले कति इस्यु बनाए कति के गरे थाहा भएन। तर लास्ट टाइम चाहिँ त्यो देवकी आन्टीको पसल थियो होइन, मेरो घरको अगाडि सटर छ तिनको, त्यहाँ पसल थियो किराना पसल उनको, त्यहाँ आफै निर्मलाको मम्मी आउनुभयो, त्यतिखेर देवकी आन्टीको छोरा थियो अनि देवकी आन्टी थियो अनि म चाहिँ उतिखेर के भन्नुभयो म चाहिँ बोलेन, के भन्नुभयो निर्मलाको मम्मीले यताउता उसको बोलीले गर्दा यस्तो भाव शङ्का गरे, अहिले मलाई मान्छे नै मलाई पैसा खायो भन्छन् मलाई यस्तो भन्छन् मलाई उस्तो भन्छन् भनेर अलि हुन्छ नि त इमोसनल कुरा गएर गइरहेको थिएँ, अनि म त केही पनि बोलेन किन मसँग कुनै शब्द नि छैन होइन बोल्नलाई, सो म बोल्ने पनि बोलेँ।
4: अनि त्यस पछाडि चाहिँ जस्तो त्यहाँ पत्रकार खेम भण्डारी लगायतहरूले चाहिँ यो मुद्दालाई फेरि ट्विस्ट गर्नुभयो भन्ने विषय पनि आयो, तपाईँहरूमा को बारेमा चाहिँ के आयो त्यसपछि?
5: खेम भण्डारी उनले त सुरुदेखि नै यो केसलाई के गरे के गरे के भन्नु सबैले थाहा नै छ, तर हामीले खेम भण्डारी पत्रकार अनि इन्द्र अरियाल मानव अधिकार कर्मी अनि फुलारा तीनजनामा दिदीको नामबाट केस गरेको थिएँ, किनकि म नाबालिग थिएँ त्यतिखेर चाहिँ मबाट भएन, अनि त्यो मानहानिको केस पनि छ वर्ष जति चल्यो, त्यसपछि केही पनि रिजल्ट आएन त हामीले तारिक छोड दिए त्यसपछि।
4: ए भनेपछि कति वर्षसम्म तारिक गरियो?
5: पाँच छ वर्ष, तीन वर्ष भन्दा बढी त मैले नै तारिक बोकेको थिएँ, एक डेढ वर्ष दुई वर्ष जति दिदीले नै बोक्नु भएको थियो।
4: अहिले पनि सामाजिक सञ्जालमा बम दिदी बहिनीहरूको अनुसन्धान हुनुपर्छ छानबिन हुनुपर्छ भनेर जसरी चाहिँ कतिपय लेखेको मैले त्यहाँ हेर्छु, के लाग्छ
5: सर? लेखेको मात्र होइन, रुबी शर्मा भन्ने एउटा हुनुहुन्छ फेसबुकमा, मैले देखेको थिएँ उनको भिडियो चाहिँ, उनले चाहिँ मेरो घरमा कलर भएको कुरा भन्नुभएको छ, जुन कुरा रवि लामे छानेजी पनि आउनु भएको थियो, उनले साबित पनि गर्नु भएको थियो, कुनै पनि पेन्ट त कलर केही पनि भएको छैन, तिमीले जहाँ पनि लास के अरे साइकल कहाँ मिल्छ त्यही लास मिल्छ भन्ने कुरा पनि तिमीले भन्नुभएको, त्यसमा त्यस्तो केही पनि भनेको छैन दिदीले त्यो कुरा होइन, यो सबै अफवा कुरा, त्यहाँबाट अनुसन्धान गर्नुपर्छ तिनीहरू नै भने त्यस्तै कुरा गर्नुभएको, यसको लागि के छैन साइकल क्राइम छ कि न के होला, म जान्छु त्यस्तै छोड्दैन किन एकचोटि तारिक छोडे अब दोस्रोचोटि त्यो गल्ती गर्दिनँ भन्ने मेरो चाहिँ सोच छ, कानुनी प्रक्रिया गर्छु म
4: होइन। तर त्यहाँ चाहिँ केही धेरै आरोप लाग्यो, अम्बाको रुख काटेकोदेखि लिएर कलर पेन्टिङदेखि लिएर होइन घटनालाई ट्विस्ट गर्ने कुराहरूमा चाहिँ देखि लिएर धेरै कुराहरू उठे होइन,
5: अम्बाको रुख चाहिँ काटेकै हो, किन भनेपछि हाम्रो अम्बा चाहिँ धेरै मिठो हुन्थ्यो कि त्यहाँ सबैलाई थाहा छ, मान्छेहरू आएर आउँथ्यो लगिरह हुन्थ्यो होइन, मैले भन्ने त्यही दिन पनि तिनजनाले अम्बा लगेर गए भन्थ्यो मलाईसँग होइन, त्यो ठुलो रुख पनि थियो नि एउटा बोटो थियो सबैले देखिदियो, रोडतिर घर पनि छ होइन, अनि अर्को कुरा अम्बाको रुखसँगको केही सरकार नै छैन, किनकि पोस्टमार्टमा रेप गरेको देखाएको छ भनेपछि बलात्कारीलाई खोजिराख्छन् भनेपछि अम्बाको रुखले त बलात्कार गरेको होइन हो कि होइन भन्नु, त एउटा लजिक कुरा, अनि अम्बाको रुखसँग त त्यो सरकार नै छैन भनेपछि काटी मान्छु, किनकि त्यो टाइम त्यस्तै भयो, अब घरको मान्छेले सोचे 24 घन्टा हिरासतमा बसेर आए कि अम्बाको कारणले हुन्छ, यस्तै साथीहरू आउँछन् फेरि केही न केही होला भन्ने हुन्छ नि त थाहा हो, सबै आफ्नो आफ्नो सोच होइन, भिडभाड हुन्छ धेरै कुरा हुन्छ, त्यसरी रिसले काट्दै होला, तर प्रमाण नष्ट गरे यताउता अम्बासँग त के

0: गर्भवती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट।

0: प्रोफेसर प्रमाणित अत्याधुनिक मेसिन द्वारा क्रसिंग गरिएका विभिन्न साइज का गिट्टी इट्टा चिप्स डस्ट वाशिंग गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
1: साथै सम्पूर्ण सामानहरू मेसिन द्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
0: फोन 068-26-144 98-510-16-094 98-476-39।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz
2: एक पटक सोच्नुस् त कति तपाईले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन
3: यदि गर्दै हुनुहुन्छ भने तपाई अपराध गर्दै हुनुहुन्छ
4: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ
5: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 MHz सहकार्यमा कुष्म नगरपालिका पर्वत
6: एकछिन कल्पना गर्नुहोस् त दुईवटा परिवार एउटा कोठामा चिया पिउँदै गफ गरिरहेका छन्
7: एउटा सामान्य पारिवारिक जमघट जस्तै
6: हो ठ्याक्कै उनीहरू बीच कुनै पैसाको लेनदेन भएको छैन कसैले कसैलाई धम्काएको पनि छैन अनि कसैलाई शारीरिक चोट पनि पुगेको छैन नि उनीहरूले भर्खरै एउटा कुरामा सहमति मात्र जनाएका छन् कि विवाहपछि बेहुला पक्षले केही सुन र नगद उपहारको रूपमा लिनेछ
7: सुन्दा त यो हाम्रो समाजमा हुने एकदमै सामान्य पारिवारिक छलफल जस्तो लाग्छ नि होइन र
6: हो नि तर अचम्मको कुरा के छ भने नेपालको कानून अनुसार त्यो चियाको टेबलमा बसेर सहमति जनाउने व्यक्तिहरू त्यही बिन्दुबाट अपराधी ठहरिन्छन्
7: बाफ्रे मञ्जुरी गर्दा पनि
6: लेनदेन नहुँदै आज हामी रेडियो दिदी बहिनी कुष्मा नगरपालिका र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त कानूनी जानकारीका स्रोतहरूमा आधारित रहेर यस्तै गहिरा विषयहरूको यो गहन छलफलमा चिरफार गर्दैछौ
7: यो साँच्चै नै एउटा शक्तिशाली कानूनी अवधारणा हो क्या अपराध भइसकेपछि सजाय दिनु त छँदैछ तर अपराध हुनुभन्दा अगाडिको मानसिकतालाई नै अपराध मानेर रोक्न खोज्नु यो कानूनको एकदमै गहिरो पाटो हो दाइजोको हकमा कानूनले सलाई कोरिसकेपछि आगो निभाउने होइन कि सलाई बोक्न नै प्रतिबन्ध लगाएको छ भन्न सकिन्छ नि
6: एकदम सही कुरा अनि यही कुराले मलाई हाम्रा आजका स्रोत सामग्रीहरूप्रति एकदमै आकर्षित गर्यो क्या हामी प्राय कानून भन्नासाथ खै लामा र निरस दफाहरूको सूची मात्र सम्झिन्छौ नि त
7: सुन्दै बोर लाग्ने खालको
6: तर यसलाई अर्कै तरिकाले पनि हेर्न सकिन्छ जस्तै कुनै पनि देशको संविधान भनेको एउटा घरको बलियो जग जस्तै हो तर जग जति नै बलियो भए पनि त्यसले मात्र आधी बिहारीबाट त बचाउँदैन
7: माथि केही त चाहियो नि
6: हो मुलुकी अपराध संहिता र घरेलु हिंसा ऐन जस्ता कानूनहरू चाहिँ त्यो घरका पर्खाल र छाना हुन् क्या जसले वास्तविक रूपमा समाजका आधी बिहारी र दुर्व्यवहारबाट मानिसलाई जोगाउँछन्
7: त्यो जग र छानाको उपमा एकदम सान्दर्भिक लाग्यो मलाई किनभने हामीले जतिसुकै राम्रा पर्खालहरू बनाए पनि यदि जग नै कमजोर छ भने त त्यो घर टिक्दैन नि त
6: हो नि
7: नेपालको सन्दर्भमा त्यो जग भनेको संविधानको धारा 18 र धारा 38 हो
6: त्यही नै मलाई अलिकति अलमल हुन्छ क्या हामी अक्सर समानताको हकको कुरा गर्छौं धारा 18ले समानताको कुरा गर्छ भन्ने त पढियो तर समाज त व्यवहारमा एकदमै असमान छ नि
7: त्यो त हो
6: महिला र पुरूष बीचको शक्ति सन्तुलन आर्थिक अवस्था सामाजिक हैसियत यी सबै कुरा यति फरक छन् कि एउटा कागजमा सबै समान हुन् भनेर लेख्दैमा त्यो कसरी लागू हुन्छ र
7: कानून निर्माताहरूलाई पनि यो कुरा के अरे राम्ररी नै थाहा थियो कि समाज असमान छ त्यसैले धारा 18ले समानताको हक सुनिश्चित गर्दा गर्दै एउटा असाधारण व्यवस्था गरेको छ नि
6: कस्तो व्यवस्था
7: लिंगका आधारमा भेदभाव गर्न नपाइने स्पष्ट व्यवस्था त छँदैछ तर सँगसँगै यसले सकारात्मक विभेद अर्थात पोजिटिभ डिस्क्रिमिनेशनको लागि विशेष व्यवस्था गर्न सकिने बाटो पनि खुला राखेको छ क्या
6: ए हजुर
7: ऐतिहासिक रूपमै पछाडि तारिएका वर्ग विशेष गरी महिलाहरूको लागि राज्यले विशेष कानून वा सुविधा बनाउन सक्छ भन्ने यसको मर्म हो
6: एकैछिन है म यहाँ अलिकति रोकिन चाहन्छु यो सकारात्मक विभेद भन्ने शब्द नै आफैमा अलि विरोधाभासपूर्ण लाग्दैन र
7: सुन्दा त्यस्तै लाग्छ
6: धेरै मानिसहरूको तर्क के हुन्छ भने समानता भनेको त सबैलाई एउटै तराजुमा राख्नु हो सबैलाई एउटै नियम लगाउनु हो नि त अनि फेरि कसैलाई विशेष सुविधा दिनु अर्थात विभेद गर्नु कसरी समानताको बाटो हुन सक्छ
7: बाहिरबाट हेर्दा यो साँच्चै विरोधाभास जस्तो लाग्न सक्छ तर यसलाई खै एउटा दौड़ प्रतियोगिताको रूपमा हेरौं न
6: दौड़ प्रतियोगिता
7: मानौ एउटा ट्रैकमा दुईजना धावक छन् एकजना एकदम स्वस्थ छ र उसले महिनौदेखि तालिम लिएको छ अर्को धावकको चाहिँ खुट्टामा चोट लागेको छ र उसलाई भारी पनि बोकाइएको छ
6: बाफ्रे
7: अब समानताको नाममा दुवैलाई एउटै शुरूआती रेखाबाट दौड़ाउनु र एउटै नियम लगाउनु न्याय हो त पक्कै होइन नि
6: अह त्यो त सिधै अन्याय भइहाल्यो नि चोट लागेको मान्छे त सुरुमै हार्छ
7: हो ऐतिहासिक सामाजिक र सांस्कृतिक रूपमा महिलाहरूलाई त्यही भारी बोकाइएको छ क्या उनीहरूलाई शिक्षा सम्पत्ति र निर्णय प्रक्रियाबाट सयौं वर्षसम्म टाढा राखियो नि त
6: एकदम सही कुरा
7: त्यसैले अहिले आएर अचानक ल अब सबै समान छौ सँगै दौड भन्नु वास्तविक समानता होइन त्यो भारी बिसाउन र त्यो चोट निको पार्न राज्यले जुन विशेष अवसर र आरक्षण दिन्छ त्यसैलाई सकारात्मक विभेद भनिन्छ
6: ए भनेपछि यो समानताको विरुद्धमा छैन
7: बिल्कुल छैन यो समानताको विरुद्धमा होइन बरु समानतामा पुग्ने एउटा पुल हो क्या
6: कस्तो राम्रो कुरा भनेपछि समानता भनेको सबैलाई एउटै व्यवहार गर्नु मात्र होइन रहेछ आवश्यकता अनुसारको व्यवहार गरेर सबैलाई एउटै स्तरमा पुर्याउनु पो हो त
7: ठ्याक्कै
6: यो कुराले धारा 38 बुझ्न अझ सजिलो बनाए मलाई धारा 38 महिलाको हकको कुरा गरिएको छ र त्यहाँ एउटा लाइन छ जसले मेरो ध्यान एकदमै तान्यो
7: कुन चाहिँ लाइन
6: त्यसमा स्पष्ट भनिएको छ कि धार्मिक सामाजिक सांस्कृतिक वा परम्पराको नाममा कुनै पनि प्रकारको शारीरिक मानसिक यौनजन्य वा मनोवैज्ञानिक हिंसा गर्न पाइने छैन
7: यो व्यवस्था दक्षिण एसियाटिक सन्दर्भमा एउटा क्रान्तिकारी कदम मानिन्छ नि किनभने हाम्रो समाजमा हुने धेरैजसो हिंसाहरू त अपराधको रूपमा होइन संस्कार वा परम्पराको आवरणमा आउँछन् क्या
6: हो नि हाम्रो त चलनै यस्तै हो वा धर्मले यस्तै भन्छ भन्ने कुरा हामीले कति सुनेका छौं होइन र
7: एकदम छाउपडीदेखि लिएर बोक्सी प्रथा र दाइजोसम्मका कुराहरूलाई हिजोसम्म समाजले परम्पराकै नाम दिन्थ्यो घरभित्र बुहारीलाई दिइने मानसिक यातनालाई संस्कार सिकाएको भनिन्थ्यो तर संविधानले नै तिम्रो धर्म वा तिम्रो परम्पराले मानव अधिकार हनन गर्न पाउँदैन भनेर एउटा स्पष्ट रेखा कोरिदिएको छ धर्मभन्दा माथि मानिसको ज्यान र सम्मान हुन्छ भन्ने कुरालाई यसले स्थापित गरेको छ
6: यो त भयो संविधानको जगको कुरा तर अघि मैले भने जस्तै जगले मात्र त पानी छेक्दैन एउटा दफाले मात्र घरभित्र भइरहेको हिंसालाई तत्काल कसरी रोक्छ त
7: यो राम्रो प्रश्न हो
6: जब ढोका बन्द हुन्छ र त्यहाँभित्र आर्थिक वा मानसिक यातना शुरू हुन्छ तब यो समानता र हकका कुराहरू कसरी व्यवहारमा लागू हुन्छन् कानूनले यस्ता अपराधलाई चाहिँ कसरी हेर्छ नि
7: त्यही नै हामी मुलुकी अपराध संहिता र घरेलु हिंसा ऐनभित्र प्रवेश गर्छौं क्या बन्द ढोकाभित्र हुने अपराधलाई कानूनले अत्यन्तै सूक्ष्म रूपले परिभाषित गरेको छ
6: जस्तै
7: घरेलु हिंसा भन्नाले केवल कुटपिट वा शारीरिक चोटलाई मात्र मानिँदैन यदि कसैले घरभित्र मानसिक तनाव दिन्छ अपशब्द प्रयोग गर्छ वा सबैभन्दा महत्वपूर्ण कुरा आर्थिक रूपमा यातना दिन्छ भने त्यो पनि घरेलु हिंसा हो
6: साच्चै आर्थिक यातनालाई पनि कानूनले घरेलु हिंसा मान्ने कुरा निकै रोचक छ नि यसको मतलब कसैले कमाएको पैसा खोस्नु वा खाना लाउन नदिनु पनि कुटपिट सरहकै अपराध हो
7: बिल्कुल हो र यसको सजायको व्यवस्था पनि स्पष्ट छ नि त यस्तो कसुर गर्नेलाई 3,000-25,000 रुपियाँसम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै हुन सक्ने व्यवस्था छ अझै यसमा उद्योग गर्ने अर्थात हिंसाको प्रयास मात्र गर्ने वा हिंसा गर्न मदत गर्ने व्यक्तिलाई पनि मुख्य अपराधीले पाउने सजायको आधा सजाय हुन्छ
6: ए त्यो पनि छ तर यी सबै व्यवस्थाहरू मध्ये मलाई सबैभन्दा अनौठो लागे दिनु पनि कुटपिट सरहकै अपराध हो
7: बिल्कुल हो र यसको सजायको व्यवस्था पनि स्पष्ट छ नि त यस्तो कसुर गर्नेलाई 3,000-25,000 रुपियाँसम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै

0: कोही वडा अध्यक्ष हो, कुनै विद्यालयको शिक्षक हो, प्रहरी हो वा सरकारी कर्मचारी हो भने उसलाई थप 10% सजाय हुन्छ नि। म त यो व्यवस्था देखेर केही बेर घोरिए क्या। यो त एउटा वडा अध्यक्ष र एउटा सामान्य नागरिकलाई एउटै अपराधमा फरक फरक सजाय दिए जस्तो भएन र?
1: सुन्दा त्यस्तै लाग्छ, तर यसको पछाडिको कानूनी दर्शन धेरै गहिरो छ नि। राज्यले कुनै पनि व्यक्तिलाई सार्वजनिक पद दिँदा उसलाई एउटा विशेष विश्वास पनि सुम्पेको हुन्छ क्या। समाजले त्यो व्यक्तिलाई आदर गर्छ र कानूनको पालना गराउने अपेक्षा गर्छ।
0: ए भनेपछि यो केवल हिंसा मात्र भएन। मलाई त यो सुन्दा कस्तो लाग्यो भने कानूनले उनीहरूमाथि एउटा विश्वासघातको कर जस्तै लगाइरहेको छ क्या।
1: हो ठ्याक्कै,
0: जस्तै तपाईँसँग समाजको विश्वास थियो, तपाईँले त्यो भत्काउनु भयो, त्यसैले अब तपाईँले सामान्य नागरिक भन्दा बढी मूल्य चुकाउनु पर्छ। मेरो मतलब एउटा ब्रिच अफ ट्रस्ट ट्याक्स जस्तो।
1: एकदम सटीक विश्लेषण। जो व्यक्ति समाजलाई बाटो देखाउने कुर्सीमा बसेको छ उसैले कानूनको उल्लंघन गर्नु भनेको त दोहोरो अपराध हो नि।
0: हो नि,
1: एउटा त उसले घरभित्रको व्यक्तिमाथि हिंसा गर्यो र अर्को उसले पद शक्ति र समाजले दिएको विश्वासमाथि घात गर्यो। त्यसैले कानूनले सार्वजनिक पद धारण गर्नेहरूलाई बढी जवाफदेही बनाएको हो।
0: कति गहिरो कुरा। अब अघि हामीले शुरूमा कुरा गरेको त्यो चिया टेबलको दाइजो सम्बन्धी प्रसंगमा फर्काउ न।
1: हुन्छ,
0: घरभित्र हुने हिंसाको एउटा ठूलो कारण दाइजो पनि हो नि। कानूनले दाइजोको लेनदेनलाई कसरी हेर्छ त?
1: दाइजोको हकमा कानून झनै कड़ा छ क्या। यदि कसैले दाइजो माग्छ वा दाइजोका कारण दुःख दिन्छ भने 3 वर्षसम्म कैद वा 30,000 रूपियाँसम्म जरिवानाको व्यवस्था छ। तर तपाईँले अघि शुरूमै भने जस्तै यसमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको लेनदेनको मंजूरी मात्र गर्नु पनि अपराध हो।
0: त्यही त, पैसाको लेनदेन भएकै छैन, सुनको हार किनेकै छैन, तर ल ठिक छ बिहेपछि दिउँला नि त भनेर बोलेको भरमा अपराधी ठहरिने, यो त मानसिकतालाई नै कानूनले समात्न खोजेको जस्तो देखियो नि। यो कसरी प्रमाणित हुन्छ र किन यति कड़ा बनाइएको होला?
1: यसलाई कानूनको भाषामा भन्नुपर्दा प्रिभेन्टिभ मेजर अर्थात रोकथामको उपाय भनिन्छ क्या।
0: ए हजुर,
1: दाइजोका कारण पछि गएर महिलामाथि हुने शारीरिक यातना, जलाइने घटना वा मानसिक प्रताड़नाको जड़ भनेकै विवाह अगाडि हुने त्यही मंजूरी वा सम्झौता हो नि त।
0: हो, शुरूआत त त्यहीबाट हुन्छ।
1: जबसम्म लेनदेनको सम्झौतालाई नै अपराध मानिँदैन तबसम्म दाइजो प्रथा रोकिँदैन। कानूनले यहाँ स्पष्ट सन्देश दिएको छ, विवाह भनेको दुई व्यक्तिको मिलन हो, कुनै व्यापारिक सम्झौता होइन।
0: साँच्चै आगो लाग्न नदिनु नै सबैभन्दा राम्रो उपाय हो नि। घरभित्र हुने आर्थिक र मानसिक हिंसाको कानूनी दायरा त हामीले बुझ्यौं, अब अलिकति गम्भीर शारीरिक सुरक्षा र महिलाको शरीरमाथिको अधिकार जसलाई हामी बडीले अटोनोमी भन्छौ नि त्यसतर्फ लागौं न।
1: हुन्छ, शरीरमाथिको अधिकार त मानव अधिकारको सबैभन्दा आधारभूत पक्ष हो क्या। मेरो शरीरमाथि मेरो मात्र अधिकार छ भन्ने कुरालाई कानूनले कसरी संरक्षण गर्छ भन्ने कुरा जबरजस्तीकरणी वा बलात्कार सम्बन्धी सजायको व्यवस्थाबाट प्रष्ट हुन्छ।
0: स्रोत सामग्रीहरू हेर्दै गर्दा मैले सजायको वर्गीकरण देखे र मलाई त्यो एकदमै गणितीय लाग्यो क्या। कानूनले उमेर अनुसार सजायलाई एकदमै खण्डीकृत गरेको रहेछ नि।
1: हो, कानूनले उमेरलाई सजायको मुख्य आधार मानेको छ यहाँ।
0: जस्तै यदि पीड़ित 10 वर्ष भन्दा कम उमेरकी बालिका छिन् भने सिधै जन्म कैद अर्थात 20 वर्षको सजाय छ। 10 देखि 14 वर्षसम्मको हकमा 18 देखि 20 वर्ष कैद, 14 देखि 16 वर्षसम्म भए 16 देखि 18 वर्ष कैद, 16 देखि 18 वर्ष भए 14 देखि 16 वर्ष कैद र 18 वर्ष वा सो भन्दा माथि भए 10 देखि 12 वर्ष कैद। उमेर अनुसारको यो यति स्पष्ट र सूक्ष्म वर्गीकरण किन आवश्यक पर्यो होला?
1: खै, सुन्दा अलि धेरै नै गणितीय लाग्न सक्छ।
0: के यसको उद्देश्य अदालतमा धेरै बहस नगरी सिधै सजाय तोक्न सजिलो होस् भनेर हो र?
1: छिटो न्याय दिन त यसले पक्कै मदत गर्छ नै, तर यसको मुख्य कानूनी दर्शन अर्कै छ नि। कानूनले भल्नरेबिलिटी अर्थात जोखिममा पर्न सक्ने अवस्थाको मापन गरेको हो क्या।
0: ए, जोखिमको मापन
1: हो। उमेर जति कम हुन्छ प्रतिकार गर्न सक्ने क्षमता, घटनाको प्रकृति बुझ्न सक्ने मानसिक परिपक्वता र शारीरिक सामर्थ्य त्यति नै कम हुन्छ नि त।
0: ए भनेपछि एउटी 10 वर्ष र कि बालिकाले त आफूमाथि के भइरहेको छ भनेर बुझ्न पनि सक्दिनन् नि त।
1: ठ्याक्कै, त्यस्तो अवस्थामा हुने अपराधलाई कानूनले क्रूरताको चरम सीमा मान्छ। राज्यको दायित्व कमजोर र असुरक्षित नागरिकलाई बचाउनु हो, जति सानो

0: उमेर त्यति नै बढ़ी सुरक्षाको आवश्यकता र त्यति नै कड़ा सजाय।
1: एकदम सही।
0: यसले अपराधीलाई यो सन्देश दिन्छ कि तिमीले जति निहत्था र कमजोर व्यक्तिमाथि हात हाल्छौ राज्य त्यति नै कठोर रूपमा प्रस्तुत हुनेछ।
1: यो तर्कले साँच्चै नै त्यो गणितीय वर्गीकरणलाई अर्थपूर्ण बनायो क्या। शारीरिक स्वायत्तताकै कुरा गर्दा अर्को एउटा व्यवस्था छ जसले हाम्रो समाजको परम्परागत सोच र विवाहको परिभाषालाई नै चुनौती दिन्छ, त्यो हो वैवाहिक बलात्कार।
0: यो एकदमै गम्भीर विषय हो।
1: हाम्रो जस्तो समाजमा जहाँ बीए गरेपछि त श्रीमानको हक लाग्छ नि भन्ने डरलाग्दो अन्धविश्वास छ नि, त्यहाँ यो कानूनले कसरी काम गर्छ त?
0: कानूनले त्यो अन्धविश्वासलाई सिधै खारेज गरिदिएको छ क्या। यदि श्रीमानले श्रीमतीको सहमति बिना जबरजस्ती करणी गरेमा पनि 5 वर्षसम्म कैद हुने स्पष्ट व्यवस्था छ।
1: बाफ्रे, भनेपछि विवाहले छुट दिँदैन?
0: दिँदैन नि। विवाह भनेको शारीरिक स्वार्थता गुमाउने सम्झौता पत्र हुँदै होइन। सहमति बिनाको यौन सम्बन्ध जहिले सुकै जहाँ सुकै र जोसुकैबाट भए पनि त्यो बलात्कार नै हो।
1: विवाहको लाइसेन्सले शरीरमाथि कब्जा गर्ने अधिकार दिँदैन भन्ने कुरा कानूनले स्पष्ट पारेको छ। र मैले अर्को कुरा पनि देखे, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारलाई पनि कानूनले एकदम गम्भीर रूपमा लिएको छ। त्यसमा 3 वर्षसम्म कैद र 30,000 रूपियाँसम्म जरिवानाको व्यवस्था छ नि।
0: अनि त्यसमा एउटा थप व्यवस्था पनि छ नि।
1: कुन चाहिँ?
0: यदि हाकिमले कर्मचारीलाई अर्थात आफ्नो नियन्त्रणमा रहेको व्यक्तिलाई दुर्व्यवहार गरेमा थप सजाय हुन्छ। त्यही हो
1: ठ्याक्कै त्यही। यहाँ पनि शक्ति र पदको दुरूपयोगलाई कानूनले अझ ठूलो अपराध मानेको छ क्या। जो व्यक्ति तपाईँको संरक्षणमा छ वा तपाईँको अधीनमा काम गर्छ उसको रोजगारी खोसिने डर देखाएर गरिने दुर्व्यवहारलाई कानूनले सामान्य दुर्व्यवहार भन्दा माथि राखेर हेर्छ। यौनजन्य हिंसा र शक्ति सन्तुलनलाई कानूनले यसरी सम्बोधन गरेको देख्दा निकै आशा जाग्छ। तर समाजमा यस्ता अपराधहरू पनि छन् नि जसको उद्देश्य केवल शारीरिक चोट पुर्याउनु मात्र हुँदैन, व्यक्तिको अस्तित्व, उसको पहिचान र बाँच्ने इच्छालाई नै सखाप पार्नुहुन्छ। म विशेष गरी एसिड प्रहार र बोक्सीको आरोप जस्ता अमानवीय क्रूरताको कुरा गर्दैछु है।
2: यी अपराधहरू साँच्चै नै जघन्य छन्। यिनीहरूले व्यक्तिको सामाजिक पहिचान नै मेटाउन खोज्छन् क्या। एसिड प्रहारको कानूनी व्यवस्था हेर्ने हो भने कसुरको गम्भीरता हेरी 20 वर्षसम्म कैद र 10 लाख रूपियाँसम्म जरिवानाको व्यवस्था छ।
1: यहाँनिर मलाई अचम्म लागेको कुरा के हो भने सामान्यतया अदालतले गर्ने जरिवानाको रकम त राज्यको ढुकुटीमा वा सरारी कोषमा जान्छ नि, होइन र?
2: धेरैजसो केसमा त्यस्तै हुन्छ।
1: तर एसिड प्रहारको कानूनमा त्यो 10 लाख रूपियाँ सिधै पीड़ितको उपचार र क्षतिपूर्तिका लागि दिइने व्यवस्था छ। कानूनले अपराधीलाई सजाय दिने मात्र होइन, पीड़ितको तत्काल उपचार गर्ने संयन्त्र जस्तो पो काम गरिरहेको छ त।
2: यो न्याय प्रणालीमा आएको एउटा ठूलो वैचारिक परिवर्तन हो क्या। परम्परागत फौजदारी कानूनको उद्देश्य त अपराधीलाई जेलमा कोच्नु मात्र हुन्थ्यो नि।
1: हो नि।
2: तर आधुनिक न्याय प्रणालीले रेस्टोरेटिभ जस्टिस अर्थात पुनर्स्थापनात्मक न्यायलाई पनि अंगाल्न थालेको छ। एसिड प्रहार जस्तो घटनामा पीड़ितलाई तत्काल महँगो शल्यक्रियाहरूको आवश्यकता पर्छ क्या। अपराधी जेल गएर मात्र त पीड़ितको भत्किएको जीवन सहज हुँदैन नि।
1: ए, भनेपछि त्यो 10 लाख जरिवाना सिधै उपचारमा जानु भनेको राज्यले पहिले पीड़ितको ज्यान बचाओ र अनुहारको शल्यक्रिया गर भनेर लिएको दायित्व हो नि त। कानूनले सजाय मात्र नदिएर तत्काल स्वास्थ्य सेवा जस्तो काम गरिरहेको छ।
2: हो नि। कानूनको काम अपराधीलाई दण्डित गर्नु मात्र होइन, पीड़ितलाई तंग्रिन र आफ्नो जीवन पुनर्निर्माण गर्न मद्दत गर्नु पनि हो।
1: पुनर्निर्माणको कुरा गर्दा बोक्सीको आरोप सम्बन्धी कानूनको पनि चर्चा गरौं न अलिकति। स्रोत सामग्री अनुसार बोक्सीको आरोप लगाउने वा अपमानजनक व्यवहार गर्नेलाई 5 वर्षसम्म कैद र 50,000 रूपियाँसम्म जरिवानाको व्यवस्था छ। एकछिन सोच्दा यो कुनै मध्ययुगीन कुप्रथा जस्तो लाग्छ क्या। अहिलेको 21औं शताब्दीमा पनि यस्ता कानून बनाइरहनु पर्ने बाध्यता हाम्रो समाजको कस्तो यथार्थ हो त।
0: प्रविधिमा समाज जति नै अगाडि बढे पनि खै कतिपय सोचहरू अझै अन्धकारमै छन् नि। बोक्सीको आरोप अक्सर कसलाई लगाइन्छ भनेर हेर्नुभयो भने एउटा प्याटर्न देखिन्छ क्या।
1: अस्त प्याटर्न?
0: प्राय एकल महिला, गरीब, सीमान्तकृत वा समाजमा आवाज नभएका महिलाहरू यसको शिकार हुन्छन्। यो कुनै अन्धविश्वास मात्र होइन, यो एउटा कमजोर महिलालाई समाजबाटै विस्थापित गर्ने, उसको सम्पत्ति हडप्ने वा उसलाई सामाजिक बहिष्कार गर्ने सुनियोजित हतियार पो हो त।
1: ए, त्यसैले कानूनले सामाजिक बहिष्कारलाई पनि थप सजायको भागीदार बनाएको रहेछ। कसैको पनि सम्मानपूर्वक बाँच्न पाउने हकलाई समाजको कुनै झुण्डले वा पञ्चायतले खोस्न सक्दैन भन्ने प्रष्ट सन्देश।
0: बिल्कुल, र अघि हामीले एसिड प्रहारमा उपचार खर्चको कुरा गर्यौं नि।
1: हजुर,
0: अदालतले गर्ने क्षतिपूर्तिको व्यवस्था त्यतिमा मात्र सीमित छैन क्या। महिला हिंसाका घटनामा अदालतले पीड़ितको शारीरिक घाउ मात्र होइन मानसिक अवस्था समेत हेरी उचित क्षतिपूर्ति भराइदिने विशेष व्यवस्था कानूनमा छ नि।
1: यहाँनिर म अलिकति घोरिन चाहन्छु है। शारीरिक घाउ त बाहिर देखिन्छ, अस्पतालको बिल आउँछ, डाक्टरले यति खर्च लाग्छ भनेर भनिदिन्छन्, त्यो नाप्न त सजिलो छ
0: हो नि।
1: तर अदालतले मानसिक अवस्था हेरेर क्षतिपूर्ति भराइदिने कुरा सुन्दा जति प्रगतिशील लाग्छ, व्यवहारमा त्यति नै गाह्रो होला नि। अदृश्य घाउ अर्थात मानसिक असरलाई एउटा न्यायाधीशले वा अदालतले कसरी मापन गर्छ त? यो त निकै चुनौतीपूर्ण काम होला नि।
0: यो अत्यन्तै चुनौतीपूर्ण छ। हाम्रो कानूनी इतिहासमा लामो समयसम्म रगत नबगेसम्म वा हड्डी नभाचिएसम्म घाउ मानिँदैन भन्ने सोच हावी थियो क्या।
1: हामीले सुन्दै आएको कुरा त्यही हो।
0: तर अहिले अदालतले मानसिक क्षतिको मापन गर्न विभिन्न संयन्त्रहरू प्रयोग गर्छ। मनोवैज्ञानिक विज्ञहरूको रिपोर्ट, पीड़ितले भोग्नु परेको ट्रमा, उसले लामो समयसम्म खानुपर्ने डिप्रेशन वा एन्जाइटीको औषधि, र सबैभन्दा महत्वपूर्ण कुरा, त्यो घटनाको कारणले उसले गुमाएको रोजगारीको अवसर वा पढ़ाईको क्षति, यी सबै कुराको मूल्याङ्कन गरेर अदालतले क्षतिपूर्ति तोक्छ नि।
1: बाफ्रे, यो त मानव संवेदनालाई कानूनले बुझेको एउटा उत्कृष्ट उदाहरण हो क्या। शरीरको घाउ निको हुन केही महिना लाग्ला, तर मनको घाउ निको हुन वर्षौं वा सायद जीवनभर लाग्न सक्छ भन्ने कुरा राज्यले स्वीकार गर्नु धेरै ठूलो प्रगति हो।
0: एकदम।
1: तर यी सबै कुराहरू त घटना भइसकेपछि र अदालतसम्म पुगिसकेपछि हुने प्रक्रिया हुन् नि त। मानौ कसैलाई अहिले नै यो सुन्दै गर्दा तत्काल सहयोग चाहिएको छ भने उसले के गर्ने त? कानूनका किताबहरू वा अदालतका फैसलाहरू त तुरुन्तै आएर घरको ढोका ढकढक्याउँदैनन् नि।
0: एकदम व्यावहारिक प्रश्न गर्नुभयो। कानून जतिसुकै राम्रो भए पनि संकटको बेला तत्काल उद्धार गर्न त संयन्त्रहरू चाहिन्छन् नि त।
1: हो नि,
0: त्यसैका लागि तत्काल सहायता प्रणालीहरू बनाइएका छन्। नेपाल प्रहरीको हटलाइन नम्बर 100 र राष्ट्रिय महिला आयोगको हटलाइन 1145 यसका लागि सधैँ खुला हुन्छन्।
1: यी नम्बरहरूलाई त मैले कानूनी प्राथमिक उपचार बाकस अर्थात फर्स्ट एड किट जस्तै मानेका। आपत पर्दा सबैभन्दा पहिले प्रयोग गरिने हतियार
0: हो। ठ्याक्कै, घरभित्रै हिंसा भइराखेको बेला वा कतै दुर्व्यवहार हुँदै गर्दा प्रहरी चौकीसम्म पुग्न सम्भव नहुन सक्छ नि त। त्यस्तो बेला एउटा फोन कलले राज्यको शक्तिलाई घटनास्थलमा मै नै पुर्याउन सक्छ। यी नम्बरहरूले उजुरी गर्ने प्रक्रियालाई एकदमै पहुँचयोग्य बनाएका छन्।
1: आजको हाम्रो यो गहन छलफलले साँच्ची नै कानूनका पानाहरूलाई व्यवहारिक रूपमा उतारेको छ। हामीले शुरूमा कुरा गरे जस्तै नेपालको संविधानको धारा 18 र 38 समानता र महिलाको हकको बलियो जग बसालेको छ नि त।
0: एकदम।
1: अनि त्यही जगमाथि उभिएर मुलुकी अपराध संहिता र घरेलु हिंसा ऐनले सुरक्षित पर्खालहरू निर्माण गरेका छन्।
2: हो, दाइजोको सम्झौतालाई नै अपराध मान्ने रोकथामको उपायदेखि लिएर बलात्कारमा उमेर अनुसारको कड़ा सजाय, एसएस प्रहारमा तत्काल उपचार खर्च भराउने व्यवस्था र मानसिक क्षतिको पूर्तिसम्मका कुराहरूले उमा नेपालको कानूनी ढाँचा कति विस्तृत छ भन्ने देखाउँछन् क्या।
1: साँच्ची नै कानूनले अपराधीलाई थुन्ने मात्र होइन शारीरिक र मानसिक घाउमा मलम लगाउने काम पनि गरिरहेको छ। तर यी सबै व्यवस्थाहरूको बारेमा कुरा गरिसकेपछि अन्त्यमा मलाई एउटा कुराले भने एकदमै सोचमग्न बनाएको छ क्या।
2: के कुराले नि?
1: अघि हामीले घरेलु हिंसाको प्रसंगमा कुरा गर्यौं नि। यदि सार्वजनिक पद धारण गरेको व्यक्तिले हिंसा गर्छ भने उसलाई 10% बढ़ी सजाय हुन्छ भनेर। कानूनले त शक्ति र पदमा बस्नेहरूलाई बढ़ी जवाबदेही बनाउनु पर्छ भनेर स्पष्ट भनिदियो। तर के हाम्रो समाज साँच्चै नै त्यो स्तरको जवाबदेहीता खोज्न तयार छ त? हामी अक्सर पद र पहुँच भएकाहरूले गल्ती गर्दा ठूलो मान्छे हो मिलाएर जाउँ भन्ने समाजमा बाँचिरहेका छौ नि।
2: त्यो त हाम्रो समाजको तितो यथार्थ हो।
1: कानूनले त ठूलो मान्छे हो भने झन बढ़ी सजाय देऊ भन्छ क्या। कानूनका पानाहरू, हामीले कुरा गरेका ती पर्खाल र छानाहरू जतिसुकै बलिया भए पनि ती तब मात्र जीवन्त हुन्छन् जब एउटा सामान्य नागरिकले हिंसा देखेर मौन बस्न अस्वीकार गर्छ नि।
0: एकदम सही कुरा।
1: के हामी हाम्रो कानूनी संरचनाले दिएको यो शक्तिशाली हतियार बोक्न पूर्ण रूपमा तयार छौं त? सुन्ने जो कोहीलाई पनि यो प्रश्नको उत्तर कानूनका किताबहरूमा नभएर हाम्रो आफ्नै दैनिक व्यवहारमा छ भन्ने लाग्न सक्छ।
0: हो नि, सुरुवात त आफैबाट गर्नुपर्छ।
1: यही विचारणीय प्रश्नको साथमा आजको यो गहन छलफल हामी यही टुङ्ग्याउँछौ। सुन्दै गर्नुहोला र सोच्दै गर्नुहोला।

0: को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंसुरेन्स को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेन्स खुले जियौ।
1: ल ल बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो तर तपाईँको त केही भएको छैन।
2: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ त्यसैले म सुरक्षित छु।
3: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
2: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
3: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
2: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
1: हाम्रा सेवाहरू:
0: होल बॉडी चेकअप,
1: थायराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, एच बी ए वान सी जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, एलएफटी,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भ्रिया एवं दिशा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर 0674202727, 0674202727, मोबाइल नम्बर 98511918918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, कुस्मा पर्वत।
2: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
3: हाम्रा सेवाहरू: हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
4: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
3: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
2: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
4: 24 घण्टा आकस्मिक सेवा।
3: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
2: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674202727, 0674202727,
4: मोबाइल नम्बर 98572597, 98573597,
2: 98511918918।
4: स्थान बागलुङ मेडिकल हल, स्वास्थ्य सेवा क्लिनिक,
2: बडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
5: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
6: अहिले बिहानको ठीक 9 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकार बनेको 100 दिन पूरा, प्रधानमन्त्रीले उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाहमा सुधार ल्याए पनि विधि भिज्दा आलोचना।
0: पछिल्लो 3 महिनामै विपदजन्य घटनामा 127 जनाले ज्यान गुमाए, 2721 घटनामा 773 जना घाइते।
1: नारायणगढ़ बुटवल सड़क खण्ड अन्तर्गत पूर्वी खण्डको काम सकियो, सड़क सुरक्षा र सहायक संरचना निर्माण शुरू।
0: यूरोप अत्यधिक गर्मीको चपेटामा, गर्मीको थप खतरनाक लहर आउन सक्ने मौसमविदहरूको चेतावनी।
1: र अर्जेन्टिना र इजिप्त विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश, कोलम्बिया र घाना बीचको खेल जारी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको आज 100 दिन पूरा भएको छ। गत वर्ष फागुन 21 गते सम्पन्न निर्वाचनपछि चैत 13 गते शाहको नेतृत्वमा सरकार बनेको थियो। यो 100 दिनको अवधिमा सरकारले केही सकारात्मक शुरूआत गर्ने प्रयास गरे पनि धेरै आलोचना समेत खेप्नु परेको छ। सरकारले सार्वजनिक सेवा प्रवाह, सुशासन र संरचनागत सुधारको प्रयास गरे पनि लोकतन्त्र, विधिको शासन र जवाबदेहितामा चुकेको छ। सहकारीका बचतकर्ताको रकम फिर्ता, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण, कर्मचारीको खटनपटन, समयमै कक्षा 10 र 12 को नतिजा, योग्यता र क्षमताका आधारमा राजनैतिक पदमा नियुक्ति, आर्थिक बोझ मात्र थपिरहेका संस्थान र निकायहरूको खारेजी लगायतलाई सरकारको उपलब्धिका रूपमा हेरिएको छ। तर विधि र प्रक्रियाको पालना गर्ने सवालमा भने सरकार चुकेको छ। सरकार बनेको भोलिपल्टै हाई प्रोफाइल नेताहरूको पक्राउसँगै सरकारले दिनको शुरूआत गरे पनि कमजोर अभियोजनका कारण अदालतसम्म मुद्दा पुग्न सकेन। यही बीचमा सरकारले इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा अभियोजनको प्रक्रियामा लैजानुलाई उपलब्धि मानिएको छ। शिक्षा र स्वास्थ्यमा कर लगाए पनि गुणस्तर सुधारमा ध्यान नदिएको भन्दै आलोचना भएको छ। अध्यादेश मार्फत खारेज गरिएका 1600 ठाउँमा नयाँ नियुक्ति गर्दा आफू निकटलाई नै स्थान दिएकोमा पनि केही विरोधका आवाज सुनिएका छन्। संसदप्रति प्रधानमन्त्रीको अपनत्व र मन्त्रीहरूको जवाफदेहिता, संसद बन्द गरेर अध्यादेश ल्याउने लगायतका कदमहरूलाई सरकारले संसदलाई गरेको अवमूल्यनका रूपमा हेरिएको छ। ठूलो आकारको बजेट आए पनि बजार चलायमान भएको छैन भने निजी क्षेत्र विश्वस्त भइसकेको देखिँदैन। आफैले 3 महिनाभित्र गर्ने भन्दै बनाएको 100 मध्ये कार्यसूची समेत पूरा गर्न सकेन। धेरैजसो मन्त्रीहरूले नतिजा दिन नसकेको भन्दै प्रधानमन्त्री नै असन्तुष्ट रहेको विषय सार्वजनिक भएको छ। शुरूआतमा आरोप लाग्ने बित्तिकै मन्त्री हटाएको सरकारले पछिल्लो समय अर्थमन्त्री डाक्टर सोनी वाग्ले र गृहमन्त्री सुदन गुरूङलाई चोख्याएको भन्दै आलोचना खेपिरहेको छ। विश्लेषकहरूको नजरमा सरकारको 100 दिन आशा जगाए पनि विश्वस्त हुने खालको छैन। सुकुम्बासीको व्यवस्थापनमा भएको चूक, संसदप्रतिको अनुदारता तथा दलीय ट्रेड युनियन खारेजी लगायतका कदमले विपक्षीहरूलाई विरोध गर्ने ठाउँ सरकारले दिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका नेता खड्ग बहादुर बुढाले 100 दिनको अवधिमा सरकारले आशातीत काम गर्न नसकेको टिप्पणी गर्नुभयो। राष्ट्रपा सभापति रवि लामिछाने भने आफूहरूले 3 वर्षको प्याकेज बनाएर काम शुरू गरेका कारण नतिजा आउन केही समय लाग्न सक्ने बताउनुहुन्छ। यद्यपि नागरिकलाई सम्बोधन गर्ने र सुशासनको शुरूआत गर्ने सवालमा सरकार सफल भएको उहाँको दावी छ। प्रधानमन्त्री शाहले आज 100 दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गर्नुभयो। मन्त्रीहरूले आफ्नो उपलब्धि धमाधम सार्वजनिक गरिरहेका छन्।
1: यो वर्ष 3 महिनाको अवधिमा विपदजन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वैशाख 1 देखि असार 19 गतेसम्मको अवधिमा भएका 2721 विपदजन्य घटनामा 127 जनाको मृत्यु र 773 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार विस्थापित प्रभावित भएको प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढ़ी सर्पदंशका 398 घटनामा परि 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। यस्तै लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते तथा चट्याङका 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्। यस्तै सबैभन्दा बढ़ी घटना भने आगलागीका भएका छन्। आगलागीका कारण 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। जनावरको आक्रमणका 147 घटनामा 14 को मृत्यु र 82 जना घाइते भएका छन्। हावाहुरीका 474 घटना र तीनमा परेर 13 जनाको मृत्यु तथा 67 जना घाइते भएका छन्। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा मात्र विभिन्न 27 जिल्लामा 31 विपदका घटना भएको र ती विपदमा परि एकजनाको मृत्यु र 15 जना घाइते भएका छन्।
0: देशभित्र र विदेशबाट प्रदान गरिने राहदानी सेवा 3 दिनसम्म बन्द रहने भएको छ। हाल संचालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण गर्नका लागि सेवा बन्द गर्न लागि विभागले जानकारी दिएको छ। विभागले जारी गरेको जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24 देखि 26 गतेसम्म बन्द रहनेछ। त्यस्तै राहदानी विभागबाट प्रदान गरिने सेवा असार 25 र 26 गते 2 दिनका लागि बन्द हुनेछ। विभागका अनुसार असार 29 गतेदेखि राहदानी सेवा नयाँ प्रणाली मार्फत संचालनमा आउनेछ। विभागले नयाँ प्रणाली लागू भएसँगै सेवा प्रवाहलाई थप सुरक्षित, प्रभावकारी र सहज बनाउने अपेक्षा गरेको जनाएको छ।
1: नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सड़कको सम्पूर्ण कालपत्री तथा ढलान सड़क निर्माण सम्पन्न भएको छ। पेभमेन्ट तर्फको वाइन्डर कोर्स अन्तिम कालोपत्री र ढलान सड़कको सम्पूर्ण निर्माण हिजो सकिएको आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताउनुभयो। अब सड़क सुरक्षा अन्तर्गतका कामहरू मात्र बाँकी छन्। यो सँगै सड़क आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति 92.38% पुगेको छ। उहाँका अनुसार निर्माण सम्पन्न भइसकेका अधिकांश सड़कमा सवारी आवागमन सहज भइसकेको छ भने बाँकी रहेका सहायक संरचनाको काम पनि अन्तिम चरणमा पुगेको छ। एसियाली विकास बैंक एडीबीको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको 113 किलोमिटर लामो नारायणगढ़ बुटवल सड़क आयोजना दुई खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ। गैंडाकोटदेखि दाउन्नेसम्म करिब 65 किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म करिब 48 किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छन्। देशकै अत्यधिक सवारी चाप हुने पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने यो सड़क विस्तार आयोजना सम्पन्न भएपछि नारायणगढ़ बुटवल यात्रा थप सुरक्षित, सहज र छोटो हुने अपेक्षा गरिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको परवर्दनाम
4: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बाजुराको बढ़ीमालिका नगरपालिका वड़ा नम्बर 1 र 7 छाउपड़ी गोठमुक्त वड़ा घोषणा गरिएको छ। नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वड़ालाई छाउपड़ी गोठमुक्त घोषणा गर्नुभएको हो। छाउपड़ी गोठमुक्त वड़ा घोषणाका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। ती मापदण्ड पूरा गरिएपछि गोठमुक्त घोषणा गरिएको हो। वड़ा नम्बर 7 की वड़ा सचिव सरिता ठकुल्लाका अनुसार महिनावारी भएका महिलाहरूलाई घरमै बस्ने वातावरण बनाउने गरी वड़ालाई औपचारिक कार्यक्रमका बीच छाउपड़ी गोठमुक्त वड़ा घोषणा गरिएको बताउनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। युरोप अभूतपूर्व गर्मीको चपेटामा परेको छ। जुलाई शुरू भएको केही दिनमै बेलायतसहित युरोपका धेरै
1: मुक्त घोषणा गर्नुभएको हो। छाउपड़ी गोठमुक्त उड़ा घोषणाका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। ती मापदण्ड पूरा गरिएपछि गोठमुक्त घोषणा गरिएको हो। वड़ा नम्बर 7 की वड़ा सचिव सरिता ठकुल्लाका अनुसार

0: अर्को गर्मीको लहर पनि आउन सक्ने चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघको मौसम सम्बन्धी निकायले जून महिनाको गर्मीलाई युरोपभरि असाधारण घटना भनेको छ। पश्चिम मध्य र पूर्वी युरोपका एक दर्जनभन्दा बढ़ी देशले जून महिनाको अधिकतम तापक्रमको पुरानो रेकर्ड तोड़ेका छन्। कतिपय स्थानमा पुरानो र नयाँ रेकर्ड बीच दुईदेखि तीन डिग्री सेल्सियससम्मको अन्तर देखिएको छ। बेलायतमा जून महिनामा तापक्रम 37.7 डिग्री सेल्सियस पुगेको छ, जुन महिनाको अघिल्लो राष्ट्रिय रेकर्ड भन्दा धेरै माथि हो। वेल्स र इंग्ल्याण्डका अधिकांश क्षेत्रमा रातिको तापक्रम 20 डिग्री सेल्सियस भन्दा तल नझर्ने ट्रपिकल नाइट समेत अनुभव गरिएको छ, जसले सर्वसाधारणको जनजीवन प्रभावित बनाएको छ। फ्रान्स, स्पेन, जर्मनी र स्विजरल्याण्ड लगायत देशमा पनि तापक्रम 40 डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ। जर्मनीले यसलाई इतिहासमा लेखिने गर्मीको लहर भनेको छ। फ्रान्सको मौसम निकायले ऐतिहासिक र असाधारण भनेको छ। वैज्ञानिकहरूले जीवाश्म इन्धनको अत्यधिक प्रयोगबाट उत्सर्जित हरितगृह ग्यासका कारण जलवायु परिवर्तन तीव्र बन्दै जाँदा यस्ता तातो लहर थप बारम्बार र अझ शक्तिशाली हुने बताएका छन्। युरोप विश्वका अन्य देशको तुलनामा छिटो तातिँदै गएको वैज्ञानिकहरूको निष्कर्ष छ।
1: अब खेल समाचार। केप भर्डे विरूद्ध कठिन जीत निकाल्दै अर्जेन्टिना विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा कप्तान लियोनल मेस्सीको गोल र थप गरिएको समयमा उपहार पाएको आत्मघाती गोलको मदतले 3-2 गोलको जीत निकाल्दै अर्जेन्टिना अन्तिम 16मा प्रवेश गरेको हो। मियामी स्टेडियममा भएको खेल 90 मिनटको निर्धारित समयमा 1-1 गोलको बराबरी भएको थियो। खेलको 29 मिनटमा मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि 59 मिनटमा डोरे डुआर्टोले गोल गर्दै केप भर्डेलाई बराबरीमा ल्याए। थपिएको समयको 2 मिनटमै लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। 103 मिनटमा सिडनी लोपेज काब्रालले गोल गर्दै पुनः केप भर्डेलाई खेलमा फर्काए पनि 111 मिनटमा लिएको आत्मघाती गोलबाट अर्जेन्टिनाले 3-2 जीत सुनिश्चित गर्यो। यो जीतसँगै अर्जेन्टिनाले जुलाई 7मा एटलान्टामा हुने राउण्ड अफ 16 खेलमा इजिप्टसँगको भेट पक्का गरेको छ। यसअघि डालासमा भएको रोमाञ्चक खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जित्दै नयाँ इतिहास रचेको थियो। निर्धारित र थप गरिएको समयको खेल 1-1 गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। विश्वकप फुटबल अन्तर्गत राउण्ड अफ 32 अन्तिम खेलमा अहिले कोलम्बिया र घाना बीच प्रतिस्पर्धा भइरहेको छ।
0: अब मौसम। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बदली भएको छ। साथै बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली र पहाड़ी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ। आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सरकार बनेको 100 दिन पूरा प्रधानमन्त्रीले उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाहमा सुधार ल्याए पनि विधि मिस्दा आलोचना।
0: पछिल्लो 3 महिनामै विपदजन्य घटनामा 127 जनाले ज्यान गुमाए। 2721 घटनामा 773 जना घाइते।
1: नारायणघाट बुटवल सड़क अन्तर्गत पूर्वी खण्डको काम सकियो। सड़क सुरक्षा र सहायक संरचना निर्माणको काम शुरू।
0: युरोप अत्यधिक गर्मीको चपेटामा, गर्मीको थप खतरनाक लहर आउन सक्ने मौसमविदहरूको चेतावनी।
1: र अर्जेन्टिना र इजिप्ट विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। कोलम्बिया र घाना बीचको खेल जारी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
4: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
5: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको

नमस्कार सामुदायिक रेडियो दीदी बहनी पंचानब्बे थुप्लू दुई मेगा स्लिटार पारेको बिहान दस बजेको खबर अपडेटमा संचार कक्षबाट म दुर्गाको हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष र इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। खबर अपडेटमा खबर अगाडि बढाउँ। बालेन शाह नेतृत्वको सरकार 100 दिन पूरा, यो प्रसंगबाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वको सरकार बनेको आज 100 दिन पूरा भएको छ। गत वर्ष फागुन 21 गते सम्पन्न नवनिर्वाचनपछि 13 गते शाहको नेतृत्वमा सरकार बनेको थियो। यो 100 दिनको अवधिमा सरकारले केही सकारात्मक शुरूआत गर्ने प्रयास गरे पनि धेरै आलोचना समेत फिर्नु परिरहेको छ। देशभित्र र विदेशबाट प्रदान गरिने राहदानी सेवा 2-3 दिनसम्म बन्द रहने भएको छ। हालसम्म सञ्चालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण माइग्रेसन गर्नका लागि सेवा बन्द गर्न लागि विभागले जानकारी दिएको छ। विभागले शुक्रबार जारी गरेको जिल्ला र इलाका प्रशासनकाले विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24 गतेदेखि 26 गतेसम्म 8-10 जुलाई 3 दिन बन्द रहनेछ। नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का समूहले राष्ट्रिय भेला बोलाउने भएको छ। शुक्रबार खड्काको निवासमा बसेको देउबा समूहको बैठकले यसो निर्णय गरेको नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। उहाँले 3-6-7 प्रदेशमा प्रदेश स्तरीय भेला सम्पन्न भइसकेको भन्दै राष्ट्रिय भेला बोलाउने निर्णय गरेको थियो। हुस् त बिहान 10 बजेको खबर अपडेटको समय सकिएको छ। अहिले 11 बजे स्थानीय खबरमा उपस्थित हुनेछु। नयाँ ताजा खबरका लागि हामीसँग रहनुहोला। नमस्कार।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
0: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
0: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
0: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
1: यदि त्यसो हो भने तपाईको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
2: अध्यापन हुने विषयहरू
1: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा चार गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444-543-333
3: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: खुसीको खबर खुसीको खबर।
1: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिर परिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
3: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, तोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
3: 24 घण्टा आकस्मिक सेवा।
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
1: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674202727, 0674202727।
3: मोबाइल नम्बर 98572597, 98573597,
1: 98511918918।
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
1: बडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
4: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
5: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
5: किनभने बीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
4: सिटी डायग्नोस्टिक सेन्टर, सिडिसी।
5: हाम्रा सेवाहरू
4: होल बडी चेकअप,
5: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
4: मधुमेहको सम्पूर्ण चेक जाँच, A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
5: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
4: ग्यास्ट्रिकको परीक्षण,
5: मोटोपनको परीक्षण,
4: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
5: रगत, भुइँ एवं दिसा पिसाब परीक्षण।
4: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र 1 घण्टामा गरिन्छ।
5: सम्पर्क स्थान
4: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
5: सम्पर्क फोन नम्बर 0674202727, 0674202727, मोबाइल नम्बर 98511918918।
4: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
6: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
7: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
6: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
7: सेवा लिने क्रम मा चाहिने जानकारी
6: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर,
7: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
6: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
7: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुंगा, पोखरा, फोन 0161552493552494।
8: रेडियो दिदी बहिनी 95.2 MHz।

0: Siphonia.
1: Extreme energy drink.
2: लौननी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
3: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुनिभयो।
4: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सरकार बनेको 100 दिन पूरा, प्रधानमन्त्रीले उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाहमा सुधार ल्याए पनि विधि मिच्दा आलोचना।
1: दैलेखमा दुर्घटनाग्रस्त गाड़ी र यात्रु 3 दिनसम्म भेटिएनन्। 5 जनाको शनाखत, कुरिन्टारबाट सशस्त्रको गोताखोर परिचालन।
0: सुस्ता क्षेत्रका स्थानीयको नागरिकता समस्या समाधान गर्न गृह मन्त्रालयको पत्राचार, राहदानी सेवा 3 दिनलाई बन्द।
1: युरोप अत्यधिक गर्मीको चपेटामा, गर्मीको थप खतरनाक लहराउन सक्ने मौसमविदहरूको चेतावनी।
0: र अर्जेन्टिना, कोलम्बिया र इजिप्ट विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। आज राति क्यानाडा र मोरक्को तथा पाराग्वे र फ्रान्स भेट्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: ओ, नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले आज 100 दिने उपलब्धि सार्वजनिक गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरूको सूची सार्वजनिक गर्ने तयारी भइरहेको छ। दिउँसो 3 बजे सिंहदरबारबाट सरकारका कार्य प्रगति सार्वजनिक गर्ने तयारी छ। जेएनजी आन्दोलनपछि गत फागुन 21 सम्पन्न निर्वाचनपछि चैत 13 गते शाहको नेतृत्वमा सरकार गठन भएको थियो। सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर गठन भएको सरकारले 100 दिनमा गर्ने कामहरूको सूची सार्वजनिक गरेको थियो। सरकारले 2062-63 पछि सत्ता र शक्तिमा पुगेका उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, 1594 राजनैतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट सोबिउ खारेजी, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सिंहदरबार र काठमाडौँका पहुँचवाला कर्मचारी विस्थापन, कानून बमोजिम सुविधा पाउने बाहेकका कर्मचारीको सवारी सुविधा कटौती, सहकारी समस्या समाधानको पहल र सरकारी र सार्वजनिक जग्गा फिर्ताको प्रयासलाई सरकारले आफ्नो उपलब्धिका रूपमा समेटेको बताइएको छ। सरकारले केही सकारात्मक कामको शुरूआत गरे पनि विकल्प बिनै सुकुम्बासी हटाउने, बिना तथ्य र प्रमाण उद्यमी व्यवसायीहरूलाई दुःख दिने गरेको, विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशोध साधेर विभिन्न मुद्दा लगाएको, शिक्षा लगायतमा कर थपेको, महँगी नियन्त्रण गर्न नसकेको, गरिखाने वर्गका लागि ठोस योजनाहरू ल्याउन नसकेको लगायतका विषयमा सरकारको आलोचना हुँदै आएको छ। तीन दिन अघि कर्णाली नदीमा खसेको गाड़ी र यात्रु अझै बेपत्ता छन्। असार 18 गते दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ साङ्गे तडा स्थित कर्णाली राजमार्गमा भएको दुर्घटनामा बेपत्ता यात्रु र गाड़ीको खोजी कार्य जारी छ। आजदेखि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट गोताखोर टोली खटिएको छ। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको 4 सदस्यीय गोताखोर सहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाड़ी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो। उहाँका अनुसार टोलीले पानीमुनि तथा भेलमा खोज्नका लागि प्रयोग हुने सोनार क्यामेरा र चुम्बक म्याग्नेट लगायत उपकरणको सहयोग लिनेछ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001X1055 नम्बरको यात्रुवाहक गाड़ी यही असार 18 गते सड़कबाट अन्दाजी 600-700 मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटना लगत्तै 6 जना गोताखोर सहितको टोली उद्धारमा खटिएको थियो। सोही दिन दुर्घटनास्थलबाट करिब 400 मिटर तल भीरमा अड्किएको अवस्थामा एक पुरूषको शव निकालिएको थियो। ती पुरूष कालीकोटको पचाल झरना गाउँपालिका 9 का जेखे तिरुवा रहेको प्रहरीले बताएको छ। उनको शव आफन्तले बुझिसकेका छन्। सम्बन्धित परिवार सम्पर्कमा आएको आधारमा प्रहरीले गाड़ीमा सवार 5 जनाको पहिचान खुलाएको छ, जसमा सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझी गाउँका चालक तुलाराम सुवेदी, सोही ठाउँका सहचालक रामप्रसाद सुवेदी, कालीकोट रासकोट नगरपालिका 2 खड्गा गाउँका सृजना खड्का, पचाल झराना 9 का मेखे तिरुवा गाड़ीमा सवार रहेको प्रहरीले बताएको छ। सो गाड़ीमा अरू यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक अनुसन्धान र यथार्थ विवरण संकलनको काम भइरहेको प्रहरीले बताएको छ।
1: <ण्ण। गृह मन्त्रालयले सुस्ता क्षेत्रको सुरक्षा र नागरिकता समस्याका सम्बन्धका लागि आवश्यक काम अघि बढ़ाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमलाई जारी गरिएको निर्देशनमा सुस्ता क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आवश्यक स्थानमा थप सुरक्षाकर्मी परिचालन गर्न भनिएको छ। यस्तै नागरिकता प्राप्त गर्न नसकेको गुनासो आएका स्थानीय बासिन्दाको विवरण संकलन गरी योग्य व्यक्तिको प्रोफाइल तयार गर्न र नागरिकता ऐन तथा नियमावली बमोजिम प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउन प्रशासनलाई भनिएको छ। विद्यमान कानूनी व्यवस्था अनुसार नागरिकता दिन नमिल्ने अवस्था देखिएमा त्यसको आधार र कारण स्पष्ट खुलाएर नीतिगत निर्णयका लागि गृह मन्त्रालयमा पठाउन पनि निर्देशन दिइएको छ। सुस्ताका विभिन्न समस्या लिएर सुस्तावासी काठमाडौँमा आन्दोलन गरेका थिए। गृह मन्त्रालयमा भएको द्विपक्षीय छलफलपछि जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको हो।
0: देशभित्र र विदेशबाट प्रदान गरिने राहदानी सेवा तीन दिनसम्म बन्द रहने भएको छ। हाल संचालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण गर्नका लागि सेवा बन्द गर्न लागिएको विभागले जानकारी दिएको छ। विभागले जारी गरेको जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24 26 गतेसम्म बन्द रहनेछ। त्यस्तै राहदानी विभागबाट प्रदान गरिने सेवा असार 25 र 26 गते दुई दिनका लागि बन्द हुनेछ। विभागका अनुसार असार 29 गतेदेखि राहदानी सेवा नयाँ प्रणाली मार्फत संचालनमा आउनेछ। विभागले नयाँ प्रणाली लागू भएसँगै सेवा प्रवाहलाई थप सुरक्षित, प्रभावकारी र सहज बनाउने अपेक्षा गरेको जनाएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। बाजुराको बढ़ीमालिका नगरपालिका वडा नम्बर 1 र 7 छाउपड़ी गोठ मुक्त वडा घोषणा गरिएको छ। नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपड़ी गोठ मुक्त घोषणा गर्नुभएको हो। छाउपड़ी गोठ मुक्त वडा घोषणाका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। ती मापदण्ड पूरा भएपछि मुक्त घोषणा गरिएको हो। वडा नम्बर 7 की वडा सचिव सरिता ठकुल्लाका अनुसार महिनावारी भएका लाई घरमै बस्ने वातावरण बनाउने गरी ओडालाई औपचारिक कार्यक्रमका बीच छाउपड़ी गोठमुक्त घोषणा गरिएको हो।
1: अब अन्तर्राष्ट्रिय समाचार। युरोप अभूतपूर्व गर्मीको चपेटामा परेको छ। जुलाई शुरू भएको केही दिनमै बेलायतसहित युरोपका धेरै देशमा लगातार दोस्रो शक्तिशाली तातो लहर फैलिएको छ भने मौसमविदहरूले अर्को गर्मीको लहर पनि आउन सक्ने चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघको मौसम सम्बन्धी निकायले जून महिनाको गर्मीलाई युरोपभरि असाधारण घटना भनेको छ। पश्चिम, मध्य र पूर्वी युरोपका एक दर्जनभन्दा बढ़ी देशले जून महिनाको अधिकतम तापक्रमको पुरानो रेकर्ड तोडेका छन्। कतिपय स्थानमा पुरानो र नयाँ रेकर्ड बीच 2-3 डिग्री सेल्सियससम्मको अन्तर देखिएको छ। बेलायतमा जून महिनामा तापक्रम 37.7 डिग्री सेल्सियस पुगेको छ, जून महिनाको अघिल्लो राष्ट्रिय रेकर्ड भन्दा धेरै माथि हो। वेल्स र इंग्ल्याण्डका अधिकांश क्षेत्रमा रातिको तापक्रम 20 डिग्री सेल्सियस भन्दा तल नझर्ने ट्रपिकल नाइट समेत अनुभव गरिएको छ, जसले सर्वसाधारणको जनजीवन प्रभावित बनाएको छ। फ्रान्स, स्पेन, जर्मनी र स्विजरल्याण्ड लगायत देशमा पनि तापक्रम 40 डिग्री सेल्सियसको हारारी पुगेको छ। जर्मनीले यसलाई इतिहासमा लेखिने गर्मीको लहर भनेको छ भने फ्रान्सको मौसम निकायले ऐतिहासिक र असाधारण भनेको छ। वैज्ञानिकहरूले जीवाश्म इन्धनको अत्यधिक प्रयोगबाट उत्सर्जित हरित गृह ग्यासका कारण जलवायु परिवर्तन तीव्र बन्दै जाँदा यस्तो तातो लहर थप बारम्बार र अझ शक्तिशाली हुने बताएका छन्। युरोप विश्वका अन्य क्षेत्रको तुलनामा छिटो तातिँदै गएको वैज्ञानिकहरूको निष्कर्ष छ। वैज्ञानिकहरूले हरित गृह ग्यासको उत्सर्जनलाई नेट जेरोमा नधारिएसम्म युरोप र बेलायतमा प्रत्येक वर्ष गर्मीको तीव्रता बढ़दै जाने चेतावनी दिएका छन्।
0: अब खेल समाचार के बर्डे विरूद्ध कठिन जीत निकाल्दै अर्जेन्टिना विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा कप्तान लियोनल मेस्सीको गोल र थप गरिएको समयमा उपहार पाएको आत्मघाती गोलको मद्दतले 3-2 गोलको जीत निकाल्दै अर्जेन्टिना अन्तिम सोह्रमा प्रवेश गरेको हो। मियामी स्टेडियममा भएको खेल 90 मिनटको निर्धारित समयमा 1-1 गोलको बराबरी भएको थियो। खेलको 29 मिनटमा मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि 59 मिनटमा डेरोए डुआर्टेले गोल गर्दै के बर्डेलाई बराबरीमा ल्याए। थपिएको समयको 2 मिनटमै लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। 103 मिनटमा सिडनी लोपेज काब्रालले गोल गर्दै पुनः के बर्डेलाई खेलमा फर्काए पनि 111 मिनटमा भएको आत्मघाती गोलबाट अर्जेन्टिनाले 3-2 गोलको जीत सुनिश्चित गर्यो। यो जीतसँगै अर्जेन्टिनाले जुलाई 7 मियामी स्टेडियममा भएको खेल 90 मिनटको निर्धारित समयमा 1-1 गोलको बराबरी भएको थियो। खेलको 29 मिनटमा मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि 59 मिनटमा डेरोए डुआर्टेले गोल

0: सहितको भेट पक्का गरेको छ। त्यसअघि डलासमा भएको रोमाञ्चक खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जित्दै नयाँ इतिहास रचेको थियो। निर्धारित र थप गरिएको समयको खेल एक एकको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। विश्वकप फुटबल अन्तर्गत राउण्ड अफ 32 को अन्तिम खेलमा कोलम्बियाले घानालाई पराजित गरेको छ। आज बिहान सम्पन्न खेलमा कोलम्बियाले घाना विरूद्ध 1-0 गोलको जित निकालेको हो। उसले अब प्री क्वार्टर फाइनलमा स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै आज रातिदेखि प्री क्वार्टर फाइनलका खेलहरू शुरू हुँदैछन्। राति 11:15 हुने पहिलो खेलमा क्यानाडा र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ। आज राति 3:00 फ्रान्स र पाराग्वे भिड्नेछन्।
1: दिउँसो 12:00 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सरकार बनेको 100 दिन पूरा, प्रधानमन्त्रीले उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाहमा सुधार ल्याए पनि विधि मिच्दा आलोचना।
1: बेलिखमा दुर्घटनाग्रस्त गाड़ी र यात्रु 3 दिनसम्म भेटिएनन्। 5 जनाको शनाखत, कुरिन्टारबाट सशस्त्रको गोताखोर परिचालन।
0: सुस्ता क्षेत्रका स्थानीयको नागरिकता समस्या समाधान गर्न गृह मन्त्रालयको पत्राचार, राहदानी सेवा 3 दिनलाई बन्द।
1: युरोप अत्यधिक गर्मीको चपेटामा, गर्मीको थप खतरनाक लहर आउन सक्ने मौसमविदहरूको चेतावनी।
0: र अर्जेन्टिना, कोलम्बिया र इजिप्ट विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। आज राति क्यानाडा र मोरक्को तथा पाराग्वे र फ्रान्स भिड्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12:00 थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

की लेख्ने कलम मसँग भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो हुँदैन थियो बिछोड मलाई माफ गर र चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु अर्को जुनी भएछ भने म तिम्रै हुनेछु।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सरकारको 100 दिन असफल भएको नेकपा संयोजक प्रचण्डको टिप्पणी, वाम एकताको कुनै कुरा नभएको भनाई।
1: देशलाई ग्रे लिस्टबाट हटाउने अर्थमन्त्रीको प्रतिबद्धता, बागमती प्रदेशको बजेट पास गर्न कंग्रेसको हुइप।
0: मुस्ताङको घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज।
1: इरानी पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टि समारोहमा विशाल जनसहभागिता, अमेरिका विरूद्ध नाराबाजी, हत्याको बदला लिनुपर्नेमा जोड़।
0: र दोस्रो टी20 आज भारत र इंग्ल्याण्ड भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको 100 दिन असफल भएको टिप्पणी गर्नुभएको छ। लुम्बिनी प्रदेश स्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुग्नुभएका उहाँले पत्रकारसँग बोल्दै यस्तो बताउनु भएको हो। संयोजक प्रचण्डले जनतालाई दिइएको आश्वासन अनुसार बालेन्द्र शाह नेतृत्वको सरकारले काम गर्न नसकेको आरोप लगाउनुभयो।
3: जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाएको थियो त्यस अर्थमा यो 100 दिन पूर्ण त असफल भएको देख्छु म चाहिँ।
1: उहाँले अहिले नै वाम एकताको कुनै कुरा नभएको तर सहकार्यका लागि समन्वय भइरहेको समेत जानकारी दिनुभयो।
3: वाम एकता भन्दा पनि कांग्रेस एमाले लगायत सबैसँग सहकार्यको कुरा हो, आजको आवश्यकता हामीले त्यसमा प्रयास गरिराखेका छौँ।
0: राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसूनका कारण बाढ़ी पहिरोबाट अवरूद्ध भएका राजमार्ग र सड़क यथाशीघ्र संचालनमा ल्याउन सरकारसँग माग गरेका छन्। उनीहरूले मुलुकका विभिन्न राजमार्ग तथा सड़क बाढ़ी पहिरोका कारण अवरूद्ध हुँदा जनजीवन प्रभावित भएको भन्दै तत्काल मर्मत सम्भार गरी यातायात सहज बनाउन आग्रह गरेका हुन्। सांसद गोमादेवी थिमिन सिन्हाले वर्षायाममा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उल्लेख गर्दै मुख्य राजमार्गका अवरोध तत्काल हटाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले मुगलिङ, नारायणगढ़, काठमाण्डु, डोटी र बैतडी क्षेत्रमा भइरहेका सड़क दुर्घटनाप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभयो। सांसद दुर्गा गुरूङले मनसून शुरू भएसँगै कर्णालीका विभिन्न जिल्लाका सड़क बाढ़ी पहिरोले अवरूद्ध हुँदा बिरामीलाई अस्पताल पुर्याउन समेत कठिनाई हुने गरेको बताउनुभयो। सांसद नरबहादुर विष्टले सुर्खेत कालीकोट रूटमा संचालन भइरहेको सार्वजनिक यातायात दैलेखमा हराएको घटनाको आवश्यक छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। यस्तै अर्का सांसद नारायण दत्त मिश्रले पनि सरकारले रासायनिक मल डीएपी महँगो मूल्यमा खरिद भएको हो कि भन्ने प्रश्न उठाउँदै नेपाल र भारत बीच खरिद मूल्यमा देखिएको अन्तरबारे छानबिन हुनुपर्ने माग गर्नुभयो। सांसद युवराज शर्माले काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी वितरण अवरूद्ध भएकाले नियमित खानेपानी आपूर्तिको व्यवस्था गर्न सरकार अग्रसर हुनुपर्ने धारणा राख्नुभयो। सांसद सुरेश कुमार आले मगरले सरकारले सांसदहरूले उठाएका प्रश्नको जवाब नदिएको भन्दै आजको बैठकमा आफूले कुनै पनि जिज्ञासा नराखेको बताउनुभयो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेले सरकार मुलुकलाई फाइनान्सियल एक्सन स्टाक फोर्स एफटीए को ग्रे लिस्टबाट हटाउन प्रतिबद्धताका साथ लागेको बताउनु भएको छ। राष्ट्रसभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले मुलुकलाई उक्त सूचीबाट बाहिर निकाल्नका लागि सबैको पूर्ण सहयोग आवश्यक भएको बताउनुभयो। उहाँले सो सम्बन्धमा नेपालले सम्बोधन गर्नुपर्ने सबै विषयलाई कार्यतालिकासहित प्रभावकारी रूपमा अगाडि बढ़ाउने समेत उल्लेख गर्नुभएको छ। एफएटीएले दिएका सुझाव कार्यान्वयन नभएको अवस्थामा नेपाल कालो सूचीमा पर्ने सम्भावना रहेकाले यसको गम्भीरतालाई ख्याल गरी सहयोग गरिदिन अर्थमन्त्री डाक्टर वाग्लेले आग्रह गर्नुभएको छ। वर्तमान सरकार गठन भएपछि एफएटीएले दिएका सुझावलाई पूर्ण रूपमा कार्यान्वयन गराउन आफूहरू लागि परेको उहाँको कथन थियो। नेपाल 2081 साल फागुनदेखि ग्रे लिस्टमा रहेको छ। अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई सभाको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ।
0: नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको बैठकले प्रदेश सरकारद्वारा आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेटका पक्षमा मतदान गर्न व्हीप जारी गरेको छ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाको अध्यक्षतामा भएको बैठकमा पार्टी महामन्त्री गुरूराज घिमिरेले आमन्त्रित सदस्यका रूपमा सहभागी हुनुभएको थियो। नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी एमालेसँगको समन्वयमा प्रदेश सभामा बजेट प्रस्तुत गरेको हो। त्यसअघि दुवै पार्टीका संसदीय दलले नेपाली कांग्रेसका पूर्व मुख्यमन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा बजेट निर्माण सहजीकरण कार्यदल गठन गरेका थिए।
1: हुलाक सेवालाई पुनर्जीवन दिन सरकार सफल देखिएको छ। शासकीय सुधार सम्बन्धी 100 कार्य सूचीमा हुलाकलाई सरकारी सामग्री तथा कागजात ढुवानी सेवाका रूपमा विकास गर्ने लक्ष्य अनुसार हालसम्म उल्लेखनीय प्रगति हासिल भएको हुलाक सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार सरकारी सेवा नागरिकको घर दैलोमा उपलब्ध गराउने उद्देश्यका साथ हुलाक सेवालाई आधुनिकीकरण गरी राहदानी नागरिकताको प्रतिलिपि सवारी चालक अनुमति पत्र शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजात र सामग्री घर घरमा पुर्याउने व्यवस्था कार्यान्वयनमा आएको छ। सरकार गठनपछिको अवधिमा यही असार 19 गतेसम्म 75 जिल्लामा 2,07,834 स्थान राहदानी जिल्ला प्रशासन कार्यालयमा ढुवानी भइसकेको भन्दै तीमध्ये हालसम्म 6,293 थान राहदानी सेवाग्राहीको घर दैलोमा पुर्याई सकिएको हुलाक सेवा विभागले जनाएको छ। हुम्ला र भोजपुर जिल्लामा यस्तो सेवा शुरू गर्नका लागि भइरहेको छलफल अन्तिम चरणमा रहेको महानिर्देशक पंगेनीले जानकारी दिनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: घरको सात जीवन भर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सड़क योजना अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ। उक्त सड़क आयोजना 7 वर्षमा निर्माण सम्पन्न भएसँगै आवागमन सहज भएको स्थानीयले बताएका छन्। पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सड़क सदरमुकाम जोमसोम ठिनी ढुम्बा छैरो मार्फा हुँदै पुनः जोमसोम जोड्ने 10.5 किलोमिटर हालै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनुभयो। विक्रमसम्म 2077 माघसम्म निर्माण सम्पन्न गर्ने गरी 2076 असार 26 गते ठेक्का सम्झौता भएको थियो। कोविड महामारी, हिमपात, प्रतिकूल मौसम, निर्माण कम्पनीको ढिलासुस्ती लगायतका कारणले काम सम्पन्न हुन नसकेको उल्लेख गर्नुभयो। शुरूआती ठेक्का सम्झौता अवधि 1.5 वर्ष तोकिए पनि पटक पटक म्याद थप गरी 7 वर्षमा निर्माण सम्पन्न भएको हो।
3: नेपालमा विदेशी पर्यटकको आवागमन बढ़ेको छ। नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको 6 महिनाको तुलनामा यस वर्षको सोही अवधिमा विदेशी पर्यटकको आवागमन बढ़ेको हो। बोर्डका अनुसार सन् 2025 जनवरीदेखि जूनसम्म 577,699 विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा कुल 6,20,453 पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान विस्तार लगायतका कारणले विदेशी पर्यटकको आवागमन बढ़ेको हो। बोर्डका अनुसार सन् 2026 जनवरीमा 92,573, फेब्रुअरीमा 1,05,441, मार्चमा 1,20,516, अप्रेलमा 1,07,934 र मेमा 1,02,626 र जूनमा 91,363 पर्यटक नेपाल आएका छन्।
4: अब अन्तर्राष्ट्रिय समाचार। इरानको राजधानी तेहरानमा देशका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरू भेला भएका छन्। ठूलो भीड़का कारण तेहरानको मोसल्लाह मस्जिदको उत्तरी ढोका खोलिएको बीबीसीले उल्लेख गरेको छ। खामेनीको अन्त्येष्टि समारोह स्थलमा सहभागी भएकाहरूले अमेरिका विरूद्ध नाराबाजी गर्नुका साथै बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका छन्। उनीहरूले खामेनीको हत्याको बदला लिनुपर्नेमा जोड़ दिएका छन्। इरानी अधिकारीहरूले इरान र इराकका विभिन्न शहरमा आयोजना 6 दिनसम्म चल्ने अन्त्येष्टि समारोहमा 1.5 करोड़देखि 2 करोड़ मानिस उपस्थित हुने अपेक्षा गरिएको बताएका हुन्। यसैबीच इराकी संचार माध्यमले खामेनीको अन्त्येष्टिका लागि बुधबार देशको राजधानी बगदाद बन्द रहने बताएका छन्। खामेनीको अन्त्येष्टि समारोह बिहिबार उहाँको गृहनगर मसहतमा समापन हुनेछ। खामेनीको गत फेब्रुअरी 28 अमेरिका इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको थियो।
3: अब खेल समाचार। भारत र इंग्ल्याण्ड बीचको टी20 श्रृंखला अन्तर्गत दोस्रो खेल आज हुँदैछ। दुई टोली बीचको खेल नेपाली समयअनुसार आज साँझ 7:15 म्यान्चेस्टरको ओल्ड ट्राफोर्ड स्टेडियममा हुनेछ। 5 खेलको टी20 श्रृंखलाको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। दुवै टोली आजको खेल जित्दै श्रृंखलामा 1-0 अग्रता बनाउन चाहन्छन्। सबैको नजर फेरि एकपटक 15 वर्षीय वैभव सूर्यवंशीको डेब्यूमा हुनेछ। यद्यपि भारतका बोलिङ प्रशिक्षक मर्नी मर्करले युवा ब्याट्सम्यानले अझै केही समय पर्खनुपर्ने संकेत दिएका छन्। दुई टोली बीच अहिलेसम्म 9 वटा टी20 श्रृंखला खेलिएका छन्। यी श्रृंखलामध्ये भारतले 5 जित्दा इंग्ल्याण्डले 3 मात्र जितेको छ भने एउटा श्रृंखला बराबरीमा सकिएको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सरकारको 100 दिन असफल भएको नेकपाका संयोजक प्रचण्ड

0: सलाह लिनुपर्नेमा जोड़
1: र दोस्रो टी20मा आज भारत र इंग्ल्याण्ड भिड्दै
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौं। नमस्कार।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: गण्डकी प्रदेश घुम्नु त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ मङ्गुन गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: त्यही मैले रेडियो खोल्दै है मतलब लाइन लागो
1: अघि भर्खर अन भयो त फेरि भर्खर अफ भयो बाबु किन हो खोल्दै त खोल्दै अब कार्यक्रम पनि हो ठिकै छ त्यही भएन तर फेरि अफ भयो

सबै हामी सँगै बसेर गाउँको कुरा हामी होइन सुन्ने सरस्वती चार एक्काइस 198 हामीले खुल्ला राख्छौँ होइन यता सबैजना आउनु होला है तपाईँ कहाँ हाम्रा जहरमलाई होइन म कुरै बस्छु क्या आउनु है कार्यक्रम गाउँको

0: अरे अन्त ल्या जाने काली दिदी आइछु करे अनि अघि बाट नि फोन आउने प्रयास त गरी तो अन्त कार्यक्रमको डोको खोली थिन नि त त्यही भएर आज फेरि नेट अलि स्लो स्लो ल स्लो स्लो ल स्लो स्लो ल जस्तो गरिछ यताउता गजङ्ग मजङ्ग गजङ्ग मजङ्ग मिलाउँदै थिए क्या बारीलाई अनि के छ हाल खबर सन्चै हुनुहुन्छ होला के सबैलाई आराम छ कुशल छ मंगल छ भनी आशा गर्छु विश्वास गर्छु अनि काली दिदी आइछु पानी पला जस्तो गरिछ घाम लाइते भाई दिन भरि यस्ता घाम ला छैन नि मेरी बासै साह्रै कडा घाम लाएर पनि अनि त्यसपछि हाम्रातिर घाम लाइछन् अनि हजुरको गाउँ घरतिर कस्तो छ अवस्था सुनाउनु होला अनि तपाईँले पठाउनु भएका कमेन्टमा पढ्छु अनि फोन हान्नु भयो भने तपाईँका मिठा मिठा आवाज पनि त सुनिहाल्छु करे केही छैन बात अनि हाल खबर ठिक ठाकै होला भन्ने विश्वास गरिछु अनि सबैजनालाई अल त गाउँतिर कामको चटारो छ होला कतै पानी नपरेर कोदो रोप्न पाउनु भएको छैन कतै खेत रोप्न भ्याएको छैन कतै खेत रोपिसक त्यसै त्यसै ठाम ठामका ठाम ठामका कुरा हुन्छन् करे अन्त अनि के छ हाल खबर जे गर्न लाउनु भएछ राम्रोसँग बस्नु होला अनि कालजीलाई मुया त गर्नुहुन्छ करे अनि मुया त गरिहाल्नु पर्यो नि मुया गर्नुहुन्छ मुया गर्दै गर्नु होला व्हाट्सएपमा अघि बाटो फुटो फुटो फुटो फुटो फोन आयो अनि मैले छुटु छुटु छुटु छुटु काटिदिए किनभने कार्यक्रम सुरुवातै नभइकन मैले उठाउन त मिलेन क्या होइन अनि त्यही भएर हाम्रो काली दिदीले कार्यक्रम काटिहाल्नु भयो क्या भिन्न स्वादी भनेर जानुभयो कि जस्तो नि लाम्ने फेरि हो त्यस्तो चाहिँ गर्न भन है त भन फोन अब ठ्याक्क कार्यक्रम सुरु हुन्छ अनि कार्यक्रमको बारे यसो दुई चार शब्द बोल्न पाउँछु अनि त्यसपछि फोन हाने यसै सजिलो हुन्छ के है त अनि त्यस्तो चाहिँ गर्नु होला अनि त्यसपछिबाट अनि बल्ल हामी आउँछौँ अनि रारा चाउचाउद्वारा प्रायोजित कार्यक्रम गामका कुरामा सबैजनालाई स्वागत गर्छु वेलकम गर्छु सबैजना साथीहरूलाई कमेन्ट बिस्तारै बिस्तारै पढ्छु साथीको फोन आयो भने साथीको फोन लिन्छु अहिले भर्खर फोन आयो त कुट्टा काट्यो यहाँ बात मार्दै थिएँ त्यही भएर हो त नि यस्तो हुने हो नि त कतिपय साथीले नम्बर फ्याट टिप्नुहुन्छ अनि कार्यक्रम सुन्नुहुन्न अनि फ्याट अर्नुहुन्छ त्यही भएर मेसो मेलो हुन्न के यस्तो कार्यक्रम सुन्दै अनि हान्दै गर्ने भने मेसो मेलो हुन्छ नभए मेसो मेलो हुन्न अब चाहिँ हान्न सुरु गर्नु है त ल अब जो जो साथीको हान्छ उहाँको फ्याट फ्याट फोन लिन्छु अनि कमेन्ट त परिहाल्छु करे के छ र दुई बारको जिन्दगानीमा होइन कमेन्ट पढ्छु आज नेट अलिक सोलो सोल्ल सोलो सोलो त्यही भएर सकेछ नकाटियोस् भन्ने मेरो भित्रैदेखि चाहना विशेष गरेर रारा चाउचाउलाई धेरै धेरै मुया जसले हाम्रो कार्यक्रम प्रायोजन गर्यो अहिले साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार गरे है त
1: हजुर नमस्कार
0: ए बा नमस्ते गर्छु भाइ को बोल्नु भयो भाइ कहाँबाट बोल्नु भयो
1: म पर्वतदेखि सावित्रा बिसी बोलेको
0: सावित्रा बिसी
1: हजुर
0: के छ हाल खबर सन्चै हुनुहुन्छ खाजो खाना के आउनुभयो नहाएर आउनुहोस्
1: खाजा अब खाने हो त्यहाँ खाएर बसेको ठिकठाक छ हजुरको त्यसो बताउनु
0: मेरो पनि ठिकठाकै छ करे अनि त्यसपछि भनेपछि खाजा खानु भएको छैन चा मात्रै खानुभयो ल ठिक छ अनि साथीहरू फ्याट फ्याट लाइन हुनुहुन्छ करे अनि के सुनाउनुहुन्छ आज हामीलाई
1: आज अब के सुनाम गीत नै सुनाउला नि
0: हुन्छ लौ ठोकिहालौँ है त
1: हजुर
0: ल ठोकिहाल्नुहोस् है त साथीको लाइन आएको आएछ काटिन्छ फोन फेरि
1: गीतै
0: हुन्छ ल

0: मिठो गीत गाउनु भयो अनि यहाँ सबैजना साथीले हजुरलाई नयाँ साथीलाई स्वागत अनि गरिछन् धेरै धेरै धन्यवाद। बेसमारी साथीको फोन आयो, अब हजुरको फोन काटिन सौच त्योभन्दा पहिला चाहिँ बिदा हुन्छु है त ल नमस्कार। ए बा कति मिठो गीत गाउनु रहेछ सुन्नुभयो करे लट्ठ परेकी का गीत सुनेर म त अब साथीको फोन आएछ स्वागत गरिहाल्छु। नमस्कार, को बोल्नु भयो कहाँबाट? ए बा नमस्ते गरे है त नमस्ते, को बोल्नु भयो त नि, कहाँबाट बोल्नु भयो त नि? शान्तिज्यूको त गीत यति मिठो छ कि अब यहाँ नाच्न फेरि एक दुई तिन मिनट टाइम लाग्छ होइन? अनि खाजा खानुभयो? के छ हाम्रो पोखरातिरको हाल खबर?
1: मेरो ठिकै छ, खाजा खाएन, एकछिन पछि
0: लौ लौ राम्रोसँग बनाउनु होला, खाजा पनि खानु होला अनि आफ्नो ख्याल नि गर्नु होला। साह्रै मिठो गीत गाउनुहुन्छ, गीत गाइहाल्नुहोस् है त।
1: ए ल ल म एउटा गीत गाउँछु है।
0: हुन्छ
1: ए ल, पाँच सन्त मिनी बस भन्ने गाउँछु है।
0: लौ लौ

0: হ্যাঁ তাং সিং মিনি বাস হয় না হয় সারে মিঠো গীত গাউনব মত কত নাচিছু ইয়া অনেক কত সুরিলো গীত ও কত মিঠো গীত ভনে ইয়া কমে না আনু আইছ ল ধেরে ধেরে ধন্যবাদ আচ্ছা অনি মুয়া আনুছ মুয়া গর্দে গর্নু হোলা পুরস্কার বিস্তারে বিস্তারে ফেরি পনি পালু ফরকে রামছ हो त नि हैन फेरि जित्न पाइन्छ नि ए बा फेरि नाम आवन त फेरि पठाइहाल्छु गरे ल ल राम्रो सा बहनु है त अहिले बाई बाई ए बा कता बोल्नु भयो गरे यतापट्टि फोन काट्यो साथीहरूको फोन आएको आइछन् अनि त्यही भएर मिस मिलु भएन साथी जानुभयो उहाँलाई स्वागत गर्छु है त नमस्कार हजुर नमस्कार गरे मैले हेलो हजुर नमस्ते नमस्ते भाइ नमस्ते को बोल्नु भयो साम सानो आउ करे काठमाडौँबाट भन्नुभएको हजुर हेम सापा काई बोल्नु भयो हो के छ हाल खबर सन्चै हुनुहुन्छ मलाई नि ठिकै छ भाइ अनि खाजा खान के आउनु भयो त नि ए बा नि अनि मौसम कस्तो छ त काठमाडौँ सहरको
1: घाम लाग्यो
0: पानी पर्न लाग्छ अनि के सुनाउनुहुन्छ आज आमलाई आज के सुनाउने त नि हामीलाई ल सुरु गर्नुहोस् है त यहाँ साथीको फोन आएको आइछ हजुरको फोन काटिन्छ क फेरि जाम पर्छ जाम ए बा गल फेरनलाई भन्नुभएको ए गर्लफ्रेन्डलाई भन्नुभएको साँच्चै ए बानी ल ठिक छ ज्यान त टाढा भयो नि मुया चाहिँ गाह्रा छ होइन ल राम्रोसँग बन्नु होला भाइ अनि आफ्नो ख्याल गर्नु होला गरे अनि फेरि साथीहरू आएका आई हुनुहुन्छ अपुर साथीहरूलाई पनि लिन पर्यो अहिले छुट्छु है नमस्कार ए बा हाम्रो भाइ हुनुहुन्छ साह्रै मुया गर्ने मुन्छे अनि कस्तो मुया गर्ने अनि त्यसपछि फोन अनि बेला बेलामा हान्नुहुन्छ धेरैजना साथीले यहाँ मलाई मिसेज गर्नुभएछ वाट्सएपमा मैले मिसेजको रिप्लाई चाहिँ कुनै कुनै साथीको त गर्छु गरेँ यसो फुस फुस पाए बेला न त गर्न पाउँदिन नि मेरो प्यारा प्यारीहरू फोन चाहिँ हानिराख्नु भएछ एकदमै फोन जामा परो के हो जामा परो के हार्नुहुन्छ यहाँ कमेन त एउटा जात परि कि छैन बरीलाई हाम्रै तारा दिदी नि कता आउनुहोस् त लाइक त के मेरो प्यारा दिदीलाई स्वागत गर्थे यहाँ फेरि साथी आउनु है नमस्कार गर्छु है
2: हेलो दिदी नमस्कार
0: ए बा नमस्कार को बोल्नु भयो भाइ कहाँबाट भाइ
2: गर्मीको ठाउँ बिराटनगर
0: ए बा दाजै के छ आमार खबर सन्चै छ करे ल उयो यहाँ छिटा छिटा परे जस्तो गरे बेला फ्यात पठाइदिउँला नि त पोको पारेर
2: आफ्नो घर यतै छ
0: ए बा हो त नि होइन यहाँ नि
2: त्यसपछि त फेरि कति के कामले आएको यो असारमा धान रोप्न छोडेर भन्लान्
0: हो त नि गाह्रो छ दाजै गाह्रो छ अनि हाल खबर ठिक छ गरे कामको मेसो सकियो कि छ
2: अब पानी नै परेको छैन गाह्रो सुरु भएकै छैन बिउ चाहिँ छ अब पानी परेको छैन पानी परेपछि अनि अलिअलि आली काट्ने छाट्ने लगाउने अनि रोप्ने हुन्छ।
0: ल ठिक छ, ल ल राम्रोसँग गर्नु होला, पर्ला पानी टेन्सन मान्नु परेन करे। एक दिन त अनि के सुनाउनुहुन्छ त आजामलाई चेत्त पारेर?
2: म एउटा सानो चुटकिला भन्छु होइन, यो विद्यार्थी र मास्टरको होइन, स्कुलमा पढिरहेर चाहिँ अनि एउटा फटाएर छ विद्यार्थी चाहिँ
0: होइन,
2: अनि मास्टरले चाहिँ के भनेछ भने म एउटा प्रश्न भुस्कुलहरू भएपछि अनि भुस्कुल भएको विद्यार्थी अलिकति फटाने हुन्छ होइन, अनि उसले सरले के भन्नुभएको छ भने आज म एउटा क्वेसन सोध्छु, जसले छिटो भन्छ त्यसलाई तुरन्त उसलाई बिदा दिन्छु र स्कुलबाट घर जान बिदा दिन्छु भन्नुभएको छ होइन, अनि त्यो फटा केटोले भनौँ न रामे भन्ने फटाएर छ,
0: उसले
2: फुत्त ब्याग गेटबाट फ्यालिदिएछ बाहिर, सरले देख्नु भएन छ
0: अब
2: यता सोद्धाखेरि, अनि त्यसपछि यो ब्याग कसले फ्यालेको भनेपछि त्यो फट्ट उठेर रामे भन्नेले सर मैले फ्यालेको भने भनेछ, अनि उसले के भन्यो अरे फेरि सरले अनि सर मैले त सही तपाईँले सोधेको प्रश्नको त सही उत्तर दिए म त अब घर जान्छु है।
0: ल हेर फटाए नै रहेछ नि रामे त होइन, ल ठिक छ, त्यो रामे भन्ने सबै फटा हुन्न यस्तो भनेको मात्रै हो होइन, र
2: फेरि रामे मेलो मात्रै हो
0: होइन, फेरि रामे भन्नेले कमेन्ट गर्नु होला र बर्बाद होला भन्ने पिर फेरि। ल त नि धेरै धेरै खुसी लाग्यो भाइ, अब सम्झिनुहुन्छ सम्झ्दै गर्नु होला के रे, पुरस्कार जितेपछि मेसेज आइहाल्छ बुझिहाल्नुहुन्छ, पहिलो जित्दै हुनु भएको हो, अहिलेलाई चाहिँ छुट्छु है। लौ नमस्कार, हाम्रो उमेश रेग्मी दाई हुनुहुन्छ, बेसमरी गर्मी छ भन्नुभयो अनि त्यसपछि रमाइलो कुरोकानी सुनाएर गइहाल्नुभयो। मैले धेरैजना साथीको के एकजना साथीको नि कमेन्ट पढ्न पाएकी छैन, किनभने साथीहरूको फोन आक्वाई गरौ नि यता फोन लिन परो करे, अनि साथीहरूले कति मेहनत गरेर फोन गर्नुहुन्छ अनि त्यसपछि नलिएपछि फेरि ए काली दिदी फोन आउने भने फोन पनि नउठाउने भनेर गाली गर्नुहुन्छ कि मलाई कस्तो गाह्रो छ क्या नि हो र। अनि कमेन्ट पढ्छु भन्थे, अर्को साथी आउनुभएको छ, उहाँलाई स्वागत गर्छु, नमस्कार गरे है त। लौ न नमस्कार गरे मैले त।
3: हेलो नमस्ते, नमस्कार गुड आफ्टरनून।
0: नमस्कार, ए बा यति सुरिलो बोल्ने चाहिँ भावना हो जस्तो लाग्छ मलाई हो।
3: हजुर पक्कै पनि।
0: के छ हाल खबर, सन्चै हुनुहुन्छ करे?
3: मेरो हालखबर ठिकै छ भनौँ न, बरु हजुरको के छ सुनाउनुहोस् न।
0: ठिकै छ भाइ, गर्मी बेस मरिगो छ, कुसमा त बेस मरी गर्मी भइन्छ, पानी परे परे परे परे यस्तो गर्छ, अलिअलि पर्छ फेरि जान्छ, त्यस्तै छ, खाजा खाइ छैन, अब कार्यक्रम पछि खाने हो। तपाईँले खानुभयो कि क्यानुभयो हालखबर नयाँ नौलो, कस्तो छ मौसम उता इन्डियातिरको?
3: यता मौसम भन्नुपर्दाखेरि पानी परेको परे हुन्छ, चिसो मौसम छ भनौँ न, अनि फेरि खाजा चाहिँ मैले भर्खरै खाएर हजुरको प्रोग्राम सुन्दै बसिरहेको छु भनौँ न।
0: ल ठिक छ, ल धेरै धेरै खुसी ला, सम्झिनुहुन्छ सम्झिँदै गर्नु होला, अनि के सुनाउनुहुन्छ आज हामीलाई?
3: आजमा त्यति आउँदैन, हल्का परे यसै गरिदिनुहोस् है ल।
0: ल सुरु गर्नुहोस्।

0: ला साह्रै मिठो गीत गाउनु भयो, धेरै धेरै धन्यवाद, धेरै धेरै मुया छ। आफ्नो ख्याल चाहिँ गर्नु होला अनि बेला मौका सम्झिनुहुन्छ करे सम्झिँदै गर्नु होला, अहिलेलाई छुर्छु है त। बाई बाई। अनि हाम्री भावना बुइनी हुनुहुन्छ, कस्तो मिठो गीत गाउनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद नमस्कार भन्छु। उहाँलाई देखेसीहरू कुरो याद आइहाल्यो क्या मलाई, रामा सापकोटाले चाहिँ अघिल्लो हप्ताको चाहिँ पुरस्कार जित्नु भएको छ। रामा सापकोटालाई धेरै धेरै बधाई छ। अनि उहाँले चाहिँ एड्रेस पठाउनु भएको छ। अब के भन्छ अरे, यो हप्ताको र अघिल्लो हप्ताको चाहिँ मैले सँगसँगै चाउचाउ पठाउँछु है त, जसले जिते पनि। भावना मगरले यहाँ म्यासेज गर्नुभएको रहेछ, नमस्कार सुन्दैछु इन्डियाबाट, मिस यु अल फ्रेम भन्नुभएको रहेछ। ल धन्यवाद छ, कमेन्ट परि छैन, कमेन्ट पर्नु मन भने नजानु होला क्या। आउँछ करे बिस्तारै बिस्तारै, अब काम त गरिराखेको छु करे, यता बोल्नु पर्यो के आनु हुन्छ गाह्रो हो नि त। रजिन रेग्मीज्यूलाई नि नमस्कार भन्छु, अनि हाम्रो चापागाई भाइलाई पनि नमस्कार, श्री कृष्ण दाईलाई दर्शन नमस्ते सिस्टर भन्नुभएर चलाउ नमस्कार गरे, दुई हात जोडेर नमस्कार गरेकी छु है। युक्त प्रसाद श्रेष्ठ दाईले नमस्कार गाउँका कुरा, काली बुइनी म युक्त प्रसाद श्रेष्ठ कोहलपुर बाँकेबाट हेरिरहेको छु, धेरै गर्मी छ यस्ता कस्तो मौसम, यहाँ गर्मी छ भाइ दाजै, पानी पर्ला पर्ला जस्तो गर्छ, यस्तो आँखा झिम्काम्छ गइहाल्छ क्या नि हो, गाह्रो छ पनि ए बा लौ ठिक छ। अनि रमेश रेग्मीज्यूले दर्शन भन्नुभयो, हजुर दर्शन गरे है त, दर्शन गरे ल धन्यवाद छ भन्छु, विशेष गरेर रारा चाउचाउलाई धन्यवाद, आरे आरे रारा मिठो भन्छन् सारा रारा चाउचाउद्वारा प्रायोजित कार्यक्रममा छौ हामी। लौ अनि बाबुराम खतीज्यूले चाहिँ हेलो दिदी नमस्कार, म बाबुराम खत्री पोखराबाट एउटा गीत बजाउनु न भन्नुभएको छ। ए मलाई गीत बजाउन पाएन नि बाबै, गीत बजाएपछि त फेसबुक अका उहाँ जुङ्गे दाईले चाहिँ ठ्याकलार फेसबुकलाई ट्याक्क बन्द गरिदिनुहुन्छ हो, त्यस्तो हुन्छ कुरो, लाइक पनि प्याक्क बन्द गरिदिनुहुन्छ, अनि कहाँबाट फसफताम म गाह्रो पर्छ नि, गीत बजाउने भने कपीराइट हुन्छ अन्त, उहाँ कलाकारहरूले गाउनु भएको या या उह गीत बजाउन पाइन, तपाईँले गाउने फोन आन्ने तपाईँ आफै गाउने, म सुन्छु अनि म नाच्छु उस्तै पर्यो भने है त। ल गाह्रो पिरो साह्रो मान्नु भएन अरे। ओमकार केसजूले नमस्कार शीर्ष, म पनि सुन्दैछु इन्डियाबाट भन्नुभएको छ। अनि त्यसपछि यो वाट्सएप नम्बर चाहिँ 98571 है, यता चाहिँ गर्न पाइएन, लाइभ काटिन्छ है, यता गर्न पाइँदैन है, अर्को नम्बरमा नगर्नु होला मेरो साथीहरू, लाइभ चाहिँ घुम्छ 98571 फोन गर्नु होला, यता फोन गर्न पाइन्न। नमस्कार म पनि सुन्दैछु इन्डियाबाट, घर बागलुङको सृष्टि, सबैलाई सम्झेको छु है, लु बाई बाई भन्नुभएछ श्री कृष्णज्यूले, हाँस्नु भएछ। ल शान्ति बरालज्यूले नमस्कार भन्नुभएको छ, नयाँ श्रोतालाई स्वागत छ भन्नुभएको छ, उमेश रेग्मी दाईले भेरी नाइस सङ भन्नुभएको छ, श्री कृष्ण दाईलाई धन्यवाद छ, आज सुनेर साथ दिन्छु भन्नुभएछ, युक्त प्रसाद श्रेष्ठ दाईले ल ठिक छ सुने साथ दिनु पर्यो, सबैले फोन आने चाहिँ मलाई गाह्रो पिरो पर्छ हो होइन, उठाउन अम्यम्मे थियो यहाँ, कति साथीले कति बेला फोन आनम र किन हो र व्यस्त भन्ने किन हो र काट्ने किन हो र भन्नु है त, यहाँ फोन आएको अघि चाहिँ जाम परेर यसरी कस्तो हुन्छ, गाडी ठोकिन्छ नि त, त्यही भएर बिस्तारै बिस्तारै तालै ताला गर्न पर्छ के कुरो। अहिले चाहिँ साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? के भन्नु अरे नाम? अशोक तामाङ। ए बा अशोकजीसँग त पहिलो चोटि बोल्दैछु क्या म? ए बा ल हेर लौ ठिक छ, बेला मौका गर्न पर्यो क्या, चाउचाउ सबैले पोको पारिसक्यो नि, तपाईँको पालो बल्ल आज आइछ त, अनि क्या नि लौ ठिक छ, अब सधैँ पालो आइरहेको छ, सम्झिँदै गर्नु होला, अनि चाउचाउ जित्नु भयो भने नि पठाइदिन्छु क्या भाइ, मैले चाउचाउ टिन्सन मान्नु पर्दैन अन्त,
1: ल
0: ठिक छ, आज के सुनाउनुहुन्छ हामीलाई? लौ त नि गाउनुहोस् म नाच्छु है त। ल
1: माथि माथि हिमाली भेकमा, माथि माथि हिमाली भेकमा, परदेशी माया सम्झेरा, परदेशी माया सम्झेरा, मन छ खुरुरु, मन छ छु चली भए खुरुरु, जान्थे उडेर सन्च छ कि सन्च छ आँखेको चिएर, फर्फराउँछ आँखाभरि, फर्फराउँछ आँखाभरि, छुले तिर्मा पर्यो कि छुले तिर्मा देऊ कि, आहा छुले तिर्मा पर्यो कि, सपना मानि देख्दिन हासिल, सपना मानि देख्दिन हासिल, कतै मलाई खुल्यो कि, कति मलाई खोल्यो कि, चरी खै फुरुरु, जान्थे ओरेर सन्च छ कि बिसन्च छ आँखे बुझेर। नमस्ते, थ्याङ्क यू।
0: ओ बा, साह्रै मिठो गीत गाउनु भयो, धेरै धेरै धन्यवाद। अनि फेरि फेरि पनि सहभागिता जनाउँदै गर्नु होला, अनि विजेता यदि बनिहाल्नु भएछ भने हजुरलाई चाहिँ फोन मेसेज आउँछ। अहिले छुट्छु है त, नमस्कार।
1: नमस्ते।
0: ए बा, कस्तो मिठो गीत गाउनु रहेछ भाइ। अनि के छ हाल खबर? सन्चै छ होला कि? सबैजना साथीलाई फेरि पनि स्वागत गर्छु। भर्खर सुन्नुभएको छैन के कार्यक्रम आइछ भाइ, यो त भन्नुभएछ अनि गामका कुरा कार्यक्रम हो। म काली दिदी छु करे, अनि कतिपय साथीका कमेन्ट पढिछु, कतिपय साथीका कमेन्ट पढ्न पाइ छैन। के हाल्नुहुन्छ त नि? टुईमा भन कहाँ, टुईमा भन। साथीले फोन हान्नुहुन्छ, फोन हाने चाहिँ उठाउन मन लाग्छ, बात मान्न मन हुन्छ, बात मारे टुईमा जान्छ, टुईमालाई त अब समाउन मिलेन करे अन्त। त्यस्तै छ, बेसमरी गर्मी छ त नि। अनि सबैजना साथीलाई फेरि पनि धन्यवाद भन्छु, ज जसले हामीलाई सुन्नुभयो, लाइक गर्नुभयो, कमेन्ट गर्नुभयो।

अनि सबैजना साथीले फेरि नि स्वागत गर्नु पर्यो नि त नि। अनि सन्चै छ, आराम छ, कुशल छ, मंगल छ भन्ने आशा गर्छु, विश्वास गर्छु। करे अबको ठ्याक 4 बजेसम्म बस्छु, त्यसपछि त जानु पर्छ भाइ। अनि साथीहरूले कमेन्ट गर्नुभएछ, कति साथीका कमेन्ट परे, कति साथीका पढ्न पाइ छैन, भ्याइ छैन का क्यान हुन्छ त नि। यस्तै छ हाल खबर, म काली दिदी हरेक संसारबाट आउँछु। लौ दर्शन नमस्ते गर्छु हजुर, खबर सन्चै हुन्छ। म चाहिँ भारतको हिमाचल चलबाट कड प्रिय केसी संगीत घर दाङ तुलसीपुर कार्यक्रम सुन्दैछु मजाले। अनि कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भन्नुभएछ, लु धन्यवाद छ। अनि गीत राम्रो, स्वर पनि धेरै सुरिलो भन्नुभएछ युक्त प्रसाद श्रेष्ठले, कुन साथीले गाउने बेला गर्नुभएको अन्त कमेन्ट शान्तिज्यूले गाउने बेला गर्नुभएको क्या। शान्ति बरालज्यू अब चाउ चाउ फकाएर खा खानु भन्नुभएछ हाम्रो उमेश रेग्मी दाइले। शान्ति दिदीले कार्य खाजा भ्याम्नु भयो कि क्या अनुभव, फेरि जित्नुहुन्छ नि होइन नि भ्याइए पनि के छ र। श्री कृष्णज्यूले यसो भन्नुहुन्छ, यसो भनेको लाइक हो होइन लाइक लो। नमस्ते है सम्धिनीज्यू, म पै दुबैबाट सुन्दैछु, सबैमा मिठो सम्झना भन्नुभएछ। हाम्रो सम्धिज्यूलाई पनि नमस्कार गरे, सम्धिज्यू त भलक गराउँदै ठिक्क हुनुहुन्छ करे। लो नमस्कार गर्छु, गीतमा नाचेको झन् राम्रो भन्नुभएछ। गीत गाएको बेला म यता मादल बजाई राख्नु पर्यो के शीर्ष, अनि गीत गाएको बेलामा एउटा मादल बजाई राख्नु टङ्क टक्कन टुकु टुकु आम्दैन कि मलाई, आम्दै आम्दैन क्यारम, नाच्न चाहिँ नाच्छु करे, बसी बसी भयो नि, उठेछ त बिउरिन्छ मेरो नाच, कति राम्रो नाचे कि भन्नुहोस्। हामी तारा दिदीलाई धन्यवाद धेरै धेरै मुया, अहिले त हेर्नु भएको छैन होला, गइसक्नु भयो होला कतापट्टि, त्यही पनि अन्त कमेन्ट पढ्नु न काली बुई भन्नुहोस्। पढ्दैछु का दाजै, अब यतापट्टि गफ गर्न लाएर मख पढ्छु, अनि यता कमेन्ट पढ्न मरे भ्याम्दिन, अस्ति नै त्यो एउटो जाता कमेन्ट नपरिकन कार्यक्रममा सकाउन पर्यो। साथीहरूले फोन हान्नुहुन्छ मुया गरेर, अनि ए बा म पनि सहभागी हुन पाए पाकी, मैले पनि जित्ते कि चाउ चाउ भन्ने पनि त हुन्छ करे भर होइन र, सबैजना साथीलाई समावेश गरौँ भन्ने मेरो कुरो। अनि कतिपय साथी त फेरि कमेन्टबाट पनि हुनुहुन्छ है, कतिपय साथी त धेरैजना साथीहरू कमेन्टबाट जितेका साथी पनि हुनुहुन्छ। कमेन्ट फेरि एकपटक कमेन्ट हान्ने फुत त भाउ नि, त्यस्तो त होइन नि, फेरि कमेन्ट गर्ने, सेयर गर्ने, लाइक गर्ने, जहिले नै आम्ने हो त्यस्तो साथी हो के अन्त। लौ ठिक छ, आहा कति राम्रो स्वर भावना सिस्टरको भन्नुभएछ, साह्रै मिठो गीत गाउनुहुन्छ, नाइससँग रमा बहिनीलाई बधाई छ भन्नुभएछ। ल हाम्रो तर्फबाट पनि धेरै धेरै बधाई, आहा कति मिठो स्वर हो का काली दिदीको भन्नुहोस्। हाम्रो बिमला बहिनीलाई पनि धेरै धेरै मुया छ है ल, मुया हेर्नुभयो होइन होला अहिले त, त्यही पनि यहाँ मुया गरेर देखाउँ न, यस्तोलाई मुया गरेको भन्दो रहेछ के मुटुको मुया अन्त। अब मलाई त आम्दैन, बिस्तारै बिस्तारै सिउँदैछु। विजेता रमा सापकोटाज्यूलाई हार्दिक बधाई भन्नुभएछ, ल धन्यवाद छ। शान्ति बराल बुइनीले सुन्दैछु भन्नुभएछ, उहाँलाई नि धेरै धेरै धन्यवाद छ। अब भर्खर सुन्नुभएको छ होइन के आइछ त भन्नुभएछ भने, काल दिदीको कार्यक्रम गामका कुरा आइछ, अनि तपाईँले फोन हान्न सक्नुहुन्छ। फोन हान्नलाई चाहिँ 98-573-31-199 व्हाट्सएपमा, 98-573-31-199 व्हाट्सएपमा चाहिँ फोन हान्न सक्नुहुन्छ, अनि त्यसपछिबाट तपाईँले पनि रारा चाउचाउ जित्न सक्नुहुन्छ होइन र। ए रारा चाउचाउ कम त मिठो हुन्छ, साँधेर खायो, पकाएर खायो, अल्छी लाए बेला झन् यो घाममा लाउने बेला त बेसमरी अल्छी लाउँछ हो, अल्छी लाए बेलामा मिठो बनाएर पकाएर खासी मिठै हुन्छ नि अन्त, जान्न नि पुरो अन्त, जान्न पुरो, अनि मिठो पकाएर खानु होला। आरे आरे रारा मिठो भन्छन् सारा भन्ने त कुरै छ गरे होइन र। अनि ज जसले हामीलाई सुन्नुभएको छ, अनि कतिपय साथीको व्हाट्सएपमा मैले फोन धेरैजना साथीको कट्टा कट्टा कट्टा कट्टा काटिन्छु कि, किनभने तुईमा भन है सबैजना साथी एकैचोटि आउनु भयो नि त, अनि त्यही भएर जामा परो, जामा परेपछि त अब एउटो एउटो काम त गर्न परो भनेर मैले कुटु कुटु कुटु कुटु काटिदिए, अनि कतिपय साथी काटेका साथीहरू मुख फुलाएर बस्नु भयो होला, यी काली दिदीको काम छैन
फोन भन्नुहुन्छ फोन काट्नुहुन्छ भन्नु होला क्यारम त नि भाइ मिलाउनु पर्यो करे ताना तुना पारेर होइन र अब जाने बेला भइच बेसमरी गर्मी भइच करे मुलाई त तपाईँलाई कस्तो भइच लौ त नि मैले हेर्दैछु मेरो तर्फबाट पनि धेरै धेरै भनेर यस्तो गर्नुहोस् ल धन्यवाद छ मेरो बुहिनीलाई प्यारी बुहिनी विमला पौडेललाई म पनि लुकी लुकी कार्यक्रम सुनिराखेको छु भन्नुहोस् बाँकी हो भाउजूले कार्यक्रम कति मात्रै सुनेको काम नरेको भन्नुभयो क्या लुकी लुकी सुन्ने कति मिठो बोलेको हो ताली दिदीको भन्नुहोस् शान्ति बराल बुनीलाई धेरै धेरै धन्यवाद छ धेरै मुया हुनुहुन्छ धेरै सेयर गरेको छु है सिस्टर मैले भन्नुहोस् हाम्रो युक्त प्रसाद दाईलाई धेरै धेरै मुया छ धन्यवाद छ दाईले मुया नहरे कोले मुया नि बहिनीलाई कठै बरीलाई अब जान्छु त नि लौ राम्रोसँग बस्नु होला आफ्नो ख्याल गर्नुहोला ज जसले फोन हान्नुभयो सबैलाई धेरै धेरै धन्यवाद छ अब साथीहरूबाट विजेता बन्नुहुन्छ एकजना मात्रै हो है त अनि फोन जति हाने नि भइन्न करे विजेता भनेर त्यस्तो गुनासो चाहिँ नहर्नु होला पालो घुमी फेरि आउँछ कतिजना साथीले लहर नि खाइसक्नु भएछ चाउचाउ अरू साथीहरूसँग नि बुन्दस आउनुहुन्छ अनि त्यसपछि धेरै धेरै धन्यवाद पनि भन्छु रारा चाउचाउलाई विशेष विशेष धन्यवाद जसले हाम्रो कार्यक्रमलाई प्रायोजन गर्यो अनि त्यसपछि हामी यसरी आउन पायौं दुई चार गफा लाम्न पायौं रारा चाउचाउलाई धन्यवाद लाइक गर्ने कमेन्ट गर्ने सेयर गर्ने तपाईँलाई धन्यवाद फोन हान्ने प्रयास गर्ने फोन गर्ने सबैलाई धन्यवाद मेरो त नेटै भएन भनेर यहाँ मेसेज गर्नुभएछ केही छैन आज नेट नभए भोलि गर्नुहोला हाम्रो फोनमा त्यो आमालाई धेरै सम्झेकी छु बल्ल नेट आज क्या बरा आमाको टेन्सन नमान्नु होला कहिले काहीँ त्यस्तै हुन्छ काहीँ यो प्राविधिक कुरो हाम्रो नै नेट चल्दैन कहिले काहीँ कम्ता टेन्सन लाम्छ मलाई यस्तै छ लौ त त्यस्तो त होइन भन्नुभएछ जिस्काकीमै दाई नरिसाउनु होला दाईले फेरि जे कुरा नि भनी भएर यसो जिस्काको नै दाईलाई बहिनीले हो नि त लु ठिक छ दिदी भन्नुहुन्छ करे भाइलाई भन्नु पर्यो ल ठिक छ अब जान्छु राम्रोसँग बस्नु होला त नि आफ्नो ख्याल गर्नु होला फेरि अर्को हप्ता भेटौँला राम्रोसँग बस्नु होला आफ्नो ख्याल गर्नु होला अनि मुया चाहिँ नमान्नु होला काले दिदीलाई अनि विशेष धन्यवाद रारा चाउँछ जसले हाम्रो कार्यक्रम प्रायोजन गर्यो भन्दै आजको बसाइबाट म काली दिदी जान्छु।

दिउँसो 4 बजेको थाहा अपडेटमा अप्सराको नमस्कार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार आफै ढल्ने बताउनु भएको छ। बागमती प्रदेशभित्रको पार्टी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चटक्का भरमा आएको सरकार चटक्कै कारण ढल्ने बताउनु भएको हो। तर देश बिगारिसकेपछि सरकार ढालेर अर्थ नहुने भएकाले अहिलेदेखि नै परिवर्तन खोज्नुपर्ने ओलीको भनाई छ। आफै हुने परिवर्तन ढिला हुने भएकाले सकारात्मक कामका लागि आफैले परिवर्तनको प्रयास गर्नुपर्ने र त्यही नै क्रान्ति हो भन्नुभएको छ। अहिलेको जमाना आईटीको भएको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जाल मार्फत एमाले विरूद्ध सुनियोजित रूपमा नकारात्मक भाष्य निर्माण गर्न खोजिएको आरोप लगाउनु भएको छ। तोडफोड़, आगजनी र उपद्रवबाट जन्मिएका शक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर आफूलाई लोकप्रिय र एमालेलाई अलोकप्रिय देखाउन प्रयास गरिरहेको दावी गर्नुभयो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालिन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्मराज आङदिम्बेको अध्यक्षतामा आज बसेको कार्यालय सिंहदरबारमा बसेको मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठकले सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेको निष्कर्ष निकालेको हो। बैठकले मन्त्रालयगत प्रतिवेदनको समीक्षा गर्दै सरकार आफै प्रतिबद्धता पूरा गर्न असफल भएको विषयलाई पार्टीका तर्फबाट सशक्त रूपमा संसदमा उठाउने निर्णय गरेको आङदिम्बेको सचिवालयले जनाएको छ। सरकारको नेतृत्व गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टी राजोपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीले 100 दिन सरकार सञ्चालन गर्ने अवसर पाए देशले काँचुली फेर्ने दावी गरेको पनि कांग्रेसले स्मरण गरेको छ। तर अहिले उहाँकै दल का वरिष्ठ नेता बालिन नेतृत्वको सरकारले आफैले सार्वजनिक गरेको 100 बुँदे शासकीय सुधार कार्यसूची नै प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको कांग्रेसको ठहर छ। गृहमन्त्री सुदन गुरूङले प्रशासनिक सुधार र सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ। आज जिल्ला प्रशासन कार्यालय मोरङको स्थलगत अनुगमनका क्रममा गृहमन्त्री गुरूङले सरकारी कर्मचारीको कार्यशैली र जनताले भोग्नु परिरहेको समस्यालाई समाधान हुने गरी काम गर्न निर्देशन दिनुभयो। सेवाग्राहीको प्रत्यक्ष मर्का बुझ्ने मुख्य जिम्मेवारी पाएका अधिकारीहरू अग्रभावमा नदेखिने र जिम्मेवारीबाट पछिने गरेको भन्दै उहाँले नेतृत्वदायी भूमिकामा रहेकाहरूले पछाडि बसेर माथतका कर्मचारीको कामको अनुगमन गर्नुपर्ने बताउनुभयो। वरिष्ठ अधिकारीहरूले पछाडिबाट सही ढंगले व्यवस्थापन र रेखदेख गर्ने हो भने सबै काम एकै लाइनबाट सकिने र सर्वसाधारणले घण्टौं लाइन बस्नुपर्ने तथा अल्मलिनुपर्ने अवस्था अन्त्य हुने उहाँको भनाई थियो। गृहमन्त्री गुरूङले भौतिक पूर्वाधारमा पनि लगानी सदुपयोग गर्नुपर्ने बताउनु भएको छ।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39।

0: sip on the extreme energy drink.
1: Radio Divi Bahini, 95.2 MHz.

0: खबर खुशी को खबर खुशी को खबर।
1: हजुर, विगत 30 वर्षदेखि यहाँहरुको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे मुटुको ईसीजी सेवा हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा अति पुरानो ग्यास्ट्रिक गानु गोलाको सफल उपचार हरेक दिन कपाल झर्ने चाया पर्ने अनुहारको कालो पोतो डन्डी फोर पुरानो कुष्ठ रोगको सफल उपचार सेवा
3: हरेक दिन नसा मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने टोलाउने आत्महत्याको प्रयास गर्ने झन्किने पसिना आउने डराउने मन चञ्चल हुने निद्रा नपर्ने भोक नलाग्ने बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने कुरा बिर्सने रक्सीको कुलतमा परेकाहरू को सफल उपचार एवं परामर्श सेवा
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने आङ खस्ने खसला जस्तो हुने महिनावारी गडबडी हुने योनी चिलाउने योनीको घाउ खतिरा सेतो मैलो गनाउने पानी बग्ने पाठे घरमा रिङ राख्नु पर्ने स्तन सानो ठुलो हुने स्तनको गाँठ गुठी निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड ग्यास्ट्रिकको किरा भए नभएको सुगर जन्डिस कोलिस युरिक एसिड तथा टाइफाइड न्युमोनिया टीबी मलेरिया निसन्तान तथा बाजोपनको परीक्षण रगत पिसाब एवं वृय परीक्षण
3: 24 घण्टा आकस्मिक सेवा
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी
1: बडगाउँ चौर कुस्मा पर्वत फोन नम्बर 0674220227 0674220227
3: मोबाइल नम्बर 98572597 98573597
1: 98511918918
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक
1: बडगाउँ चौर कुस्मा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि
4: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ

0: गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
0: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्माको बडेगाउँमा खोलियो
1: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी।
0: हाम्रा सेवाहरू:
1: होल बडी चेकअप,
0: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
1: मधुमेहको सम्पूर्ण चेक जाँच, HbA1c जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
0: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
1: ग्यास्ट्रिकको परीक्षण,
0: मधुपनको परीक्षण,
1: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
0: रगत भ्रिया एवं दिशापिसाब परीक्षण।
1: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को सेट जाँच मात्र एक घण्टामा गरिन्छ।
0: सम्पर्क स्थान:
1: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
0: सम्पर्क फोन नम्बर 0674202727, 0674202727, मोबाइल नम्बर 98511918918।
1: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, कुस्मा पर्वत।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू:
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू:
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
3: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।
5: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80। चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7-78।
5: रेडियो दिदी बहिनी 95.2 मेगा।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: आवाज बिहिन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: प्रहरीको निर्देशन
2: सम्पत्ति शुद्धिकरण सहित चार विधेयक राष्ट्रिय सभाबाट स्वीकृत संशोधन हाल्ने समय खुला वित्तीय अनुशासन कायम नभए देश कालो सूचीमा पुग्ने अर्थमन्त्री वागलेको चेतावनी
1: भारतीय प्रधानमन्त्री मोदी तीन देशको भ्रमण निस्कँदै कूटनैतिक सम्बन्धमा जोड भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या 26 नाग्यो कंगोमा इबोलाको महामारी
2: र फिफा विश्वकपमा आज रातिदेखि नकआउट चरणका खेल शुरू हुँदै पहिलो खेलमा क्यानेडा र मोरक्को खेल्ने
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेलसँगै भरोसासँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सरकारको 100 दिने उपलब्धि सम्बन्धी खबरबाट, सरकारले 100 दिन पूरा गरेको छ। मन्त्रालयको संख्या घटाउनलाई सरकारले महत्वपूर्ण उपलब्धिको रूपमा लिएको छ। संघीय मन्त्रालयको बोझिलो संरचना रहँदै आएकोमा संख्या घटाउँदा वार्षिक 20 अर्ब रूपियाँ बचत हुने दावी सरकारले गरेको छ। सार्वजनिक प्रशासनलाई निष्पक्ष, प्रभावकारी, जवाबदेही बनाउन दलीय ट्रेड युनियन खारेज गर्दा निजामती कर्मचारी र आम नागरिकमा सकारात्मक सन्देश प्रभाव भएको दावी सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले गर्नुभएको छ।
3: संघीय मन्त्रालयहरूको बोझिलो संरचना रहँदै आएको थियो, 25 जना मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो वाचा पत्रमा नै यसलाई घटाएर 18 को संख्या पुर्याउँछौ भनेर भनेका छौं। त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 सीमित गरेका छौं। एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हामीले नयाँ गठन गरेका छौं भने संवैधानिक व्यवस्था बमोजिम 25 सदस्य मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 सदस्यीय मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँलाई अवगतै छ। यसो गर्दा यो संरचनात्मक सुधारले वार्षिक करिब 20 अर्ब व्यावहारिक बचत हुने हामीले चाहिँ अनुमान गरेका छौं। हामीले सार्वजनिक प्रशासनलाई निष्पक्ष, प्रभावकारी, जवाफदेही र तटस्थ बनाउन दलीय रूपमा रहेका ट्रेड युनियन खारेज गर्न केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2083 ल्याएका छौं। त्यो बमोजिम निजामती सेवा ऐन 2049 रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरिएको छ र यसले गर्दाखेरि समस्त निजामती कर्मचारी र आम नागरिकहरूलाई पनि सकारात्मक सन्देश गएको हामीले पाएका छौं।
2: बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको 100 दिन पार गर्दा गर्दै मीडिया र अभिव्यक्ति स्वतन्त्रतामाथि चौतर्फी घेराबन्दीका संकेतहरू देखिन थालेका छन्। जिम्मेवारी मन्त्रीहरूबाटै आउने धम्कीपूर्ण भाषा, सत्ताका समर्थकहरूबाट भइरहेको निरन्तरको साइबर बुलिङ, सरकारले लादेको विभेदकारी विज्ञापन नीति र पछिल्लो समय न्यायालयबाट समेत आउन थालेका आदेशहरूले प्रेस स्वतन्त्रतामाथि नै प्रश्न उठेको छ। सुशासनको मानक सरकारले सम्पत्ति छानबिनलाई मानेको छ। सम्पत्ति शुद्धिकरणमा 11,000 उजुरी प्राप्त भएको छ। 31 वटा निकाय खारेजी, 6 वटा निकाय मर्जर, 6 वटा निकाय हस्तान्तरण, 18 वटा निकायको पुनर्संरचना गर्ने निर्णयलाई सरकारले 100 दिने उपलब्धिको रूपमा सार्वजनिक गरेको छ।
3: हामीले सम्पत्ति छानबिन आयोग 2083 गठन गरेका छौं। यसले लगभग 11,000 भन्दा बढ़ी उजुरी प्राप्त गरिसकेको छ र त्यसको प्रक्रिया पनि अगाडि बढ़ाइसकेको मैले यहाँलाई जानकारी गराउन चाहे। त्यसै गरी सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी आयोग राहुल आयोगको बारेमा रायल आयोगलाई चाहिँ कार्यान्वयन गर्न नेपाल सरकारले मन्त्री परिषदबाट निर्णय गरिसकेको पनि जानकारी गराए। 31 वटा निकाय खारेजी, 6 वटा निकाय मर्जर, 6 वटा निकाय हस्तान्तरण, 18 वटा निकायको पुनर्संरचना गर्ने निर्णय पनि गरेका छौं। यसले चाहिँ थप जति पनि हाम्रो संरचनाहरू छ त्यसलाई अझ व्यावहारिक बनाउने, अझ त्यसलाई चाहिँ राम्रोसँग काम गर्न सहजता पुर्याउने हामीले मानेका छौं।
2: सरकारले कार्यालयहरूको अनुगमनसँगै 6,145 राष्ट्र सेवा कर्मचारीलाई कार्यवाहीको सिफारिश गरेको छ। 7 वटा मुद्दा दायर भएको, 101 व्यक्ति संस्थानलाई प्रतिवादी बनाइएको, 118 अर्ब बिगो दावी कायम गरेर प्रक्रिया अगाडि बढ़ाइएको सरकारका प्रवक्ता पोखरेलले सुनाउनुभयो। निजी सम्पत्ति विरूद्धको अपराधमा 13,696 व्यक्ति नियन्त्रणमा रहेका उहाँले बताउनुभयो।
3: हामीले 787 वटा कार्यालय आयोजनाहरू अनुगमन गरेका छौं भने 6,145 जना राष्ट्र सेवकहरूलाई आवश्यक कार्यवाही सिफारिश पनि गरेका छौं। 7 वटा मुद्दा दायर भएको छ भने 101 व्यक्ति संस्था प्रतिवादी तथा 118 अर्ब बिगो दावी कायम गरेर प्रक्रिया अगाडि बढ़ाइएको छ। 666 बिचौलियाहरूलाई नियन्त्रणमा लिएको छ भने 170 विरूद्ध मुद्दा दर्ता भएको छ। निजी सम्पत्ति विरूद्धको अपराधमा 13,696 व्यक्ति नियन्त्रणमा हुनुहुन्छ भने 6,195 मुद्दा दर्ता भएको छ। 1500 भन्दा बढ़ी राजनीतिक नियुक्ति खारेज गरिएको छ।
4: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्य सम्पादनप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको निष्कर्ष कांग्रेसले निकालेको छ। सिंहदरबारमा आज बसेको कांग्रेस संसदीय दलको मन्त्रालयगत संयोजकहरूको बैठकले सरकार आफ्ना प्रतिबद्धता पूरा गर्न असफल भएको ठहर गरेको छ। विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकार सञ्चालन गरेर देशको अवस्था बदल्ने दावी गरे पनि अहिले आफ्नै दलका प्रधानमन्त्रीको कार्यसूची अलपत्र पारेको कांग्रेसको आरोप छ। संसदीय दलका नेता भीष्मराज आङदम्बेको अध्यक्षतामा बसेको बैठकले यो विषयलाई संसदको मुख्य एजेण्डा बनाएर सरकारलाई जवाबदेही बनाउन सशक्त रूपमा आवाज उठाउने निर्णय गरेको छ।
2: यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफ्नै आन्तरिक कारणले ढल्ने दावी गर्नुभएको छ। ललितपुरको च्यासल स्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह नेतृत्वको सरकार चटकको भरमा आएको र यसलाई ढाल्ने तत्वहरू सरकारभित्रै रहेको टिप्पणी गर्नुभयो। सोही अवसरमा अध्यक्ष ओलीले एमाले विरूद्ध योजनाबद्ध रूपमा भ्रम र दुष्प्रचार भइरहेको आरोप लगाउनुभयो।
5: कहिले चुम्बन जलाए के परिपतिमा जलाए पित्तल जलायो भनेर उक्काएर जाँच गरेका छ। कम चढायो भनेर फेरि तौलिएको छ। यस्ता तपाईँ एलजी होल्डिङ्स भनेको छ, गिरिबन्धु भनेको छ, वाइल्ड बडी भनेको छ, टोमनी भनेको छ, भुटानी शरणार्थी भुटानी शरणार्थीमा भ्रष्टाचार गरेका छन् मान्छे। तर त्यसको अपराध जिम्मा एमाले कहीँ कसैले ठेका पट्टामा कमिसन खाएको हुन सक्छ। त्यसको आरोप नेकपा एमाले हाम्रा साथीहरूलाई आफ्नो ज्ञानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आफ्नो घोषणा गरेर गर्व गर्नुहोस्। हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ। गर्व
4: जेएनजी आन्दोलनका क्रममा लागेका फौजदारी मुद्दाको कानूनी प्रक्रिया तत्कालका लागि रोकिएको छ। महाधिवक्ताको कार्यालयले देशभरका उच्च र जिल्ला सरकारी वकिल कार्यालयलाई पत्रचार गर्दै जेएनजी आन्दोलनसँग सम्बन्धित मुद्दाको पेश स्थगित गर्न निर्देशन दिएको हो। सरकारले आन्दोलनका क्रममा दर्ता भएका मुद्दाहरू फिर्ता लिन मिल्ने वा नमिल्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने प्रक्रिया अघि बढ़ाएको जनाएको छ। गृह मन्त्रालयको निर्णय अनुसार बन्ने कार्यदलले प्रतिवेदन बुझाएपछि मात्रै आगामी प्रक्रिया तय हुनेछ। यस निर्देशनबाट विशेष गरी भदौ 23 र 24 गतेका घटनामा संलग्न भएको आरोपमा विभिन्न अदालत र मुद्दा हेर्ने अधिकारी समक्ष दायर भएका फौजदारी मुद्दाहरू प्रभावित हुनेछन्। महाधिवक्ताको कार्यालयले यस निर्णयको बोधार्थ सर्वोच्च अदालतलाई समेत पठाइसकेको जनाएको छ।
2: काठमाडौँमा आन्दोलनरत सुस्तावासीका माग सम्बोधनका लागि सरकारले प्रशासनिक प्रक्रिया अघि बढ़ाएको छ। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दाघाट सुस्ता पश्चिमलाई पत्र पठाउँदै सुस्ता क्षेत्रको सुरक्षा व्यवस्था मजबूत बनाउन र स्थानीयको नागरिकता समस्या समाधान गर्न निर्देशन दिएको हो। गृहमन्त्रीको संयोजकत्वमा सुस्तावासीसँग भएको छलफल तथा सचिव स्तरीय निर्णयका आधारमा मन्त्रालयले प्रशासनलाई पठाएको पत्रमा सुस्ताको संवेदनशीलता हेरी थप सुरक्षाकर्मी खटाउन भनी यसै गरी नागरिकता पाउन नसकेका स्थानीयको विवरण संकलन गरेर कानूनी प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउन र विद्यमान कानून अनुसार मिल्ने नदेखिएमा स्पष्ट कारण खुलाएर नीतिगत निर्णयका लागि केन्द्रमा पठाउन भनिएको छ।
4: प्रतिनिधि सभाबाट पारित भएर आएका चारवटा अध्यादेश प्रतिस्थापन विधेयकमाथि संशोधन दर्ता गर्न राष्ट्रिय सभाले समय तोकेको छ। आज बसेको बैठकले सार्वजनिक खरिद, सम्पत्ति शुद्धिकरण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयकहरू सर्वसम्मतिले स्वीकृत गरेसँगै सांसदहरूका लागि संशोधन राख्ने बाटो खुला भएको हो। सभाध्यक्ष नारायण दाहालले नियमावली अनुसार प्रस्ताव स्वीकृत भएको 72 घण्टाभित्र संसद सचिवालयमा संशोधन दर्ता गराउन सक्ने जानकारी दिनुभयो। संसद अधिवेशन नरहेका बेला गत वैशाख 14 गते जारी भएका 8 अध्यादेश मध्ये सरकारले 4 मात्र प्रतिस्थापन विधेयक मार्फत अगाडि बढ़ाएको छ। संवैधानिक व्यवस्था अनुसार आगामी असार 26 गते भित्र यी विधेयकहरू संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने कानूनी बाध्यता छ। राष्ट्रिय सभामा सांसदहरूको संशोधनमाथि छलफल र निर्णय भएपछि यी विधेयकहरू पुनः प्रतिनिधि सभा हुँदै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइनेछ। सभाको अर्को बैठक असार 22 गते बस्नेछ।
2: नेपालको अन्तर्राष्ट्रिय वित्तीय साख जोगाउन कानूनी सुधार नगरिए मुलुक कालो सूचीमा पर्ने जोखिम बढ़ेको छ। राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर सोणी मुवागले 2081 फागुनदेखि ग्रे लिस्टमा रहेको नेपालले समयमै कदम नचाले ब्ल्याक लिस्टमा झर्न सक्ने बताउनुभयो। कालो सूचीमा परेमा विश्व समुदायसँगको सम्पूर्ण बैंकिङ र वित्तीय सम्बन्ध टुट्नेतर्फ उहाँले सचेत गराउनु भएको छ। यस्तो संकट आएमा नेपालको अवस्था सोमालिया र हाइटी जस्तो हुन सक्ने भएकाले संसदमा सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक ल्याइएको उहाँले स्पष्ट पार्नु भएको छ। मन्त्री वाग्लेले सम्पत्ति शुद्धिकरणको कानूनलाई कसैको प्रतिशोधको हतियार नबनाइने प्रतिबद्धता जनाउनु भएको छ।
4: नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि संस्थापन इतर समूहले पार्टी नेतृत्वलाई असार 25 गते भित्र स्पष्ट निर्णय लिन अल्टिमेटम दिएको छ। नेता डाक्टर शेखर कोइरालाले उपसभापति विश्व प्रकाश शर्मा मार्फत नेतृत्वलाई यस्तो अल्टिमेटम दिनुभएको हो। पार्टी नेतृत्व एकताको पक्षमा नरहेको निष्कर्ष निकाल्दै नेता कोइरालाले आन्तरिक राजनैतिक भेटघाट बढ़ाउनु भएको छ। उहाँले नेताहरू पूर्णबहादुर खड्का, कृष्ण प्रसाद छिटौला, डाक्टर शशंक कोइराला, डाक्टर प्रकाश शर्मा, एनपी साउद र पूर्व उपसभापति विमलेन्द्र निधिसँग छुट्टा छुट्टै छलफल गरिसक्नु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: टेक्नोलॉजी एआई टीवीमा हेर्नुस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। बागमती प्रदेश सभाबाट आगामी आर्थिक वर्ष 2083-84 बजेट बहुमतले पारित भएको छ। आज बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले पेश गर्नुभएको प्रदेश आर्थिक विधेयक प्रस्ताव बहुमतले स्वीकृत भएको हो। बागमती सरकारले असार 1 गते 66,93,33,00,00 रूपियाँको बजेट ल्याएको थियो। बजेटलाई लिएर सरकारको नेतृत्व गरिरहेको नेपाली कंग्रेसभित्रै असन्तुष्टि बढ़ेपछि पार्टीले आफ्ना सांसदहरूलाई अनिवार्य पक्षमा मतदान गर्न व्हीप जारी समेत गरेको थियो।

0: आवश्यक सहयोग गरेको बताउनु भएको छ। उहाँले प्रचार प्रसारको कमीले स्थानीय उत्पादनको माग बन्न नसकेको गुनासो गर्नुभयो। नगरपालिकाका उपप्रमुख मुना अधिकारीले देवी चौरको मुख्य उत्पादन आलू रहेको बताउनुभयो। उहाँले आलूको माग बढ़दै गएको बताउनुभयो। वडा नम्बर सातका अध्यक्ष मथुरा प्रसाद बजगाईले देवी चौर आन्तरिक पर्यटकका लागि उपत्यकाको नजिकको रमणीय ठाउँ रहेकाले प्रचार प्रसारमा सहयोग गर्न आग्रह गर्नुभयो। प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भूषालले नागरिकको अपेक्षा अनुसार पत्रकारिता अब समुदायमा केन्द्रित हुनुपर्ने आवश्यकता उनाउनुभयो। सम्पादक समाज नेपालका अध्यक्ष पुरू रिसालले पदयात्रा कार्यक्रमबाट स्थानीय तहमा आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो। समाजका महासचिव श्यामकाजी डोटेलले जलवायु परिवर्तनको असर कम गर्दै वातावरण संरक्षणका लागि पदयात्रा कार्यक्रमले सहयोग गर्ने बताउनुभयो। राडार क्षेत्रको पनि पत्रकारहरूले अवलोकन गरेका थिए।
1: राष्ट्रिय गौरवको बेनी जोमसम कोरला सड़क निर्माणलाई अघि बढ़ाउन सरकारी टोलीले मुस्ताङ पुगेर स्थलगत निरीक्षण गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल सहितको टोलीले सड़क आयोजनाको अनुगमन गरेको हो। निरीक्षणका क्रममा मन्त्री लम्सालले कोरला सड़क खण्डमा पर्ने पाँचवटा पुलको निर्माण कार्य तत्काल ठेक्का प्रक्रियामा लैजान निर्देशन दिनुभएको छ। आयोजना प्रमुख तेजस्वी शर्माले जोमसम कागबेनी सड़कको स्तरोन्नति र कागबेनी छोसाङ खण्डमा भइरहेको कालोपत्रको कामबारे टोलीलाई जानकारी गराउनुभयो। सो अवसरमा स्थानीय बासिन्दाले काली गण्डकी नदीको कटान, बाढ़ी र पहिरोका कारण वर्षेनी सड़क तथा पुलमा पुग्ने क्षतिप्रति मन्त्रीहरूको ध्यानकर्षण गराएका छन्।
0: महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त राष्ट्र सेवा कर्मचारीहरूले पाउने भुक्तानीको समय थप गरेको छ। कार्यालयले आगामी असार 25 गते भित्रै अवकाश प्राप्त कर्मचारीहरूको सुविधा बापतको रकम निकासा गरी भुक्तानी गर्न सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ। यसअघि आज असार 20 गतेसम्म मात्रै भुक्तानी गर्ने भनिए पनि नयाँ निर्णय अनुसार केही दिन समय बढ़ाइएको लेखा अधिकृत सुभाष चन्द्र आर्यले जानकारी दिनुभयो। कार्यालयको यो निर्णयसँगै अब सेवानिवृत्त कर्मचारीहरूले आफ्नो उपदान, संचित विदा र औषधि उपचार बापतको रकम असार 25 गतेसम्म पाइसक्नेछन्।
1: सरकारले ल्याउन लागेको नयाँ ज्येष्ठ नागरिक नीतिबारे सर्वसाधारणले आफ्नो राय र सुझाव दिन पाउने भएका छन्। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय ज्येष्ठ नागरिक नीति 2083 मस्यौदा तयार गरी सरकारवाला र सर्वसाधारणसँग सुझाव मागेको हो। नीतिलाई अझ राम्रो बनाउनका लागि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आगामी 10 दिनभित्र इच्छुक व्यक्ति वा संस्थालाई आफ्नो प्रतिक्रिया पठाउन भनेको छ। यसका लागि मन्त्रालयको आधिकारिक इमेलमा सुझाव पठाउन सकिने व्यवस्था गरिएको छ।
0: काठमाडौँ महानगरपालिका भित्रका सबै बाल बालिकालाई स्वास्थ्य सुरक्षाको दायरामा ल्याइएको छ। महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गर्नुभएको छ। खोपलाई बाल बालिकाको जन्मसिद्ध अधिकारका रूपमा उल्लेख गर्दै कार्यवाहक प्रमुख डंगोलले बाल मृत्युदर र अपाङ्गता घटाउन यो सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले बाल बालिकालाई रोगको जोखिमबाट बचाउन सक्रिय रूपमा खटिने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै आफ्ना बाल बालिकालाई खोपबाट वञ्चित हुन नदिन अभिभावकहरूलाई आग्रह गर्नुभएको छ।
1: अर्घाखाँचीमा सर्प समात्न खोज्दा डसेर एक युवकको ज्यान गएको छ। छत्रदेव गाउँपालिका एक चिदिकाका 23 वर्षीय पुष्कर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार हिजो साँझ घर नजिकै भेटिएको सर्प समात्ने क्रममा उनलाई सर्पले डसेको थियो। आज बिहान मात्र उपचारका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएका कुमाललाई चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतक कुमाल तालिम प्राप्त सर्प उद्धार कर्मी नभएको खुलेको छ। अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: 나는 박해스보너스 밤
1: 위스터
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म संपूर्ण चैनल हेर्ने पैकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएपछि बजारमा उपभोग्य वस्तु तथा सेवाको भाव समायोजन गर्न व्यवसायीहरूलाई निर्देशन दिइएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विक्रेता ढुवानीकर्ता र सेवा प्रदायकहरूलाई औपचारिक आग्रह गरेको हो। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै निगमले असार 16 गतेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएकाले ढुवानी लागत कम हुने र त्यसको प्रत्यक्ष लाभ उपभोक्तासम्म पुग्नुपर्ने विभागले जनाएको छ। इन्धनको दर ओह्रालो लाग्दा पनि बजारमा खाद्यान्न लत्ता कपड़ा र निर्माण सामग्री लगायतका वस्तुको भाव पुरानै कायम राखे वा अनुचित नाफा लिन खोजे कड़ा कानूनी कार्यवाही हुने चेतावनी दिइएको छ।
4: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको 11 महिनामा आधा भन्दा कम बजेट मात्र खर्च गर्न सकेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म कुल विनियोजित 38.91 अर्ब रूपियाँ बजेट मध्ये 18.36 अर्ब 48 लाख रूपियाँ अर्थात 47.20% रकम खर्च भएको हो। यस अवधिमा विकास निर्माणसँग सम्बन्धित पूँजीगत खर्च 44.92% र चालू खर्च 50.67% रहेको छ।
3: अब विदेशका खबर। पूर्वी समुद्री क्षेत्रका देशहरूसँगको कूटनीतिक र रणनीतिक सम्बन्ध बलियो बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को साता 3 देशको भ्रमण गर्ने भएका छन्। भारतको एक्ट ईस्ट नीति अन्तर्गत मोदी जुलाई 8 देखि 11 सम्म इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमणमा निस्कने भएका हुन्। भ्रमणको शुरूमा प्रधानमन्त्री मोदी जुलाई 8 र 9 तारीकमा इण्डोनेसिया रहने कार्यतालिका छ। त्यहाँ उनले समुद्री सुरक्षा, रक्षा, व्यापार र सांस्कृतिक सहकार्यबारे उच्चस्तरीय छलफल गर्नेछन्। यसै गरी जुलाई 10 मा अस्ट्रेलियाको मेलबर्नमा हुने तेस्रो भारत अस्ट्रेलिया शिखर सम्मेलनमा मोदी सहभागी हुनेछन्, जहाँ खनिज, साइबर सुरक्षा र प्रविधिको क्षेत्रमा समीक्षा हुनेछ। भ्रमणको अन्तिम दिन जुलाई 11 मा मोदी न्यूजील्याण्ड पुग्नेछन्। त्यहाँका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग व्यापारिक र द्विपक्षीय हितका विषयमा वार्ता हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
4: भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 2,645 पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजका अनुसार प्रकोपमा परि 12,600 भन्दा बढ़ी घाइते भएका छन् भने करिब 900 भवनहरू भत्किएका छन्। प्रभावित क्षेत्रमा झण्डै 33,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। पीड़ितहरूका लागि 59 अस्थायी शिविर बनाइएको छ। हालसम्म 6,000 भन्दा बढ़ीको उद्धार गरिएको छ।
3: अफ्रिकी देश कंगोमा इबोला भाइरसको महामारी फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म त्यहाँ 1,502 जनामा संक्रमण पुष्टि भइसकेको छ भने 473 जनाको मृत्यु भएको छ। कंगोका जनस्वास्थ्य अधिकारीहरूले हाल 628 जना संक्रमितहरू अस्पतालमा उपचाररत रहेको र 229 जना निको भएको जनाएका छन्। अफ्रिकाका लागि विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक मोहम्मद याकुब जनाबीले कंगोको पूर्वी प्रान्त इटुरी र उत्तरी किबुमा संक्रमण फैलिरहेकाले अवस्था निकै जटिल बनेको बताएका छन्। हालसम्म यो रोगको कुनै प्रमाणित खोप वा विशिष्ट उपचार नभएकाले बुन्डी बुग्यो भाइरसबाट हुने इबोलाको सम्भावित उपचारका लागि कंगोमा क्लिनिकल परीक्षण शुरू गरिएको छ।
4: अब अन्त्यमा एउटा खेल खबर। फिफा विश्वकप अन्तर्गत नकआउट चरणको यात्रा आज रातीदेखि शुरू हुँदैछ। समूह चरणका अन्तिम खेलहरू सकिएसँगै अन्तिम चरणमा पुग्ने सबै टोलीहरूको टुंगो लागेको छ। यसपटक पूर्व विजेता जर्मनी, नेदरल्याण्ड्स, क्रोएसिया र जापान जस्ता स्थापित टोलीहरू बाहिरिएका छन् भने क्यानाडा र अमेरिका सहित ब्राजिल, फ्रान्स, मेक्सिको, अर्जेन्टिना, मोरक्को र पाराग्वे लगायतका टोलीहरू अर्को चरणमा पुगेका छन्। क्वार्टर फाइनल पुग्ने पहिलो दुई टोलीको टुंगो लगाउन आज राति 2 वटा खेल हुनेछन्। नेपाली समयअनुसार राति 11 बजे क्यानाडा र मोरक्को आमने सामने हुनेछन् भने बिहान 1:45 बजे फ्रान्स र पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
3: मन्त्रालयको संख्या घटाउनु सरकारको मुख्य उपलब्धि। वार्षिक 20 अर्ब बचत हुने दावी। 6,000 भन्दा बढ़ी कर्मचारीलाई कार्यवाही सिफारिश।
4: जनजी आन्दोलनका फौजदारी मुद्दा फिर्ता लिने बारे सरकारी अध्ययन शुरू। देशभरका अदालती सुनवाई तत्काल रोक्न सर्कुलर। संस्थाको संवेदनशीलता हेरी थप सुरक्षाकर्मी खटाउन गृह मन्त्रालयको निर्देशन।
3: सम्पत्ति शुद्धिकरण सहित 4 विधेयक राष्ट्रिय सभाबाट स्वीकृत। संशोधन हाल्ने समय खुला। वित्तीय अनुशासन कायम नभए नेपाल कालो सूचीमा पुग्ने अर्थमन्त्री वाग्लेको चेतावनी।
4: भारतीय प्रधानमन्त्री मोदी 3 देशको भ्रमणमा निस्कदै कूटनीतिक सम्बन्धमा जोड़। भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या 2600 नाग्यो। कंगोमा इबोलाको महामारी।
3: र फिफा विश्वकपमा आज रातीदेखि नकआउट चरणका खेल शुरू हुँदै पहिलो खेलमा क्यानाडा र मोरक्को खेल्ने।
4: नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौं। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकहरूका बारेमा बहस गर्दै पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा भने लागू औषध नियन्त्रण ऐन 2033 कार्यान्वयनको अवस्था, ऐन संशोधनको आवश्यकता र नागरिक सहभागिताका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दैछौ। यो ऐन संशोधन, कार्यविधि निर्माण लगायतका बारेमा पटक पटक सरकारवाला बीचमा छलफल भए पनि निर्णायक बहस र संवाद हुन सकेको छैन।
1: लागू औषध नियन्त्रण ऐन 2033 कुनै व्यक्तिले लागू औषध सेवन गरेको अवस्थामा वा ऐन उल्लंघन गरेको अवस्थामा कार्यवाहीका लागि सक्रिय हुन्छ। तर विज्ञ तथा सरकारवाला भनी लागू औषधको लतमा फस्नु अघि नै चेतना तथा सूचना आवश्यक परेकोमा जोड़ दिन्छन्। सीआईएनको फेसबुक पेजमा हामीले लागू औषध नियन्त्रणका बारेमा तपाईँको वरपर भएका राम्रा अभ्यास र लागू औषध नियन्त्रणका लागि सरकार र सरकारवालालाई तपाईँको सुझाव के छ भनेर सोधेका छौं। हामीले 37 भन्दा धेरै विचार तथा प्रश्न प्राप्त गरेका छौं। ती मध्ये केही प्रतिनिधिमूलक विचार तथा जानकारी यहाँ सुनाउँदैछौ।
0: सुरेश विदारी लेख्नुहुन्छ, समस्या समाधानका लागि योजनाबद्ध कार्यक्रम ल्याउनु पर्नेमा सरकारवालाको ध्यान छैन। मधेसमा लागू औषधको समस्या जटिल बन्दै जाँदा सरकारवालाको ध्यान पुग्न सकेको छैन। युवा पुस्ता लागू औषधको दलदलमा फँसेका छन्।
1: कविता थापा, विद्यालय विश्वविद्यालय तहका विद्यार्थीलाई सचेतना अभियान सञ्चालन गर्दा राम्रो हुने सुझाव दिनुहुन्छ। जेपी भट्टको विचार यस्तो छ, रक्सी चुरोट गुटका बन्द गर्नुपर्छ।
0: बुढथापा पदमको विचार भने यस्तो छ, लागू औषध नियन्त्रणका लागि सीमामा कड़ा निगरानी, विद्यालय कलेजमा नियमित सचेतना कार्यक्रम र प्रयोगकर्तालाई उपचार तथा पुनर्स्थापनाको सहज व्यवस्था आवश्यक रहेको बताउनुहुन्छ। लागू औषधको तस्करी गर्ने मुख्य गिरोह र आपूर्तिकर्तामाथि कड़ा कानूनी कार्यवाही हुनुपर्ने र हरेक स्थानीय तहमा निशुल्क परामर्श, पुनर्स्थापना, रिहाब सेवा र युवालाई रोजगारी तथा सिपमूलक तालिमको व्यवस्था गरिनुपर्ने उहाँले भन्नुभएको छ।
1: लागू औषधको नियन्त्रणका लागि तपाईँको वरपर भएका कुनै राम्रा काम वा अभियान बारेमा कृपया कमेन्टमा लेख्नुहोस्। यो स्टाटसमा डम्बर कुमार दाहालले लेख्नु भएको छ, लागू औषध नियन्त्रणमा सम्पूर्ण जिल्ला, नगर, गाउँ, टोल, बस्तीका नेपाली जनतालाई सचेत गराएर उनीहरूकै पहलमा लागू औषध नियन्त्रण गर्न दरिलो सक्रियताको आवश्यक पर्दछ। जब जनता जगाउन सकिँदैन, विकराल स्थिति सृजना हुन्छ।
0: एमजी मगर लेख्नुहुन्छ, हाम्रो समुदायमा लागू औषध विरूद्ध सचेतना अभियान सञ्चालन गरिएको छ। विद्यालय, अभिभावक र स्थानीय निकायको सहकार्यमा सचेतना कार्यक्रम तथा र्याली आयोजना गरिन्छ। यसले युवाहरूलाई लागू औषधबाट टाढा रहन प्रेरित गरेको छ।
1: गणेश ओली लेख्नुहुन्छ, मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र हुरिक नेपालले वीरेन्द्रनगर नगरपालिका सुकेतको शिव मावि धुलियाबीठ र गंगामाला आधारभूत विद्यालयमा अभिभावक सचेतना कार्यक्रम असार 8, 9 र 10 गते सम्पन्न गरेको छ। सो कार्यक्रममा कुल 210 जनाको सहभागिता रहेको थियो।
0: विविध विष्ट मगरले रूकुम पश्चिममा गाँजाको व्यापार अनि ड्रग्सको व्यापार धेरै हुँदै गएको छ, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, कसरी भित्री रहेको छ, सरकारवालाको ध्यानाकर्षण कहिले पुग्छ भनेर सोध्नु भएको छ।
1: सरकारले गरेका अध्ययन र राखेका विवरण अनुसार नेपालमा लागू औषध प्रयोगकर्ता वार्षिक 5.06% बढ़दै गएका छन्। पछिल्लो तथ्याङ्कले 1,63,000 भन्दा बढ़ी लागू औषध प्रयोगकर्ता पुगेको र एक वर्षमै 7,000 भन्दा बढ़ी पक्राउ परेका छन्। यस्तो अवस्थामा समस्या समाधानका लागि के गर्नुपर्छ? लैंगिक यौनिक अल्पसंख्यक युवा किशोरी तथा सरकारवालाको विचार अब सुनौ।
2: म प्रसु निलेरा समाजलाई रिप्रेजेन्ट गर्छु। हाम्रो एलजीबीटीआईक्यू कम्युनिटी चाहिँ यो कुराबाट चाहिँ अछुतो चाहिँ छैन। एक त सरकारको सिस्टमेटिक डिस्क्रिमिनेसन, परिवारको रिजेक्सन अनि सोसियो इकोनोमिक समस्याले गर्दाखेरि चाहिँ परिवारबाट बाहिर बसेपछि चाहिँ कसको आशमा बस्नु हुँदो रहेछ त भन्दाखेरि कसको आश रहेछ उहाँहरूको, कसको आड रहेछ त भन्दाखेरि ड्रग युजको। सबैको त भन्न मिल्दैन, धेरैजनाको चाहिँ हाम्रो समुदायको साथीहरूको यस यो पाइएको छ। विद्यमान कानूनहरूले चाहिँ स्वास्थ्य केयर भन्दा पनि कानूनी कार्यवाहीको रूपमा पनि अलिकति लानुपर्छ कि भन्ने हिसाबमा चाहिँ मलाई लाग्छ। यो कानूनलाई चाहिँ यस्तो कानून ल्याउन पर्यो जुन कानूनले चाहिँ विद्यालयदेखि लोकल लेभललाई चाहिँ कसरी स्ट्रेन्थेन गर्ने, हाम्रो संघीय स्तरबाट मात्रै नभइकन लोकलमा पनि एकदमै जानुपर्छ जस्तो मलाई लाग्छ।
3: सम्पूर्णमा नमस्कार, म क्षितिज पौडेल, हाल राष्ट्रिय परिषद जलवायु तथा वातावरण क्षेत्रमा कार्यरत युवा सञ्जालको सदस्य, कानूनको विद्यार्थी। नयाँ प्रकारका लागू पदार्थलाई चाहिँ छिटोभन्दा छिटो चाहिँ समावेश गरिनुपर्छ। हालको अस्पष्टता, फरक प्रकृति त्यो व्यक्तिलाई एउटै दृष्टिकोणबाट चाहिँ हेर्ने अवस्था सिर्जना भएको छ, जसले गर्दाखेरि चाहिँ आधुनिक न्याय प्रणालीको चाहिँ सिद्धान्तहरूसित चाहिँ मेल खान गएको छैन। यसले चाहिँ अपराधको प्रकृति, मात्रा जुन हामी मनसाय भन्छौँ, तथा संलग्नताको आधारमा फरक फरक कानूनी व्यवस्था गरिनुपर्छ। सरकारी वकिलको दृष्टिकोणबाट चाहिँ चेन अफ कस्टडी चाहिँ कायम नहुनु, फोरेन्सिक प्रतिवेदनमा ढिलाइ हुनु, प्रभावकारी अभियोजनमा चाहिँ चुनौती सिर्जना गरेको छ। सरकारी वकिलको पनि भूमिका चाहिँ त्यसमा अलिक प्रभावकारी रूपमा चाहिँ राखिदिन म अनुरोध गर्छु। प्राकृतिक र कृत्रिम लागू पदार्थ बीच चाहिँ वैज्ञानिक आधार फरक सदाएको व्यवस्था नगर्दाखेरि चाहिँ डिफरेन्ट ग्राभिटी अन डिफरेन्ट सेन्टेन्सिङको सिद्धान्तलाई चाहिँ कानूनी रूपमा संस्थागत गर्न सकिएको छैन। राज्यको क्षमता चाहिँ जति मान्छेलाई जेलमा कोच्यो त्यो चाहिँ राज्य त एउटा सक्षम हो भन्ने दृष्टिकोणले चाहिँ जानु हुँदैन।
0: कसरी यो लागू औषधको कुरालाई प्रिभेन्सन गर्ने भन्ने मात्र भन्दा पनि अब चाहिँ हामीले किन यो भइरहेछ भन्ने कुरालाई पनि क्वेशन रेज गर्नुपर्छ जस्तो लाग्छ। त्यसको साइकोलोजिकल आस्पेक्टहरूलाई पनि अझै धेरै हामीले खोतल्नुपर्छ जस्तो मलाई लाग्छ। इन्भेस्टमेन्ट चाहिँ इन प्रिभेन्सन चाहिँ हुनु पर्यो, जसले गर्दाखेरि एउटा बच्चाबाट सुरु भइरहेछ त्यो इमोसनल हेल्थका कुराहरू, एउटा क्वालिटी फ्यामिलीका कुराहरू आइरहेछ, बच्चाहरूलाई चाहिँ लाइफ स्किलका कुराहरू पनि हामीले सिकाउन सक्यो भने चाहिँ त्यो अहिले हामीले जति खर्चको लागि रिहाब सेन्टर्सहरू बनाइरहेछौँ त्यो खर्च चाहिँ अहिले पनि हामीले कम गर्न सक्छौँ भन्ने पनि हो। स्कुल्सहरू छँदैछ, त्यो सँगसँगै प्राइमरी हेल्थ केयरका कुराहरू त्यहाँ पनि हामीले काम गर्न सक्छौँ। एउटा व्यक्ति फर्स्ट छ भने ऊ रिकभर पनि हुन सक्छ नि त। कम्प्यासनेट केयर चाहिँ छ कि छैन त कल्चरको कुरा, रिलिजनको कुरा होइन, र हाम्रो पियर प्रेसरको कुरा जुन सरहरूले भन्नुभयो स्कुलमा, सो हाम्रो कल्चरल आस्पेक्टबाट पनि त्यो रिसर्चहरू, एउटा रिसर्च गर्ने संघ संस्थालाई हजुरहरूले त्यसमा पनि इन्भेस्ट गर्न सक्नुभयो भने द्याट वुड बी हाम्रो लागि चाहिँ अहिले नै यो प्रिभेन्सनको एउटा टास्क हुन सक्छ।
4: एउटा चाहिँ परामर्श कक्ष हुनु पर्यो प्रत्येक समुदायमा, जुन सानो सानो काम गर्न सक्छौँ हामी, जस्तो परामर्श कक्ष हुनु पर्यो। प्राइभेट सेक्टर अथवा कुनै संस्थाहरूले गरेको जुन यो हाम्रो जुन पुनर्स्थापना केन्द्र मात्रै छैन र स्थानीय सरकार र सम्पूर्ण ठाउँबाट परामर्श कक्ष, पुनर्स्थापना कक्ष, पुनर्स्थापना केन्द्र सबै हुनु पर्यो। घर परिवार समुदायबाट यी समस्याहरूलाई चाहिँ एड्रेस गरेर चाहिँ माथसम्म लान्छ। सानसानो कामहरूबाट नै धेरै ठूलो उपलब्धिहरू हुने गर्छ।
0: झण्डै 50 वर्ष पुरानो लागू औषध नियन्त्रण ऐन 2033 बदलिदो परिस्थिति अनुसार अपर्याप्त रहेकाले यसको तत्काल समीक्षा र परिमार्जन गर्नुपर्ने माग उठ्दै आएको छ। लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस जुन 26 को अवसरमा काठमाडौँमा आयोजित छलफलमा सांसदहरूको प्रतिबद्धता र सरकारवालाको विचार सहितको छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
5: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कडा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या 130,432, जसमा पुरूष 121,692 अर्थात 93.7%, 8,732 अर्थात 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो। हामीसँग लागू औषध नियन्त्रण ब्युरोबाट डीएसपी जीवन निरौलाज्यू हुनुहुन्छ। के कुरामा मान्यज्यूहरूले सच्याउनको लागि सहयोग गर्नुभयो भने अहिले लागू औषध त्यसलाई नियन्त्रण गर्नको लागि कहीँ न कहीँ सहयोग पुग्छ?
6: अनौपचारिक रूपमा हामीले ब्युरोले नै एउटा जिल्लामा सर्वे गर्यौं, एउटा जिल्लामा मात्रै 30,000, तराईको कुनै एउटा जिल्ला हो मैले नाम लिन, 30,000 दुर्व्यसनीको संख्या रहेको आकलन गर्न सकिन्छ र त्यही रेसियोमा बोर्डर लाइनको जिल्ला र काठमाडौँ पोखरा भैरवा जस्तो उपत्यकामा त्यही रेसियोमा बन्ने भने 2076 भएको संख्याको 5-6 टाइम्स बढी संख्या डेफिनेटली छ, हुन्छ होला।
5: 15 ठाउँमा बेस बनाएर तपाईँहरूले काम गरिराख्नु भएको छ, जनशक्तिको हिसाबले संरचनाको हिसाबले त्यो ठिकै हो कि त्यसमा पनि केही बढाउनको लागि छ?
6: यो हाम्रो जनशक्ति एकदमै कम छ, हामी नेपालभरि हेडक्वार्टर र हाम्रो मात्र शाखा कार्यालय गरेर हामी 215 जति जम्मा कार्यरत छौ होल नेपाल। दरबन्दी संख्या 78 हो र हामी सबै अरू काजमा छौं र हाम्रो बाहिरको अफिसहरू पनि काजमा नै हो। हाम्रो पहिला लागू औषध नियन्त्रण ब्युरोको शाखा कार्यालयहरूको दरबन्दी पनि हुन्थ्यो र त्यो अहिले चाहिँ संघीयताको विस्तारित योजनामा चाहिँ मर्ज भएर अहिले हामीसँग छैन। यो हाम्रो काजमा आएर फेरि साथीहरू खटिनु भएको छ, जनशक्तिको हिसाबमा कम छ, कानूनकै मैले विषयतिर लागे। अब यसमा लुक होलहरू चाहिँ हामी अहिलेसम्म विभिन्न मोडेलहरूमा काम गरिरहेका हुन्छौँ। यो बाई एन्ड बस्ट भन्ने छ, अनि यसमा कन्ट्रोल डेरी भन्ने छ जुन कानूनमा अलिकति छुवाइएको छ, अन्डर कभर अपरेसनहरू चाहिँ हुन्छन्। अब यस्तोमा लागू औषध एन लागू औषध अपराधमा यस्ता विधिहरू प्रयोग नगर्दा कारोबारीहरू हामी नियन्त्रणमा लिन सक्दैनौँ, उनीहरूको इन्फर्मेसन हामीसँग आउँदैन। अब यो विधिहरू हामीले प्रयोग गर्दा त्यो कानूनमा कार्यविधि अहिलेसम्म बनेको छैन, भनेपछि यसमा कानूनी समस्या छ। कहिलेकाहीँ हामीले यसमा सोमनी पनि देखाउनु पर्ने हुन्छ, लोभ्याउन पर्ने हुन्छ। हामी साँच्ची नै किन्ने मान्छे बनेर पैसै देखाएर त्यो पैसाको लोभले कारोबार गर्ने मान्छेले हामीलाई सामान बेच्न आउँछ, त्यो पनि हामी टेक्निक लाउँछौँ, सो मनी युज गर्छौँ। हामी बाई एन्ड बस्ट हाम्रो अपरेसन मोडेलमा हाम्रो 5 लाख भन्दा बढी बोकेर हिँड्न नपाउने भन्ने छ। 1 किलो अफिम हामीले चाहिँ किन्ने, हामी एजेन्ट बन्यौँ भने हामीले 1 किलो अफिम किन्नलाई 3 लाख 5 लाख त हामी आफैले बोक्नुपर्छ। हामी 20 किलो 30 किलोसम्म अफिमको डिल गर्छौँ। यस्तो पनि हाम्रो लागि समस्या छ। विभिन्न औषधिहरू जीवन रक्षाको लागि हामीले युज गर्ने मेडिसिनहरू डाइभर्सन भएर विभिन्न नयाँ नयाँ औषधिहरूको दुरूपयोग बढ्दो छ, त्यसलाई पनि एउटा नियमन गर्न आवश्यक छ।
5: नेपाल प्रहरीका पूर्व एसएसपी र अहिले यो फौजदारी कानूनको विषयमा अभ्यास गरिराख्नु भएको म राजकुमार वैद्यवारजूलाई अहिले नआएको तर मान्यज्यूले अथवा सांसदज्यूहरूले सुन्नुपर्ने र त्यसलाई व्यावहारगत रूपमा चाहिँ कानून परिमार्जनको लागि गर्नुपर्ने के छ छोटकैमा राख्नको लागि अनुरोध गर्दछु।
7: मैले हेडक्वार्टर्सबाट कति रहेछन् त मुद्दा दर्ता भनेर मैले हिजो मात्रै लिएको थिएँ, त्यसमा मैले सबै डाटा सुनेन। यो 81-82 को मात्रै संक्षिप्त भन्न चाहन्छु। महिला पुरुष भन्ने छुट्याएको छ 7146 पुरुष, महिला चाहिँ 419, भारतको 283 पुरुष र 22 जना महिला, र अन्य विदेशी भने छुट्टिया छ, त्यसमा चाहिँ हजुरको 13 जना पुरुष 7 जना महिला भनेपछि महिलाहरू पनि थर्ड कन्ट्री अन्य देशको पनि महिलाहरू पनि उत्तिकै कारोबारमा चाहिँ संलग्न छ भन्ने छ। 7890 चाहिँ मान्छेको संख्या र 5061 चाहिँ दर्ता यो सालको, अरू पनि मसँग 5 वर्षको छ तर अहिले म चाहिँ यो भन्न अब समयको अभावले केही मेरा साथीहरू अहिले म त्यहाँ एलएलएम पढ्ने साथीहरू त्यसपछि मेरो काम गर्ने बोर्डरमा लाइनमा बसेका नेपालगंज भैरवा र झापामा बसेका साथीहरूसँग पनि स्टिल काम गरिरहेको मान्छेको पनि त्यसको पनि लिएर मेरो अनुभव पनि थोरै एड गर्न चाहन्छु। भैरवाको साथी भन्दै हुनुहुन्थ्यो अहिले गाँधा यहाँबाट इन्डिया होइन कि अस्ति थाइल्याण्डको उसमा चाहिँ यहाँ आइपुग्यो, ब्याङ्ककबाट थाइल्याण्डमा यो भैरवाको रूट हुँदै गाँजा आइपुग्यो भन्ने उहाँले त्यो भन्नुभएको थियो भने 13 जनालाई अहिले सबभन्दा चुनौती के भने तपाईँ हामीले चढ्ने सवारी साधनमा प्रहरीले चेक गर्छ मादापास सेवन चेक गर्छ भनेर अहिले लागू औषध सेवन गरेर बढ्दो रूपमा चालकहरूले खाएर हिँडेको अवस्था छ। एउटा किटलाई लाग्दो रहेछ 1500, किटको अभावले पनि चेकिङ प्रभावकारी भएको रहेनछ, त्यो किट्सहरू यथेष्ट मात्रामा दिएर मापा चाहिँ अहिले लागू औषधको चाहिँ सेवनमा चेक गर्नुपर्नेछ। किनभने दुर्घटना चाहिँ विविध कारणमध्ये अहिले एउटा कारण चाहिँ यो मेजर इस्यु भएको छ, नेपाल प्रहरीलाई अलिक स्ट्रेन्थन गर्नुपर्ने, यसलाई किट्सको व्यवस्थापन गर्ने देखिन्छ। ल्याब टेस्ट टाइममा नआउनु होइन, त्यसपछि कतिपय गाँजा सेवनको 1 महिना छ अब अनुसन्धानको अवधि 90 दिन छ बढी राख्नु, यी कुराहरू चाहिँ अहिले धेरै कुरा आइसकेको छ, यसमा म धेरै गइनँ। सेवनी र कारोबारमा चाहिँ जस्तो कल डिटेल भए पैसाको आदान प्रदान नभएको परिणामलाई बेस बनाउँदा कतिपय मान्छे भरिया सानो स्केलका मान्छेहरू 10,000-15,000 एउटा क्यारिङ गरेको मान्छेहरू आजीवन गएको अवस्था चाहिने छ। तराई थियो अहिले पहाड जानुहोस् लागू औषध मुद्दा चलिरहेछ, त्यस कारणले पहाड़सम्म छोइसकेको अवस्था छ, खुला बोर्डर छ, पर्याप्त जनशक्ति छैन र पर्याप्त स्रोत साधन छैन र सम्बन्धित निकाय सम्मानित छैन भन्ने मेरो जिकिर रह्यो। परिवारको भूमिका खोज्नु जरुरी छ, समाजको भूमिका खोज्नु जरुरी छ, प्रहरीको भूमिका तिमीले यो गर मात्रै होइन यसको लागि बजेट सहित आउनु पर्यो। लागू औषध दुर्निर्माण थाम्न सक्ने अवस्था छैन, फैसलामा पनि एकरूपता छैन,
5: पुरस्कारले सजिलो बनायो कि अप्ठ्यारो उहाँले चाहिँ रोक्नुपर्छ भनेर
7: भारतमा चाहिँ नि त्यो लागू औषध बरामद हुने बित्तिकै तुरन्तै त्यसको भेरिफाई गरेर हाम्रो त फेरि पछि टेस्ट गर्दा पनि लागू औषध नभेटेको भन्ने पनि टेस्ट आइरहेको पाइन्छ कहिलेकाहीँ, त्यो व्यवस्था छ भने यहाँ चाहिँ फैसला भइसकेपछि हुने हुनाले यसको पनि अब पुरस्कार पाउनु कुरा त अब केही एड्रेस त्यसको मकसद होला
8: होला तर अलिक यसको दुरुपयोग भयो भन्ने कुरा पनि आइरहेको छ. अब यसलाई कहीँ न कहीँ एड्रेस चाहिँ अन्य भत्ताहरू दिएर पनि एड्रेस गर्न सकिन्छ भन्ने म त्यसमा भन्न चाहे. एउटा एजेन्सीले मात्रै थाम्नु पर्ने अवस्था सक्ने अवस्था छैन कि, र कहीँ कहीँ रिसिभी पनि देखिन्छ तर लाउसेत फसाइदिएको पर्ने अवस्था देखिन्छ. तराईतिर विशेष गरेर जुन अहिले प्रस्थान केन्द्र छ, अब त पालिकाहरूले सरकारी लगानी गरेर पालिकाहरूले दुईटा चारवटा आवश्यकताहरू अनुसार खोल्नै पर्ने अवस्था छ. उहाँहरूलाई स्किल अनुसार काम दिने बजेट चाहिँ त्यहाँ लगानी गर्नु जरुरी छ. प्राइभेट एजेन्ट उसले थाम्न सक्ने अवस्था छैन र धेरै चाहिँ उहाँहरूको टेक्निकल नपुगेर मान्छेहरू मरेको अवस्था पनि देखिन्छ. अहिले लाओस कुल्ले मात्रै लाओस ऊ मात्रै भिक्टिम भएन, जघन्य अपराध हत्या यो लाउसको कारणले भइरहेको छ. यो आफू मात्रै पीड़ित होइन, यसले समाजलाई नै दोष बनाएको हुनाले अब पालिकाको बजेट त्यहाँ जानु जरुरी छ.
9: हस् धेरै धन्यवाद छ राजकुमार वैद्यवारज्यू, र हामी छलफल अगाडि बढ़ाउने क्रममा अब यसलाई खुला गरौं. आफ्नो विचार राख्न चाहनुहुन्छ भने र यहाँहरूले हात उठाइदिनु होला. हामी पालै पालो नवराज भट्ट हामीसँग हुनुहुन्छ, क्याप्सनका काठमाडौँ अध्यक्ष जो हुनुहुन्छ.
10: यसको प्रत्यक्ष अहिले शिकार हाम्रो विद्यालयमा पढ्ने विद्यार्थीहरू भएको अवस्था छ. स्थानीय लोकल लेभलमा भएका साना साना पसलहरू विद्यार्थीहरूले यो गाँजा चरेस भन्दा पनि अहिलेको हाम्रो स्कूल लेभलमा पढ्ने विद्यार्थीहरूले त्यो औषधिहरू मिक्स गरेर एउटा डोज बनाएर बढी खाने गरिएको देखियो. मेडिकलहरूबाट विद्यार्थीहरूले किनेको देखियो क्या. 2051 सालदेखि लिएर अहिले तपाईँको 2083 सालसम्म आइपुग्दाखेरि 32-33 वर्षसम्म यो कानून आएन, यो चाहिँ विडम्बना हो. कानून नयाँ आउनु पर्यो. लागू औषधले गर्दाखेरि यो देशको युवा नै लतमा फस्ने र भयावह अवस्था भएको कारणले गर्दाखेरि यसमा अब नयाँ कानून बनाउने, नयाँ कानून बनाएर यसको एउटा छुट्टै टास्क फोर्स गठन गरेर आवश्यक जनशक्ति थपेर यसलाई चाहिँ कार्यान्वयनमा ल्याउनु पर्छ भन्ने हाम्रो प्रश्न भनाइ छ.
9: हामीसँग क्लिनिकल साइकोलोजिस्ट डाक्टर शालिग्राम भट्टराईजी हुनुहुन्छ. कानून निर्माण अथवा संशोधन प्रक्रियामा छ भने त्यो छोटकरीमा राख्न म अनुरोध गर्दछु.
11: धन्यवाद सर. चेतनाको स्तर कम्युनिटी लेभलमा यति पुर्याउन जरुरत छ कि जबसम्म हामीले वडा लेभलदेखि नै बजेट नै छुट्याएर घर घरमा हामीसम्म जति बेलासम्म पुग्न सकिँदैन यसलाई कन्ट्रोल गर्न धेरै गाह्रो छ. हरेक घरमा चाहिँ इच फ्यामिली मेम्बरलाई चाहिँ अवेर गर्न असाध्यै जरुरत छ. यो चाहिँ वडा लेभलदेखि अहिले नै यो प्लानिङ प्रोसेसको बेला पनि छ क्यारे, यति बेला नै बजेट छुट्याएर नीति नियम कानुन के चेन्ज गर्ने कुराले चेन्ज गर्नै पर्यो. किन भन्दा एकचोटि